स्थिरता ल्याउन सक्दछौं, चित्तको वृत्तिलाई शान्त ल्याउन सक्दछौं। तर हामीले हाम्रो चित्तको वृत्तिलाई शान्त ल्याउनु छ, हामी योगी हुनु छ, किनकि योगी नै सबैभन्दा श्रेष्ठ हुन्छ। भगवान श्रीकृष्णले पनि भन्नुभएको छ, तपस्वी भ्योदिको योगी ज्ञानी भ्योपि मतोधिका कर्म भ्यश्चाधिको योगी तस्माद् योगी भव अर्जुन। योगी तपस्वीभ्यः अधिकः, प्रिय अर्जुन, योगी श्रेष्ठ छ, तपस्वीहरू भन्दा पनि श्रेष्ठ छ। जो तपस्या गर्दछन्, कुनै निश्चित विषयमा साधना गर्दछन्, ती तपस्या गर्ने तपस्वी भन्दा योगी श्रेष्ठ छ। अपि अधिकः मतः च, ज्ञानेभ्यः अपि अधिकः मतः, योगी तपस्वीहरू भन्दा मात्र श्रेष्ठ छैन, शास्त्रहरूको ज्ञान प्राप्त गरेका शास्त्रज्ञहरू भन्दा पनि श्रेष्ठ छ। सँगसँगै कर्मेभ्यः योगी अधिकः, सकाम कर्म गर्ने सकाम कर्मीहरू जो छन्, इच्छा र चाहना अनि आकाङ्क्षासहित काम गर्ने जति पनि कामाकाङ्क्षीहरू छन्, तिनीहरूभन्दा पनि योगी श्रेष्ठ मानिएको छ। तस्मात् अर्जुन योगी भव। त्यसो भएका हुनाले तिमी तपस्वी मात्रै होइन, तिमी शास्त्रज्ञ मात्रै होइन, शास्त्रको ज्ञाता मात्रै होइन, तिमी सकाम कर्म गर्ने त्यस्तो सकाम कर्मयोगी मात्रै होइन, तिमी तीभन्दा श्रेष्ठ हुनुहुन्छ, तिमी योगी हुनुहुन्छ। प्रिय सज्जन, ज्ञानीहरूभन्दा पनि योगी श्रेष्ठ छ भनेर गीतामा भगवान् श्रीकृष्णले यसरी बताउनु भएको छ। किनभने योगी भनेको पूर्ण स्वस्थ व्यक्ति जो सत्यसँग सम्बन्ध स्थापित गर्न सफल भइसकेको हुन्छ, त्यसैलाई योगी भनेर भनिन्छ। जसका सम्पूर्ण चित्तका दशाहरू, चित्तका चञ्चलताहरू समाप्त भइसकेका हुन्छन्, चित्तको लडाइँ झगडा दौडधुप र उछलकुद समाप्त भइसकेको हुन्छ, र ऊ अन्तस्करणदेखि नै स्थिर शान्त र धीर भइसकेको हुन्छ, त्यसैले ऊ योगी भएको हुन्छ। ज्ञानीको मनको चञ्चलता पनि नघट्न सक्दछ, काम गर्ने कर्मयोगीको मनको चञ्चलता पनि नघटेको हुन सक्दछ, तपस्वीको पनि मनको चञ्चलता कम नभएको हुन सक्दछ, तर योगी वास्तवमा मनका तमाम दौडधुपहरूबाट मुक्त भएको हुन्छ। प्रिय सज्जन, त्यसैले भगवान् श्रीकृष्णले योगीलाई श्रेष्ठ भन्नुभएको छ। चित्तको वृत्तिमाथि शासन कायम गर्ने त्यस्तो किसिमको योगी श्रेष्ठ छ भनेर उहाँले बताउनु भएको छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, योगी नाम अपि सर्वेषां मद्गते नान्तरात्मना श्रद्धावान् भजति यो माम् समेयुक्ततमो मतः। योगिनामपि सर्वे

सर्वेषां योगिनाम् अपि यः श्रद्धावान् मद्गतेन अन्तरात्मना मां भजते स मे युक्ततमः। निश्चित रूपमा तपस्वी भन्दा योगी श्रेष्ठ छ, शास्त्रज्ञ भन्दा पनि योगी श्रेष्ठ छ, सकाम कर्मयोगीहरू भन्दा पनि योगी श्रेष्ठ छ। योगी श्रेष्ठ छ भन्ने कुरामा कुनै द्विविधा रहेन। तर अर्जुन, योगीका पनि भेद छन्, विभिन्न किसिमका योगीहरू छन्। ती विभिन्न किसिमका योगीहरूमा पनि यः श्रद्धावान् मद्गतेन अन्तरात्मना माम भजति, जसले श्रद्धापूर्वक मद्गतेन म कृष्णमा लीन भएर मेरो ध्यान गर्दै मेरो चिन्तन गर्दै अन्तरात्मना अन्तरात्मादेखि नै अन्तस्करणदेखि नै हृदयको भित्री गहिराईदेखि नै माम भजति, मलाई स्मरण गर्दछ, मलाई चिन्तन गर्दछ र मैले भनेअनुसार नै कर्म गर्दछ, सब मे युक्ततम हुनुहुन्छ। त्यस्तो किसिमको योगी मेरा निमित्त परम श्रेष्ठ छ। योगी श्रेष्ठ छ भन्ने कुरा त भगवान् श्रीकृष्णले भन्नुभयो नै, सँगसँगै जसले कृष्ण चिन्तन गर्दछ त्यो योगीहरूमा पनि योगी हो, सबै योगीहरूमा पनि श्रेष्ठ योगी हो। प्रिय सज्जन, अब त्यो कृष्ण तत्त्व भनेको के त हामी सबैलाई थाहा छ। कृष्ण सर्वाकर्षक हुनुहुन्छ। कृष्णलाई हामीले सामान्य देवका रूपमा स्वीकार नगरौँ। कृष्ण विश्वशक्ति हो, सर्वाकर्षक शक्ति हो, हामी सबैलाई आकर्षण गर्ने त्यो एउटा दिव्य शक्ति हो कृष्ण। त्यसैले त्यो शक्तिको नाम कृष्ण भएको, जसले कर्षण गर्दछ, आकर्षण गर्दछ, खिच्दछ आफूतिर, त्यो दिव्यतम योग्यताको नाम हो कृष्ण, त्यो दिव्यतम सौन्दर्यको नाम हो कृष्ण, त्यो दिव्यतम विश्व ऊर्जाको नाम हो कृष्ण। त्यसरी प्रिय सुन्छन्, हामी सबै साना साना ऊर्जाहरू हौँ, हामी सबै थोपाहरू हौँ। कृष्ण सागरको नाम, समुद्रको नाम, सबै थोपाहरू समुद्रमा स्थापित हुनुहुन्छ, समुद्रसँग थोपाहरूको सम्बन्ध छ प्रिय सज्जन। त्यसैले कृष्ण भनेको प्रेमको नाम हो, कृष्ण भनेको करुणाको नाम हो, कृष्ण भनेको सत्यको नाम हो, कृष्ण भनेको सम्पूर्ण सद्वृत्तिहरूको नाम हो। त्यसैले जसले सम्पूर्ण सद्वृत्तिहरूलाई चिन्तन गर्दछ, सत्यलाई चिन्तन गर्दछ, सकारात्मक चिन्तन गर्दछ, त्यो दिव्यतम विश्व ऊर्जाको चिन्तन गर्दछ, त्यो व्यक्ति वास्तवमा श्रेष्ठ हो। योगीहरूमा पनि यस्तो किसिमको योग गर्ने व्यक्ति सबैभन्दा श्रेष्ठ हुन्छ भनेर भनिएको छ। श्रद्धापूर्वक यो योगमा सहभागी हुनु पर्दछ। श्रद्धा बिना कुनै पनि काम सफल हुन सक्दैन। श्रद्धा भनेको विश्वास हो। यदि हामीले कुनै काम गरेर त्यसबाट निश्चित फल प्राप्त गर्दछौँ अथवा त्यसले पुण्यको दिशातिर हामी अघि बढ्न सक्दछौँ भन्ने हामीमा विश्वास छैन भने, श्रद्धा छैन भने हामीले त्यो काम गर्दैनौँ। यसैले श्रद्धा अत्यन्त महत्त्वपूर्ण छ। श्रद्धाका साथमा कृष्णको चिन्तन गर्ने अर्थात् विश्व सर्वाकर्षक शक्तिको चिन्तन गर्ने जुन पात्र छ त्यो नै योगी हो र योगीहरूको पनि श्रेष्ठ योगी। प्रिय सज्जन, प्रश्न उठ्दछ, कृष्णको चिन्तन गर्नै पर्ने कारण के? कृष्णको स्मरण गर्नै पर्ने कारण के? नगर्दा के फरक पर्दछ? नगरे पनि त्यो योगी हुन सकिन्छ, किन कृष्णको चिन्तन गर्नु पर्यो त? यसका धेरै गहनतम अर्थहरू छन् प्रिय सज्जन। यसको विज्ञान अत्यन्त दिव्य छ। यसको विज्ञान के हो त भन्दा, हामी जसको चिन्तन गर्दछौँ, जस्तो चिन्तन गर्दछौँ त्यस्तै गर्दछौँ। कृष्ण भनेको कुनै पनि बदमासीको नाम होइन, कृष्ण भनेको कुनै पनि नकारात्मक शक्तिको नाम होइन, नकारात्मक वृत्तिको नाम होइन, कृष्ण भनेको कुनै पनि गलत चिन्तनको नाम होइन। कृष्ण संसारकै सर्वाधिक सुन्दर, सर्वशक्तिमान र सर्वप्रिय विश्वशक्तिको नाम हो। त्यसैले त्यो सर्वाकर्षक, सबैभन्दा प्रिय र सबैभन्दा सुन्दर
शक्तिको सुन्दर विषयको सुन्दर वस्तुको चिन्तन बारम्बार बारम्बार गरिरहँदा हामी पनि त्यस्तै गर्दछौँ। हाम्रो जीवन भनेको त्यो आनन्दलाई प्राप्त गर्नु सागरमा एकीकृत हुनु हो प्रिय सज्जन। स्वयं कृष्ण जस्तै बन्नु हो, कृष्णका लीलाहरू, कृष्णका शक्तिहरू, कृष्णका प्रभावहरू, कृष्णका मूल्यहरू हामीले हाम्रो जीवनमा विकसित गर्नु नै वास्तवमा हाम्रो जीवनको सार्थकता हो। त्यसैले कृष्णको चिन्तन गर्नु भनेको नै सत्यको चिन्तन गर्नु। कृष्ण त्यो विशिष्ट शक्तिको नाम हो, विशिष्ट ऊर्जाको नाम हो। त्यसैले हामीले जस्तो चिन्तन गर्दछौँ हामी त्यस्तै बन्दछौँ। त्यस कारण भगवान् श्रीकृष्णको चिन्तन किन नगर्ने? कृष्ण जतिको सर्वाकर्षक अरू केही पनि छैन, परमात्मा जतिको सर्वाकर्षक अरू केही पनि छैन। यो विश्व प्रकृतिको जुन ऊर्जा छ, यो विश्व शक्ति छ, यो विश्व शक्तिभन्दा सुन्दर दिव्यतम र शक्तिशाली अरू केही पनि छैन। त्यसैले हामीले त्यो सर्वशक्तिमानको चिन्तन गर्नु परेको। त्यो सर्वशक्तिमानले भनिदियो, हेर विभिन्न योगीहरू छन् ती योगीहरूमा पनि जसले मेरो चिन्तन गर्दछ, मेरो स्मरण गर्दछ र सबै कुरा स्वयं म नै हो भन्ने सोच्दछ, कृष्ण नै हो भन्ने सोच्दछ, त्यो व्यक्ति योगीहरूमा पनि श्रेष्ठ मानिएको छ। प्रिय सज्जन, यसैले सत्यको चिन्तन गरौँ, कृष्ण रूपी सद्वृत्तिको चिन्तन गरौँ र हामीभित्रका दुर्वृत्तिहरूलाई हटाउँदै हामी पनि कृष्ण जस्तै सर्वाकर्षक, सर्वसुन्दर र सर्वशक्तिमान भन्ने अभ्यास गरौँ। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा चाहन्छु। बिदा दिनुहोस्, नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, मेरो नाम प्रह्लाद पोखरेल। म खोटाङमा जन्मिएर तेह्रथुम र विराटनगर हुँदै काठमाडौँमा आएर बसिरहेको मान्छे हुँ र म छन्दमा कविता लेख्छु। कविताको शीर्षक एकतामा अनेकता, उपजाति छन्दमा रचिएको कविता हो। तिमी म जस्तो म तिमी समान, एकै थियो ज्यान विचार हाम्रो, अनेकता भो किन एकतामा, सम्बन्ध टाढा व्यवहार चाम्रो। पियुषको स्वाद समेटिएर जीवन्तता जीवन साथ पायौँ, अत्यन्त सङ्लो मन मैलिएर के भो अकस्मात त्यसरी डरायौँ। टाढा भए तापनि दूर बस्दा विश्वास आस्था मन एक लाग्थे, एकै भएको मनभित्र पस्दा बाधा व्यथा संशय दूर भाग्थे। दूरत्वको खाडल झन बढाई पर्दा लगाई किन एकतामा, अनेकताको स्थिति सल्बलाई एकत्वको लक्ष्य भएछ धामा। एकै थियो मार्ग उही हिँडाई, उस्तै थियो संयमको उचाइ, छेके छ कल्ले किन आज आई, गन्तव्यको उत्तम लक्ष्यलाई। भन्छौँ त्यही पुग्नु छ अग्लिएर, ढुङ्गाहरू बग्नु छ पग्लिएर। भन्छौँ त्यहीँ पुग्नु छ अग्लिएर, ढुङ्गाहरू बग्नु छ पग्लिएर। त्यो लक्ष्य पुग्ने कसरी हिँडेर, आकाश बाँड्ने कसरी गिँडेर। टुक्रा बनाएपछि चित्तलाई अखण्डता खण्डित भो तुरुन्त, जरा उखेलेपछि मित्रताको अस्तित्वकै हुन्छ समूलान्त। रहस्य के हो मृदु मित्रताको, र गुह्य के हो कटु शत्रुताको। रहस्यमै गुम्फित भई जवानी, अन्योलमै घुम्दछ जिन्दगानी। अनेकताको जब घुम्छ बादल, र एकता बन्छ सदैव दुर्बल। अनेकताको छ अनन्त खलबल, खै एकताको रसिलो मिठो फल। आधार हाम्रो जब हो उही जिमी, म पूर्व लाग्दा किन पश्चिमी तिमी। रहस्यको यो जडसूत्रता चुमी, विश्राम पाऊँ कसरी कहाँ घुमी। धन्यवाद।
0: आजको कविता,
1: आजको कविता।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समयको

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्जु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 16 गते मंगलबार, नेपाल सम्बत 1146, जुन 30 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारले नयाँ राहदानीको लागि जर्मन कम्पनीले दिएको समय पर्खने, प्रधानमन्त्री र परराष्ट्र मन्त्री बीच असमझदारी, पक्राउ परेका सबै छुटे।
0: मनसुन भित्रिँदा समेत प्रमुख राजमार्गको विस्तार सुस्त, सडक अवरुद्ध भए तत्काल खुलाउने सरकारको तयारी, इलाम सदरमुकाम टापु बन्ने जोखिम।
1: ट्राफिक नियम उल्लङ्घन गरी 1,00,000 जरिवाना तिराउने कानुन ल्याइँदै कडी कडाउ स्वाभाविक भए पनि नागरिकलाई दण्डित गराउन खोजिएको भन्दै सरकारवालाको विरोध।
0: तनाव कम गर्न इरान र अमेरिका सहमत, हर्मुज जलमार्ग विवाद अन्त्यका लागि आज दोहामा वार्ता हुने।
1: र ब्राजिल र पाराग्वे विश्वकपको अन्तिम 16 प्रवेश, आज नेदरल्यान्ड्स र मोरक्को तथा आइभरी कोस्ट र नर्वे भेट्दै।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकारले विद्युतीय राजधानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजुद सरकारले जर्मन कम्पनीले राजधानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रतिक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जुन 2025 दुई जर्मन कम्पनी भेरिडोस जिएमबिएच र म्युहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राजधानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौताअनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पुरा गरी मार्च 2026 नयाँ राजधानी वितरण सुरु गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राजधानी वितरण सुरु गर्न नसकेपछि सरकारले 3 साउनसम्मको थप समय दिएको थियो। यसैबीच राजधानी मजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखायो। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोस र म्युहल बाउरका प्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दबाब दिएको भन्दै सरकारले को चर्को आलोचना समेत भएको थियो। अनियमितताको आरोपमा पक्राउ परेका 7 जनालाई विशेष अदालतले सोमबार हिजो धरौटी तथा तारिखमा रिहा गर्न आदेश दिएको थियो। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीको क्षमताबारे फरक मत रहे पनि दुवै पक्ष सम्झौतामा उल्लेखित अन्तिम म्यादसम्म पर्खिन र त्यसपछि मात्रै थप निर्णय लिन सहमत भएका छन्। प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार 3 साउनसम्म पर्खिने निर्णय भए पनि प्रधानमन्त्रीको टोली अझै पनि जर्मन कम्पनीले निर्धारित समयभित्र यी पासपोर्ट दिनेमा विश्वस्त छैनन्। तर परराष्ट्र मन्त्री शिशिर खनाल लगायत मन्त्रालयका उच्च अधिकारी तथा राजधानी विभागको प्राविधिक टोली भने जर्मन कम्पनीले तोकिएकै समयभित्र राजधानी उपलब्ध गराउनेमा विश्वस्त रहेको अधिकारीहरूले बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि राजधानी आपूर्तिमा अन्यल उत्पन्न भएपछि परराष्ट्र मन्त्री खनालले राजधानी विभागको तयारीको मूल्याङ्कन गर्न 2 स्वतन्त्र परामर्शदातालाई जिम्मेवारी दिनुभएको थियो। यसैबीच विशेष अदालतले राजधानी खरिद अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ परेका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई धरौटीमा तथा तारिखमा छाड्न सोमबार हिजो आदेश दिएको छ। 2 जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो। सरकारले नयाँ राजधानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खिने आजको कान्तिपुर दैनिकमा समाचार छ।
5: यो बिजुलीको पोल सार्ने कन्ट्र्याक्टर धरतीमा कहाँ छ? खोजेर ल्याएर यहीँ राख्नुहोस्, काम गर्दैन भने खुट्टा भाँचिदिनुहोस्, मतलब भएन। यो भनाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जेठ 31 दिएको अभिव्यक्ति हो। निर्माणाधीन नागढुङ्गा मुगडिन सडकका आयोजनाको स्थलगत अनुगमनका क्रममा सडकमा रहेका बिजुलीको पोल हटाउन भएको ढिला प्रति ठेकेदारसँग उहाँले यस्तो आक्रोश पोख्नु भएको थियो। मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुङ्गा मुगलिन सडकको विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतितिर अघि बढ्न सकेको छैन। विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा 11,43,00,00,00,00 रुपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सडकमध्ये 2 खण्डमा भौतिक प्रगति आधाभन्दा कम छ। मनसुन सुरु भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढी र पहिरोको थप चपेटामा पर्नेछ। त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ। 3 खण्डमध्ये पहिलो खण्ड नागढुङ्गा नौबिसेमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी 2 खण्डमा निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको छ। 2 खण्डको काम अझै मध्यम चरणमै सीमित छ। नागढुङ्गा नौबिसी खण्ड 12.26 किलोमिटर लामो छ। यसको भने भौतिक प्रगति 84% पुगेको छ। तर सबैभन्दा लामो नौ विषय मलेखु सडक खण्ड भने हालसम्म 42% मात्रै काम भएको छ। देशकै सबैभन्दा व्यस्त राजमार्ग मध्ये पर्ने नागढुङ्गा मुगलिन सडक खण्ड विस्तार सम्पन्न भएपछि यात्राको समय घट्ने, सडक सुधार सुरक्षा सुधार हुने तथा मालवाहक यातायात थप सहज हुने अपेक्षा गरिएको छ। यसैबीच मेची क्षेत्रको लाइफलाइन मानिने मेची राजमार्गका केही खण्ड जोखिमपूर्ण बनेपछि इलाम बजारसहित तीनवटा जिल्ला टापु बन्ने खतरा बनेको छ। मेची राजमार्गको इलाम नगरपालिका नौमा पर्ने राजदुवाली खण्डको करिब आधा किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत बनेको छ। यहाँबाट गाडी वार पार हुन नसके इलाम बजार पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्छ। पोहोर असोज 18 र 19 गतिको भेलबाडीले यो खण्डमा ठूलो क्षति पुर्याएको थियो। परार पनि असोज 12 गतिको मुसलधारे वर्षाले त्यही खण्डलाई धेरै कमजोर बनाएको थियो। यो साल पनि मनसुन सक्रिय भए लगत्तै राजदुवाली सहित इलाम नगरपालिका एकमा मिलगोलाई र बन्चरी गोलाई स्थित सडक जोखिमपूर्ण बनेको छ। लगातारको पहिरोले क्षतविक्षत मेची राजमार्गको राजदुवाली खण्डको करिब आधा किलोमिटर सडकमा वर्षाको पानीले हिलम्बे बनेको छ। पहिरो झर्ने खतरा पनि उत्तिकै छ। गत शुक्रबार बिहानै माथिबाट खसेको ठुलो ढुङ्गाले एउटा गाडीमा क्षति पुगेको थियो। अहिले यो राजमार्गमा साना गाडी चलिरहेका छन्। ठुला गाडी चलाउन ज्यादै सकस भइरहेको छ। नागढुङ्गा मुगलिन सडक विस्तार सुस्त, इलाम सदरमुकाम टापु बन्ने जोखिम, नागरिक दैनिकमा समाचार छ।
4: मनसुन सक्रिय भएसँगै सडक विभागले नागढुङ्गा मुगलिन सडक खण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै मनसुन पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सडक ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। सङ्घीय राजधानीको जीवनरेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग पर्सायाममा अवरुद्ध हुने जोखिमलाई ध्यान दिँदै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सडक खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगत वर्षहरूको भन्दा जोखिम बढी देखिएको छ। सडक बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्यामबहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढीका कारण मुलुकभर सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्यामबहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढीका कारण मुलुकभरका सडक तथा राजमार्ग अवरुद्ध हुने

0: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र सवारी चालकसम्मलाई 500 सयदेखि 1 लाख रुपियाँसम्म जरिवाना गराउने कानुन ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सडकको निर्धारित स्थान बाहेकका अन्य स्थानमा सडकमा पैदल यात्री हिँडे 500 रुपियाँ जरिवाना तोकिएको छ। सवारी साधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1 लाख रुपियाँसम्म जरिवानाको प्रावधान राखिँदैछ। पुरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानुन मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्तले बताउनु भएको छ। सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए 2 वा 3 पाङ्ग्रेलाई 25,000, साना सवारी साधनलाई 35,000 र मझौला तथा ठुला सवारी साधनलाई 50,000 रुपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा उल्लेख छ। नियम उल्लङ्घन गरी प्रहरी सहायक निरीक्षक दर्जासम्मको अधिकृतले जरिवाना गर्न मिल्ने पनि कानुन ल्याउन लागिएको हो। प्रस्तावित विधेयकको मस्यौदा अनुसार सवारी साधनका लागि निर्धारित सीमाभन्दा बढी गतिमा चलाए 2 वा 3 पाङ्ग्रे चालकले 25,000 र साना सवारी साधनले 35,000 जरिवाना तिर्नुपर्नेछ। मझौला तथा ठुला सवारीले भने 50,000 रुपियाँ जरिवाना तिर्नुपर्ने निर्णय प्रस्ताव गरिएको छ। लामो तथा मध्यम छोटो दूरीको बाटोमा सञ्चालन हुने सार्वजनिक यात्रु वाहक सवारीमा निर्धारित सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइए लामो दूरीको बाटोको हकमा 20,000, मध्यम दूरीको हक 10,000 र छोटो दूरीको हकमा 5,000 रुपियाँ जरिवाना तोक्ने प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ। सडक पूर्वाधार राम्रो नभएको र सुरक्षा नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेको सडक सुरक्षाविद भगवती सिँडाईले बताउनुभयो। दुर्घटना न्यूनीकरण गर्न कडिकडाउ गर्नुपर्ने उहाँ सुनाउनुहुन्छ। नागरिकलाई दण्डित गर्ने गरी कानुन ल्याइँदा राज्यलाई पनि समान रूपमा जिम्मेवार बनाउनु पर्ने पूर्व डिआइजी केशव अधिकारीले बताउनुभयो। ट्राफिक जरिवाना बढाउन कानुन ल्याइँदै पैदल यात्रीलाई 500 सयदेखि चालकलाई 1 लाख रुपियाँसम्म जरिवाना। कान्तिपुरमा समाचार
1: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2023 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुर्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
1: ओ मन्दै नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
1: त्यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन।
4: यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ।

0: नेपाल परिवेश अनलाइनमा थाहा संसार र थाहा खबर .com/ पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपालमा लोकतन्त्रको आधार स्तम्भको रूपमा विद्यार्थी संगठनहरूलाई मानिँदै आएको थियो। राजनीतिक आन्दोलन मात्र नभई शैक्षिक सुधार र जनजीविकाका सवालमा पनि विद्यार्थी संगठनहरूको भूमिका कम थिएन। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर जनार्दन आचार्य प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि जनजीविकाका सवालमा विद्यार्थीहरूले सरकारलाई गर्ने खबरदारीको विगत स्मरण गर्नुहुन्छ। तर पछिल्लो समय विद्यार्थी संगठनका नाममा अनावश्यक सौदाबाजी गर्ने बेला बेलामा विद्यालय तथा क्याम्पस बन्द गरेर शैक्षिक अराजकता फैलाउने गरेको आरोप उनीहरूमाथि लाग्दै आएको छ। यसले शैक्षिक संस्थाहरूको प्राज्ञिक वातावरण धुमेलिएको र शैक्षिक संस्थाहरूमा अत्याधिक राजनीतिकरण र दलीयकरण भित्रिएको टिप्पणी पनि हुने गरेको छ। प्राध्यापक डाक्टर आचार्य पनि पछिल्लो समय विद्यार्थी आन्दोलनमा विकृति आएको स्वीकार गर्नुहुन्छ। विकृति देखिए पनि पुराना राजनीतिक दलहरूको मुख्य जग नै विद्यार्थी संगठनहरू हुन्। अहिलेका ठुला दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेको नेतृत्व तहमा विद्यार्थी आन्दोलनकै पृष्ठभूमि भएका नेताहरूको वर्चस्व रहेको छ। दलहरूको मूल संरचना नै विद्यार्थी संगठन भएकोले यसैमाथि प्रहार गरेर पुराना दलहरूलाई कमजोर बनाउने आशयले वर्तमान रासोपा नेतृत्वको सरकारले विद्यार्थी संगठनलाई निशाना बनाएको विश्लेषण पनि भइरहेको छ। आरआर क्याम्पसका 2045 सालका सोभियो सभापति दामोदर अर्यालले विद्यार्थी सङ्घ संगठन खारेज गरेर सरकारले फाँसीवादी चरित्र देखाएको आरोप लगाउनुभयो। नेपाल विद्यार्थी सङ्घ नेभी सङ्घकी अध्यक्ष करुणा कटुवालले विद्यार्थी संगठन खारेज गर्ने कदमले संवैधानिक अधिकारलाई कुण्ठित गरेको बताउनुभयो। अनेरा सोभियोका अध्यक्ष दीपक धामीले विद्यार्थी संगठन खारेज गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाउनु भएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले पनि सरकारको यो निर्णय संविधानसँग बाजिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शिक्षा विभाग प्रमुख मिलन पाण्डेले भने विद्यार्थी संगठनहरूले विद्यार्थीको हक हित भन्दा राजनीतिक दलको एजेन्डा बोक्न थालेकोले तिनलाई क्याम्पसबाट हटाउने निर्णय गरिएको स्पष्ट पार्नुभएको छ। विद्यार्थी संगठनहरूले क्याम्पसलाई दलीयकरण गर्दै पठन पाठनमा अवरोध गर्ने प्रवृत्ति बढेकोले सुधारको लागि नयाँ व्यवस्था आवश्यक भएको उहाँको तर्क छ। विद्यार्थी संगठनलाई निषेध प्रतिकारको तयारी शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
0: नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बालबालिकामा र कुपोषण र 8,380 बालबालिकामा गम्भीर तीव्र कुपोषण पहिचान गरिएको थियो। गोर्खापत्रमा समाचार छ।
1: नुवाकोटको विदुर चार बटारमा रहेको मल्टी एग्रो हेटमा भारतीय बिउ नै बिक्री हुने गरेका छन्। आफ्नो पसलबाट बढी भारतीय बिउ नै जाने गरेको मल्टी एग्रो हेटका सञ्चालकले बताएका छन्। नवलपरासी पूर्वको रजहर स्थित चौधरी एग्रो हेटका सञ्चालक राजकिशोर झा किसानको रोजाइमा आयातित र स्वदेशी दुवै बिउ रहेको बताउनुहुन्छ। कपिल वस्तुको यशोधारा चारका किसान हनुमान पाण्डे 6 बिघा खेतमा धान रोप्नुहुन्छ। उहाँले यसपालि भारतीय हाइब्रिड र नेपाली उन्नत जात रामधान रोप्दै हुनुहुन्छ। त्यसो त पालिकाहरूले उन्नत धानको बिउमा किसानलाई 50% अनुदान उपलब्ध गराउँदै आएका छन्। देवचुली नगरपालिकाले सावित्री रामधान र हरदीनाथ लगायत बिउ अनुदान दिएको छ। बागलुङ नगरपालिकातिर बलेवाको पैयुपाटा ले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिँदै आएको छ। स्थानीय सरकारदेखि सङ्घ सरकारसम्मले कृषि प्रणालीबाट लोप हुँदै गएका रैथाने धानका जातको संरक्षण र प्रवर्धनको लागि पहल गरे पनि आयातित बिउ प्रयोग भने घट्न सकेको छैन। चालु आर्थिक वर्षको 11 महिनामा करिब 3,000 टन धानको बिउ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। धानको बिउ आयातमा अर्बौँ बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: जनतावास कार्यक्रम अन्तर्गत सिराको औरही गाउँपालिका 4 कमलपुरकी 60 वर्षीय धनमती पासवानको घरमा गाह्रो मात्र लगाएर छाडेपछि 2 वर्षसम्म अलपत्र भयो। नयाँ पक्की घरको आशमा पुरानो घर भत्काएकी धनवन्ती नयाँ घर नबन्दासम्म छिमेकीको घरमा आश्रय लिएर कष्टपूर्वक बस्नु परेको थियो। 2 वर्षसम्म पर्खँदा पनि घर बन्ने छाँटकाट नदेखिएपछि ऋण काटेर उनले आफ्नो घर बनाएकी थिइन्। धनमन्तीकी छिमेकी रूपादेवी पासवानले अहिलेसम्म ऋणको जोहो गर्न समेत सकेकी छैनन्। 5 जनाको यो परिवार 2 वर्षदेखि छिमेकीको घरमा बस्दै आएको छ। नयाँ घर बन्ने आशमा आफू बस्दै आएको पुरानो घर भत्काउन लागि उनी खिन्न छन्। औरही गाउँपालिका 4 कमलपुरकी गुलाब देवी पासवानको घर बनाउन थालेको 2 वर्ष पुरा भइसक्दा पनि अझै तयार भएको छैन। जनता आवास अन्तर्गत सिरा नगरपालिका 19 सनै ठाकी गीता कुमारी डोमको घर ठडिए पनि लामो समयसम्म अधुरै रह्यो। सङ्घीय सरकारले हस्तान्तरण गरेका जनता आवास कार्यक्रमसँगै मध्य प्रदेश सरकारले पछिल्लो समय नेताका नामबाट नयाँ नयाँ आवास कार्यक्रम अघि सारेको छ। मध्य प्रदेशले कङ्ग्रेस नेता महेन्द्र नारायण नेदीको नाउँ जोडेर महेन्द्र नारायण नेदी विपन्न आवास योजना र एमालेका नेता मदन भण्डारीको नाउँ जोडेर विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम योजना बढाएको छ। जनता आवास अन्तर्गत सिरामा 488 आवासमा आवासका योजना अघि सारिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र, नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबै पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-6605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: नेपाल परिवेशमा अब बाँकी समाचार। गत 3 दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण संखुवा सभाको सिलिचोङ गाउँपालिका पहिरो तथा विपदको उच्च जोखिममा परेको छ। सिलिचोङ 1 सिसुवा खोला क्षेत्रको तेन्छोङ, होयाङ्ला, चेप्चेवा, नेवाटार, याङसिस र गुगाने लगायतका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको गोपालराज मेवाहाङले जानकारी दिनुभयो। गाउँपालिकाका अध्यक्ष मेवाहाङका अनुसार जोखिमका कारण स्थानीय नागरिकलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै कालिका माध्यमिक विद्यालय नेवाटार समेत पहिरोको उच्च जोखिममा परेकाले विद्यालयमा क्षति पुगेपछि विद्यालय बन्द गरिएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
1: एसी र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ। बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा बाह्र र 29 दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो। यसअघि नतिजा प्रकाशनको लागि 70 देखि 90 दिनमा लाग्ने गरेको थियो। तर गत साल नतिजामा चित्त नबुझेको हुँदै कक्षा बाह्रका विद्यार्थीले काठमाडौँको माइती घरमा प्रदर्शन नै गरेका छन्। उनीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका छन्। नतिजा चित्त नबुझेको कक्षा बाह्रका 32,800 विद्यार्थीले पुनर्योगको लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनु भएको छ। नतिजा प्रकाशनमा छलाङ, परीक्षाको विश्वसनीयतामा प्रश्न।
0: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी केही दिनका लागि बन्द गरिएको छ। नेपाल चीन जोड्ने मितिरी पुल मर्मतका लागि नाका बन्द गरिएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार 2-3 दिनका लागि नाकामा सवारी साधनको आवाजावत बन्द गरिएको छ। चिनिया टोलीले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी सोमबारदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको जनाएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

0: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र इरान बीच केही दिन अघि मात्रै भएको प्रारम्भिक शान्ति सम्झौता संकटमा परेको छ. दुवै पक्षबीच लगातार भएका जवाफी सैन्य आक्रमण र स्ट्रेट अफ हर्मुज जलमार्गमा बढेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा इरानसँग आज वार्ता हुने घोषणा गर्नुभएको छ. ट्रम्पले तेहरानकै अनुरोधमा यो वार्ता तय भएको दावी गरे पनि इरानले भने यस हप्ता दोहामा अमेरिकी टोलीसँग कुनै पनि प्राविधिक वार्ताको योजना नरहेको भन्दै ट्रम्पको दावीलाई अस्वीकार गरेको छ. इरानका उपपरराष्ट्र मन्त्री काजिम घारी बाबादीका अनुसार अमेरिकाले स्टेट अफ हर्मुज र इजरायलले दक्षिणी लेबनानमा युद्ध विरामको उल्लङ्घन गरिरहेकोले तत्काल वार्तामा बस्ने वातावरण बनेको नबनेको बताउनु भएको छ. इरानले नयाँ संवाद अघि पुरानो समझदारीका बुँदाहरू विशेष गरी ऊर्जा ढुवानीको सुरक्षा अधिकार आफूलाई सुम्पन पर्ने माग राखेको छ.
1: अब विश्वकप फुटबल सम्बन्धी समाचार. गैराती सम्पन्न नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई 2-1 गोलले पराजित गरेको छ. जापानले अग्रता लिएको अवस्थामा ब्राजिलले पुनरागमन जित निकालेको हो. जापानका लागि 29 मिनटमा काइसु सानोले गोल गर्दै टोलीले अग्रता दिलाएका थिए, तर खेलको 56 मिनटमा कासिमेरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए र इन्जुरी समयको अन्तिम अवस्थामा गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई 2-1 गोलको जित दिलाए. त्यस्तै आज बिहान सम्पन्न खेलमा जर्मनी पाराग्वेसँग पेनाल्टीमा पराजित भएको छ. निर्धारित समयमा 1-1 गोल भएको अवस्थामा पेनाल्टी मार्फत निर्णय गरिएको थियो, जसमा जर्मनीका लागि काई हावर्ट्जले 54 मिनटमा र पाराग्वेका लागि जुलियो एन्सियोले 42 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए. विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको खेलमा आज बिहान 7:45 नेदरल्यान्ड र मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ.
0: द्विपटकको च्याम्पियन फ्रान्सको उपाधि यात्राको अभियानको पहिलो नकआउट प्रतिस्पर्धा नै युरोपेली बलियो राष्ट्र स्विडेनसँग परेको छ. दुई टिम बीचको अन्तिम 32 भिडन्त न्युयोर्क सिटी जर्सी मैदानमा आज राति हुँदैछ. समूह आईमा तिनै खेल जित्ने एक्लो टिम बनेको फ्रान्स नकआउटमा समेत बलियो प्रतिस्पर्धा दिन चाहन्छ. केलेन एम्बापेको कप्तानीमा फ्रान्स तेस्रो पटक उपाधि जित्ने योजनामा छ. सन् 2018 दोस्रो पटक उपाधि जिते पनि टिम सन् 2022 भने फाइनलमा अर्जेन्टिनासँग चुकेको थियो. समूह चरणमा फ्रान्सले सेनेगललाई 2-1, इराकलाई 3-0 र नर्वेलाई 3-1 हराएको थियो. फ्रान्सको अगाडि कठिन प्रतिद्वन्दी स्विडेन. पत्रपत्रिकामा समाचार छ.
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
0: सरकारले नयाँ राहदानीको लागि जर्मन कम्पनीले दिएको समय पर्खने. प्रधानमन्त्री र परराष्ट्र मन्त्री बीच असमझदारी. पक्राउ परेका सबै छुटे.
1: मनसुन भित्रिँदा समेत प्रमुख राजमार्गको विस्तार सुस्त. सडक अवरुद्ध भए तत्काल खुलाउने सरकारको तयारी. इलाम सदरमुकाम टापु बन्ने जोखिम.
0: ट्राफिक नियम उल्लङ्घन गरे 1,00,000 जरिवाना तिराउने कानुन ल्याइदिए. कडी कडाउ स्वाभाविक भए पनि नागरिकलाई दण्डित गराउन खोजिएको भन्दै सरकारवालाको विरोध.
1: तनाव कम गर्न इरान र अमेरिका सहमत. हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि आज दोहामा वार्ता हुने.
0: र ब्राजिल र पाराग्वे विश्वकपको अन्तिम 16 प्रवेश. आज नेदरल्यान्ड्स र मोरक्को तथा आइभरी कोस्ट र नर्वे भेट्दै.
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद. सन्चुर रविन्द्र बिदा हुन्छौ. नमस्कार.
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.
4: AIO.
5: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामी चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्य कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: Coming up next,
3: The News Plus.
13: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सिधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: मरे
1: हे त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com
5: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
6: द न्यूज प्लस

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। हिजो मात्र 23 धान दिवस मनाइएको छ। नेपालको प्रमुख खाद्यान्न बाली धान र चामल आयातमा हाम्रो वर्षेनी अर्बौँ रुपियाँ बाहिरिरहेको स्थिति छ। यसपटक धान रोपाई पनि अपेक्षित रूपमा हुन सकेको छैन। 15.6% मात्र धान रोपाई भएको आँकडा देखिन्छ भने हाम्रो अन्नको भण्डार भनिने मध्य प्रदेशमा अहिलेसम्म करिब 5% मात्र धान रोपाई सम्पन्न भएको स्थिति छ। अर्को विडम्बना के छ भने नेपालमा 71,000 टन चाहिँ यो धान आयात हुने गरेको उत्पादन हुने गरेको माग हुने गरेकोमा उत्पादन हाम्रो 78,000 टन छ। त्यति हुँदा पनि आयात गर्नुपर्ने स्थिति किन हो मलको सन्दर्भमा, यो बिउको सन्दर्भमा? र मल पनि केही दिन अघि कृषि मन्त्रीले मल कहिले पाउँछ भनेर सर्वसाधारणले प्रश्न गर्दा तपाईँहरू रोपाई गर्दै गर्नुहोस् न त्यति बेलासम्म मल आउँछ भनेर भन्नुपर्ने स्थिति। भारतबाट मल आयात गर्ने निर्णय गरे तापनि कहिले आउँछ भन्ने कुरामा सरकार पनि विश्वस्त छैन, ढुक्क छैन। र जति पनि मल नेपालमा स्टक छ भनेर भनिन्छ त्यो मल स्टकको स्टक नै छ। गत वर्ष पनि स्टक थियो, यस वर्ष पनि स्टक थियो। त्यो मल न किसानको खेतमा पुग्न सक्छ, न सरकारले त्यसलाई पुर्याउन सक्छ, न सहकारीहरूलाई त्यस अनुसारको नियमन गर्न सक्छ। त्यसका कारणले गर्दाखेरि धानमा हरेक वर्ष नेपालीहरू परनिर्भर बन्नुपर्ने स्थिति, स्थानीय जातको संरक्षण गर्नुपर्नेमा, त्यसको प्रचार प्रसार त्यसलाई थप अझ परिष्कृत गर्नुपर्नेमा नेपालीहरू किन माग हुँदाहुँदै पनि विदेशी धानको पछि लाग्नुपर्ने स्थिति छ। र अर्को विषय जलवायु अनुकूलनको विषय पनि अहिले छ। खास गरी अहिले यत्रो खडेरी जस्तो स्थिति सिर्जना भइरहेको छ। भर्खर भर्खर मनसुन त भित्रियो तर सबैतिर पानी पर्न सकिराखेको स्थिति छैन। ठ्याक्कै यो धान रोपाई गर्ने समयमै पानी नपर्दाखेरि किसानहरूले अर्को समस्या झेल्नु परेको छ। यसको विकल्पका रूपमा भनिएको चैते धान खेतीमा पनि सरकारले आकर्षण बढाउन सकिराखेको स्थिति छैन। यी समग्र विषयवस्तुहरू आज म उठान गर्ने प्रयत्न गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ वरिष्ठ कृषि वैज्ञानिक डाक्टर भवर सा त्रिपाठी। डाक्टर साहब नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: मैले पृष्ठभूमिमा पनि भने हामीले अहिले अब यो मध्य असार पुगिसक्दा पनि धान रोपाईको स्थिति भनेको 15% हाराहारी मात्र देखिन्छ। यसमा खास समस्याहरू चाहिँ यो पानी नपर्नु मात्रै हो कि अर्थात् मल नपाउनु मात्रै हो कि अरू केही पनि देख्नुहुन्छ?
1: अब यस्तै के छ भनेदेखि अब यो समयमा वर्षा नभएर पनि एउटा ठुलो समस्या छ। के भनेदेखि अब विगतका केही वर्ष यता मौसममा परिवर्तन भएको हुनाले समयमा किसानहरूले बिया राख्न सक्नुभएको छैन, रोपाई गर्न सक्नुभएको छैन। त्यो कारणले गर्दाखेरि पनि हाम्रो जलवायु परिवर्तनले गर्दाखेरि खडेरी लामो हुने र वर्षा हुँदाखेरि पनि थोरै समयमा धेरै वर्षा हुने जसले गर्दाखेरि डुबानको समस्या आउने, यस्ता समस्याहरू विगत केही वर्षदेखि नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले भोग्दै आउनुभएको छ। र त्यस कारणले गर्दाखेरि यो हाम्रो जुन मौसम परिवर्तनको समस्याले नेपालमा मात्रै होइन कि साउथ एसिया भनौँ न दक्षिण एसियाका विभिन्न देशहरूले यो समस्याहरू भोग्दै आएको छ। र अब अर्को कुरो के छ भनेदेखि अब यहाँले चैते धानको उठान भयो। चैते धानमा के छ भनेदेखि चैते धान नेपालको करिब करिब 1,00,000 हेक्टर जमिनमा खेती गरिन्छ र यो 1,00,000 हेक्टर जमिनमा खेती गर्दाखेरि पनि के छ भनेदेखि चैते धान त विशेष गरेर असारको अन्तिम अथवा साउनको पहिलो हप्ताभित्रमा काटिसक्नुपर्छ र यो चैते धान खेती गर्दाखेरि चाहिँ अब कटान गर्ने बेलामा बाली काट्ने बेलामा वर्षा प्रशस्त हुने हुनाले किसानहरूलाई समस्या के छ भनेदेखि चैते धानलाई जति सक्दो चाँडो खलोबाट नै किसानहरूले बिक्री गर्नुहुन्छ। किनभने त्यो पानी परिरहेको बेलामा त्यो चिसो धानलाई ल्याएर भनौँ न आफ्नो खेतबाट ल्याएर त्यसलाई राख्नलाई त्यो सुविधाहरू पनि किसानहरूको त्यति छैन र उहाँहरू फेरि मुख्य बाली भनौँ न मुख्य धान बाली लगाउने चटारोमा पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि यो किसानहरूले मूल्य राम्रो पाउनु भएको छैन र विशेष गरेर के भइरहेको छ भनेदेखि हाम्रो तराईको जति पनि तैके धान हुने क्षेत्र सिन्ची क्षेत्रहरू छन् ती सिन्ची क्षेत्रहरूमा यी दलालहरू भनौँ इन्डियाका दलालहरू आउने र एउटा गाउँ एउटा दलालले कब्जा गरेर उसको मुखमा भएको मूल्य भनौँ 22-25-30 रुपियाँभन्दा बढी नदिकन एउटा गाउँ एउटा दलालले कब्जा गरेर किसानहरूको धान खरिद गर्ने चैते धान खरिद गर्ने त्यो किसिमको परम्परा धेरै वर्ष पहिलेदेखि नै आएको छ जसले गर्दाखेरि किसानले उचित मूल्य पाउनु भएको छैन र अब किसानले उचित मूल्य नपाउँदाखेरि उहाँहरू घाटामा हुनुहुन्छ र अनि उत्साहित हुनुहुन्न चैते धानप्रति।
0: डाक्टर साहब, म त्यसमा एकैछिनमा आइ नै हाल्छु। यस वर्ष पनि सरकारले जलवायु मैत्री प्रविधि र धानमा आत्मनिर्भरता अनि समृद्धि भन्ने एउटा नारा तय गरेको रहेछ हिजो धान दिवसको दिन। यो जलवायु मैत्री प्रविधि भनेको के हो? जस्तो नेपाल मात्र होइन, दक्षिण एसिया मात्र होइन, विश्व नै यो ग्लोबल वार्मिङ जलवायु परिवर्तनबाट समस्याको भुमरीमा फँसेको स्थितिमा हामी जस्तो कृषि प्रधान भन्ने देशमा त यो जलवायु मैत्री प्रविधि भनेको कस्तो हो, जलवायु मैत्री बिउ भनेको कस्तो हो, जलवायु मैत्री खेती भनेको कस्तो हो भन्ने कुरा धेरैलाई अझ पनि बुझाउन सकिएको छैन। जलवायु मैत्री भनेको के हो? धान फलाउनका लागि जलवायु मैत्री प्रविधि हामीले उपयोग गर्ने भन्यौँ, त्यो प्रविधि चाहिँ कस्तो हो?
1: त्यो प्रविधि कस्तो भन्नुहुन्छ भनेदेखि जलवायु परिवर्तन भन्ने बित्तिकै कहिले लामो समयसम्म खडेरी पर्ने, कहिले चाहिँ बढी वर्षा हुने कुरो मैले उल्लेख गरेँ। त्यस कारणले त्यस्ता खालका खै सहन सक्ने धानका जातहरू र दुवान सहन सक्ने जातहरू नेपाली कृषि अनुसन्धान परिषदले म अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानको नेपाल अफिसमै 8-10 वर्ष पहिले काम गर्दाखेरि नै हामीले फिलिपिन्सबाट अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानबाट दुवान सहन सक्ने र खडेरी सहन सक्ने विभिन्न किसिमका धानहरूका जातहरू नेपालमा ल्याएर सहकार्य गरेर हाम्रो नार्कसँग सहकार्य गरेर ती जातहरू नेपाल सरकारले जस्तो खडेरी सहन सक्ने जातहरू सुक्खा धान 1, 2, 3, 4, 5, 6 त्यस्तै दुवान सहन सक्ने जातहरू सोडा सगुवान सारा मसुली सगुवान र यो सुक्खा धान 6 चाहिँ खडेरी पनि सहन सक्छ र साथसाथै दुवान पनि सहन सक्छ। यस्ता किसिमका जातहरू भनौँ न मतलब यो मौसम परिवर्तनमा सह कस्तो किसिमका धानका जातहरू लगाउनु पर्छ भने ती जातहरू चाहिँ नेपाल सरकारको सिस्टममा गएर सिफारिस भएर अब हाम्रो कृषक समूहहरू भए सहकारीहरू मार्फत र नेपाल कृषि अनुसन्धान परिषदका विभिन्न फार्म केन्द्र र कृषि विभाग अन्तर्गतका विभिन्न फार्म केन्द्रले जुन उत्पादन गरेर त्यस्ता जातहरू किसानहरूलाई उपलब्ध गराउँदै आएको छ। तर के विडम्बना के छ भनेदेखि सबै किसिमका किसान दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ ती जातहरू ती स्तरीय जातहरू चाहिँ पुर्याउन चाहिँ अझै सकिएको छैन।
0: डाक्टर साहब, जस्तो त्यो त्यो धानका जातहरू चाहिँ हाम्रो नेपालमै पनि कतै पाइन्छन् कि त्यो चाहिँ पूर्णतया विदेशबाट आयातित जातहरू हुन्?
1: होइन, यो हाम्रो नेपालमै त हामीले हिँड्ने उन्नत जातहरू हुन्, यो कुनै हाइब्रिड जातहरू होइन, यो नेपालमै उपलब्ध छ यी जातहरू। तर भनौँ न चाहेको किसानहरू सबै कहाँ यो पुग्न सकेको चाहिँ छैन, तर उत्पादन चाहिँ भएको छ। त्यसैले यसलाई चाहिँ हरेक वर्ष हामीले गुणस्तरीय बिउहरू यी खडेरी सहन सक्ने जातहरू दुमान सहन सक्ने जातहरूको गुणस्तर कायम गर्दै अब हामी भन्छौँ कि अब उसमा मतलब यो के भन्छ बिउको चेनमा जस्तो ब्रिडर सिड फाउन्डेसन सिड सर्टिफाइड सिड भन्ने 3-4 पुस्ताका बिउहरू हुन्छन्। ती ब्रिडर सिडले पनि गुणस्तरीय बिउ दिनु पर्यो, फाउन्डेसन सिडले पनि त्यसै गरी उत्पादन गर्नु पर्यो र सर्टिफाइड सिडले पनि त्यसै गरी गर्नु पर्यो। त्यस कारण यो सिड चेन भन्छौँ हामी, यसलाई चाहिँ हामीले मेन्टेन गर्दै जानुपर्छ र गुणस्तरीय बिउ चाहिँ उत्पादन गर्दै जानुपर्छ।
0: त्यसो हो भने जस्तो हाम्रो धेरै जसो पालिकाहरूले किसानहरूलाई उन्नत जातको बिउ दिने भनेर 50% अनुदान पनि दिने रहेछ विभिन्न पालिकाहरूले, तर त्यसका बावजुद पनि हामीले फेरि नेपालमै धानको बिउ हामीलाई 71,000 टन माग हुने रहेछ र उत्पादन चाहिँ 78,000 टन हुने रहेछ। फेरि कृषि अनुसन्धान परिषदको स्वीकारोक्ति पनि के रहेछ भने हामी फेरि भारतकै भरमा छौँ अनौपचारिक रूपमा भन्ने हो भने त भनेर भन्दो रहेछ। एकातर्फ स्थानीय तहहरूले सरकारले पनि प्रोत्साहन गरे जस्तो देखिने, अर्कोतर्फ आयातको सङ्ख्या आयातको परिमाण पनि नघट्ने, यो अवस्थामा चाहिँ कि त पालिकाले त्यो तहको जो हाइब्रिड भोग हो नेपाली किसानहरूलाई त्यो दिन नसकेको हुनु पर्यो कि त अरू केही हुनु पर्यो, यसो चाहिँ किन भइरहेछ? यो अलिक असन्तुलन मिले जस्तो भएन?
1: एकदम सही कुरो उठान गर्नुभयो यहाँले। अहिले के भइरहेको छ भनेदेखि यो उजातहरू लगाउनुको सट्टा हाम्रा धेरै किसानहरू चाहिँ हाइब्रिडतर्फ आकर्षित भएका छन्। किनभनेदेखि हाइब्रिड धानले बढी उत्पादन दिन्छ, तर हाइब्रिड धानको बिउ चाहिँ हाम्रो नेपालमा जम्मा दुईवटा जातहरूमा चाहिँ हरिनाथ हाइब्रिड 1 र हरिनाथ हाइब्रिड 3 दुईवटा जातहरू मात्रै सिफारिस भएका छन्, अरू जातहरू छैनन्। र यो क्रममा त छ, यसको विकास गर्ने क्रममा चाहिँ छ, तर धेरै मात्रामा उपलब्ध छैन। र यो हाइब्रिड धानको लागि चाहिँ विशेष प्रविधिहरू अपनाउनु पर्ने हुनाले अरू उन्नत जात जस्तो यसलाई चाहिँ उत्पादन गर्न त्यति सजिलो छैन। त्यस कारणले गर्दाखेरि धेरैजसो अनौपचारिक रूपबाट यहाँले भन्नुभएको जस्तै इन्डियाबाट हाम्रो धेरै हाइब्रिडका जातहरू नेपाल भित्रिएका छन्। र एउटा विडम्बना के छ भनेदेखि अब कहिले चाहिँ हाइब्रिड गाडको समस्या के आउँछ भनेदेखि गर्मी ठाउँमा तराईमा हुने हाइब्रिड हाम्रो पहाडको भनौँ काठमाडौँ वा सो सहरको हावापानीमा लगाउँदाखेरि त्यसमा दाना नलाग्ने समस्या पनि केही वर्ष अगाडि हामीले भक्तपुरका किसानहरूको समस्या पनि देखेका छौँ। त्यस्तो कारणले गर्दाखेरि हाइब्रिडमा चाहिँ एकदम प्रविधि स्पेसिफिक छ र त्यसलाई चाहिँ उत्पादन गर्नको लागि चाहिँ हाम्रो नेपालमा त्यति मात्रामा हामी प्रविधिमा अगाडि बढेका छैनौँ र भारतमा नै निर्भर छौँ। त्यस कारणले गर्दाखेरि अब हाइब्रिड जातको एउटा के छ भनेदेखि बढी उत्पादन दिने हुनाले त्यसलाई रासायनिक मलहरू पनि धेरै नै चाहिन्छ। किन भनेदेखि बढी उत्पादन दिने जातले त बढी खाद्य तत्त्वहरू चाहिन्छ र अब एक दुई वर्षसम्म त किसानहरूले पहिलेकै हिसाबले राम्रोसँग मल जोडेका हुन्छन्, तर हरेक वर्ष चाहिँ हाइब्रिड लगाउँदै गयो भनेदेखि मलको मात्रा पनि बढाउँदै जान्छ। यो समस्या चाहिँ हाम्रो किसानहरूले पनि भोगिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि हाइब्रिडमा नेपालमा अनुसन्धानको लागि हामीले धेरै काम गर्न बाँकी छ र हामीले इन्डियासँग हाइब्रिड धान उत्पादन अथवा त्यसको विकास गर्नको लागि इन्डियासँग कम्पिटिसन नगरी हुँदैन। भोलि गएर केही गरी इन्डियाले त्यो हाइब्रिड धानहरू रोपिदियो भने पनि हाम्रा किसानहरूले अनि फेरि त्यहाँबाट फेरि हाइब्रिड धानको लागि भूमिका लिनुपर्ने अवस्था पनि आउन सक्छ।
0: ओके, मलको सवाल डाक्टर साहब, जस्तो जोसुकै कृषि मन्त्री आए पनि जतिसुकै बलियो सरकार आए तापनि यो मल छ हामीसँग स्टक छ भन्न पनि नछोड्ने र किसानले पाउँदै नपाउने समस्या चाहिँ जहिले हुने रहेछ। अघिल्लो पटकका कृषि मन्त्रीले त सरकारले मल दिन सक्दैन भनेर एउटा गम्भीर स्वीकारोक्ति पनि गर्नुभएको थियो। यो मल चाहिँ सरकारले दिनै नसक्ने हो कि नदिएको हो कि के हो?
1: अब यसमा के छ कि अब यहाँ लिएर अब हामीले पनि देखेका छौँ कि यो वर्ष करिब करिब 30 अरब नेपालको कृषिमा छुट्याइएको बजेटको 50% जति बजेट चाहिँ कृषिको अनुदान मलको अनुदानमा छुट्याइएको छ। र त्यो पनि अब यहाँ विडम्बना के छ भनेदेखि हाम्रो नेपालमा रासायनिक मलको कुनै उद्योग नभएको हुनाले हामीले विदेशीबाट अथवा इन्डिया मै भर पर्नुपर्ने हुन्छ। र यसको हरेक वर्ष अब अहिले पनि बाहिरको यो राजनीतिक तनावले गर्दाखेरि मध्य पूर्वबाट आउनुपर्ने मलहरू छ, त्यो मलहरू समयमा आउन नसक्ने एउटा तर्फ छ भनेदेखि अर्कोतर्फ यसको लागत पनि हरेक वर्ष बढ्ने हुनाले नेपाल सरकारले जुन छुट्याएको मल किन्ने छुट्याएको बजेट छ त्यो बजेटले पनि नभ्याउने त्यस्तो हो। त्यो मुख्य कारण चाहिँ त्यो भएको हुनाले म त के भन्छु भनेदेखि अब हामीले भेला नगरिकन जति सक्दो चाँडो एउटै मात्र युरिया मलको भए पनि उद्योग चाहिँ हाम्रो नेपालमा चाहिँ खोल्ने अति नै जरुरी छ। अब यसमा लागत धेरै लाग्छ भनेर हामी जहिले पनि त्यो पन्छाइरहेका छौँ, तर अरू क्षेत्रमा कटौती गरेर भए पनि हामीले एउटा रासायनिक मल विशेष गरेर युरिया मलको उद्योग खोल्नु अति नै आवश्यक भएको छ। त्यो हरेक वर्ष मन्त्रीहरूले आउँछन् हामी गर्छौँ भन्छन्, खालि कमिटमेन्ट गरे तर त कागजमै भर पर्छ र यो चाहिँ व्यवहारमा लागु भएको छैन। त्यस कारणले गर्दाखेरि यो मलको समस्या चाहिँ जबसम्म हामीले आफ्नै देशमा मलको उद्योग खोल्दैनौँ तबसम्म यो समस्या यताबाट चल्छ भन्ने मेरो चाहिँ विचार छ।
0: डाक्टर साहब, गाउँमा के भइदिन्छ भने एकजना किसानले गोठेमल पनि हाल्छ, जस्तो रोपाई गर्नुभन्दा पहिले गोठेमल हाल्छ उसले, र तत्पश्चात उसलाई युरिया पनि अत्यावश्यक भइसक्छ, नचाहि नहुने हुन्छ। त्यो गोठेमल हालिसके पश्चात युरिया हाल्नु अनिवार्य हो कि अर्थात् नहाले पनि हुन्छ? अनावश्यक यो रासायनिक मलको भुमरीमा नेपालीहरू फसेको
1: त्यस्तो छ। जस्तो अघि मैले पनि यहाँ सानो कुरा यहाँलाई निवेदन गरेँ, के छ भनेदेखि बढी उत्पादन दिने खालका जति पनि धानका जातहरू, मकैका, गहुँका, जति पनि तरकारीका जातहरू छन् त्यसले बढी मात्रामा तत्त्वहरू चाहन्छन् र ती तत्त्वहरू पुरा गर्न हामीले गाई भैँसीको मल, बाख्राको जुटो अथवा तपाईँको कुखुराको मलबाट नपुगेर अनि हामीले रासायनिक मलबाट दिनुपर्छ र प्रशस्त मात्रामा प्राङ्गारिक मल अथवा गाईबस्तुको मल दिएको ठाउँमा त्योभन्दा अगाडि लगाएको जस्तो आलु बाली लगाइराखेको खेत छ भनेदेखि त्यो आलु बालीमाथि किसानहरूले प्रशस्त मा गाईबस्तुको, कुखुराको डाँडा च्याग्राको मल दिएको हुनाले त्यसपछि लगाइने धानमा, आलुपछि लगाइने धानमा चाहिँ थोरै मात्रामा भए पनि युरियाले क्रप ड्रेसिङ गरे मात्रै हुन्छ। तर आलु नलगाएर अन्न बाली भनौँ न, गहुँ अथवा मकै लगाएको छ भनेदेखि त्यसमाथि जस्तो धान लगाउनुभन्दा अगाडि किन भनेदेखि धानलाई चाहिने तत्त्वहरू त गाई जस्तोको मलले हामी पुर्याउनै सक्दैनौँ। किन भनेदेखि हाम्रो एउटा अध्ययनले के देखाएको छ भनेदेखि 40-50 टन प्रति हेक्टर गाई बस्तुको मल दिनुपर्छ यदि हामीले रासायनिक मल दिनु पर् दिएनौँ भने, जुन कि अहिले किसानहरूले दिनै सक्नुहुन्न। किन भनेदेखि युवा युवतीहरू गाउँमा नबस्ने र गाई बस्तुको सङ्ख्या पनि घट्ने, पाल गाई बस्तु पाल्न घट्दै गएको हुनाले हामीले रासायनिक मल दिनु त पर्छ पर्छ। र यो संसारकै अन्य देशमा पनि छ, यो हामी प्राङ्गारिक खेतीमा विशेष गरेर प्राङ्गारिक खेती भन्ने बित्तिकै गाई बस्तुको मल चाहिँ भुइँसम्म तरकारी बारीहरूको लागि राम्रो हुन्छ र त्यसपछि गएर नगदे बारीहरू जस्तो चिया भनौँ, कफी भनौँ, त्यसपछि अदुवा भनौँ, जमिन मुनि फल्ने भनौँ, प्याज भनौँ, लसुन भनौँ, यी बालीहरूको लागि चाहिँ जति सक्दो प्राङ्गारिक मलबाट हामी चाहिँ आपूर्ति गर्न सक्छौँ किनभने थोरै जग्गामा लगाइन्छ। तर धान, गहुँ, मकै जस्ता अन्न बालीहरूलाई चाहिँ हाम्रो प्राङ्गारिक मलबाट मात्रै नपाउने हुनाले रासायनिक मल दिनैपर्छ र उत्पादन बढाउनै पर्छ र राज्यको दायित्व के भनेदेखि आफ्नो जनताहरूलाई खाद्य सुरक्षा दिनैपर्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ जहिले पनि हाम्रो उत्पादन पुगेर अब विशेष गरी भनौँ न 35-35 अरब बराबरको चामल ढुटो पनि कहाँ समेत हामीले भारत र अन्य मुलुकबाट अहिले ल्याएकी छ। त्यस्तै मकैमा पनि 15-20 टन जुन कुखुराको लागि दाना चाहिन्छ त्यसको लागि पनि हामीले बाहिरबाट ल्याएछौँ नेपालको उत्पादनले नभए र गहुँ पनि चाहिँ 10-15 भनौँ न के अरे लाख मेट्रिक टन गहुँ समेत हाम्रो अब भनौँ न आटाको रूपमा अथवा गहुँकै रूपमा पनि इन्डियाबाट हामीले लिइरहेका छौँ। त्यस कारणले हाम्रो अहिलेको अवस्था विकराल छ र यो खाद्यान्न बालीको लागि जबसम्म हामी आत्मनिर्भर हुँदैनौँ यो नारा मात्र दिएर हुँदैन र यहाँले भन्नुभयो आज जस्तै हाम्रो उन्नत बिउहरू पनि समयमा किसानलाई उपलब्ध गराउनु पर्यो, साथसाथै मल पनि उपलब्ध गराउनु पर्यो र त्यसको साथसाथै सिँचाइ, सिँचाइको एकदम ठुलो रोल छ। किनभने हामीले धान लगाउने क्षेत्रमा अब क्षेत्र बढाउन सक्दैनौँ, भइरहेको क्षेत्रलाई एक बाली धान लगाउने ठाउँमा दुई बाली कहिले धान बसेर्छ, कहिले धानको उत्पादन बढाउनको लागि हामीले सिँचाइ अनिवार्य छ। त्यसको लागि यहाँलाई म एउटा निवेदन गर्न चाहन्छु, जस्तो यो फेरि बबाई जुन डाइभर्सन छ त्यसले बाँचेर बर्दियाको 55,000 हेक्टर भूमिमा 12 सिँचाइ गर्न सकिन्छ। त्यस्तै गरेर सुनपोखी मरिङ खोला डाइभर्सनले 12 हौटर सर्लाही महोत्तरी धुन्साका करिब 1,22,000 हेक्टर भूमिमा हामी 12 सिँचाइ गर्न सक्छौँ। त्यसकारण सरकारले यदि धानको उत्पादन बढाउने, कहिले धानको उत्पादन बढाउने हो भनेदेखि यो दुईवटा मेगा प्रोजेक्टहरू जति सक्दो चाँडो सम्पन्न गर्नुपर्छ र यो दुईवटा मेगा प्रोजेक्टहरू सम्पन्न भएपछि हामी धान चामल मा आत्मनिर्भर हुनुको साथै अन्य अन्नबाली र तरकारीको साथसाथै फलफुलमा पनि हामी आत्मनिर्भर हुन्छौँ, यो सोचाइ चाहिँ सक्यो चाँडो सम्पन्न गर्नुपर्छ भन्ने मेरो अनुरोध हो।
0: यी कुरामा सरकार र यसपटकको बजेट चाहिँ कति सिरियस पाउनुभयो त?
1: मलाई त खोइ अब मैले त सिँचाइ विभाग अब विडम्बना के छ भने कृषिमा उत्पादनको लागि चाहिने सिँचाइ मन्त्रालय लगेर अर्कै ठाउँमा राखिएको छ, खोइ यो सालको लागि पनि त्यो भनौँ न यी दुईवटा मेगा प्रोजेक्टमा के कति बजेट छुट्याइएको छ म त यसमा त्यति जानकारी छैन, तर त्यति खोइ मिडियामा पनि त्यति आएको छैन सर।
0: हस्, यहाँको महत्त्वपूर्ण समय सम्वादका लागि धन्यवाद।
1: हस् त धन्यवाद सर, यहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसर दिनुभएकोमा, यो लोकप्रिय रेडियो मार्फत म सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस् त धन्यवाद।
0: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि वैज्ञानिक डाक्टर भवप्रसाद त्रिपाठी। उहाँसँग मैले यो धान खेतीको सन्दर्भ, जलवायु अनुकूलनका विषयवस्तु र हामीले अवलम्बन गरिरहेको खेती प्रणाली अनि मौसम र समयानुकूल हामीले परिवर्तन गर्नुपर्ने विषयवस्तु, यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट बिदा हुन्छु। नमस्कार।

0: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maithi 16, Kathmandu. Phone 01496625. 98510-18373
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
2: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
1: इट्स 7 एएम
3: एक्काईसौ शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

अनुजाय नमः। ॐ शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकांतं कमलनयनं योगवीरध्यानगम्यं वंदे विष्णुं भवभयहरं सर्वलोकैकनाथं ब्रह्मा मुरारी स्थिपुरंतकारी धानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शांतिकर भवन्तु सर्वे ग्रह शांतिकर भवन्तु। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz नवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज वर्षाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुलीकण्ठ तिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल असार महिनाको आज 16 गते तदनुसार इसी सन् 2026 जुन 30 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 तथा लागा रुद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज मङ्गलबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। 60 गरी यानि कि समस्त रहेको छ दिन रात। नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र पनि रहेको छ। आज दिन रात यानि कि 60 घडी रहेको छ। यस्तै गरी युगमा रहेको छ ब्रह्म युग रहेको छ। 27 घडी 11 पला करणमा रहेको छ। कौलव करण रहेको छ। बिहानको 6:37 रहेको थियो भने अहिले यतिखेर बालव करण रहेको छ। बालव करण रहनेछ 31 घडी 17 पला। चन्द्रमा आज धनु राशिमा, श्री सूर्य नारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सन्तसूर्यास्त। मिथुन राशिमा आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सन्तसूर्यास्त 7:02 हुनेछ र आजको दिन मनी घडी

बजेर 35 मिनट 32 सेकेन्डसम्म आज काल बेला रहेको छ भने आजको लागि शुभ बेला रहेको छ। विशेष गरी दिउँसोको 3:35-32 विशेष गरी साँझको 5:19-34 आज शुभ बेला रहनेछ, लाभ बेला रहनेछ। विशेष गरी बिहानको 10:23-25 दिउँसोको 12:07-27 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजको ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा हुने गर्नेछौँ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि आउँछ, नाम आउँछ भूबाट नाम आएको छ भुवन अथवा भुवनेश्वरी भन्ने नाम आउँछ भनेर पञ्चाङ्गले छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन मेहनतको परिणामले आत्मविश्वास बढाउँदैछ, विशेष अवसरले प्रसन्नता दिलाउँदैछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउँदैछ। अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफको काम सम्पादन हुँदै जाँदैछन्। परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। सहयोगीहरूले काममा साथ समेत दिन सक्ने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिनेछन्। आश मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। तत्काल फाइदा नभए पनि उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा भने समय दिन नसकिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइन्छ। आमदानी बढाउने काम थालनी हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ। साथीभाइहरूको सहयोगले उत्साह जगाउँदैछ। दिगो काम थाल्ने समय रहेको छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन श्रम परे पनि रोकिया कामले उत्साह जगाउँदैछन्। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत अर्थोपार्जनमा काममा समय बित्नेछ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नले नयाँ काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने द्वन्द्व र मुद्दामा पनि विजय हुने खालको योग हुने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन सहपाठीहरूसँग भेटघाट हुनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछन्। प्रतिभाको प्रथम प्रशंसा हुनेछ। मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउँदैछ। कृषि तथा पेसा व्यापार व्यवसाय मनका फाइदा हुनेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हौसला जगाउँदैछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका समेत पाइने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन घरेलु विशेष गरी रोकिएका घरेलु कामकाज बिस्तारै बन्दै जाँदैछन्। हतारको निर्णयले भने काम बिगार्न सक्छ। योजना र दिगो योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। काममा धेरै लाभ उठाउन नसके पनि केही समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अन्यलमा मान्यजनको सुझाव शिरोधार गर्दा लाभ हुनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन पनि सफल हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।

0: तुला राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिँदैछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आय स्रोत बढ्नुका साथै मान सम्मान प्राप्त हुने समय रहेको छ। विद्या वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना रहेको छ। बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलामा निरकता आउन सकिन्छ। दिगो काम थालनी गर्ने समय रहेको छ। चिताएका काम सजिलै सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। कामले सम्मान स्थान समेत दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेट्ने जानेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जन्मभएको बिच स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदैछ। मनका धनार्जन होला। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने अवसर मिल्नेछ। बिछोडीका परिवारजनसँग पनि भेटघाट हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पछिको लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। खर्च लागे पनि रोकिया काम बन्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर जुट्नुको साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग देखिया छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न पनि सकिने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आमदानीको विभिन्न स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आत्मीय काम सम्पादन हुँदै जाँदैछन्। प्रत्याशित नतिजाले उत्सव जगाउँदैछ। व्यापारतर्फ थप लगानी र आवश्यक पर्न सक्छ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाँदैछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। केही रकम खर्चिए पनि लाभ हुने काम सम्पादन गरिन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन तारिभ्यको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढिएका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: छोटो विश्वमा पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला 9845275223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङ गजुरीबाट मनोज चेपाङ।
0: मनोज चेपाङजी धादिङ गजुरीबाट?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्नु चाहनुहुन्छ मनोजी?
1: म आफ्नै विषयमा।
0: आफ्नै विषयमा जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो?
1: 2058
0: 2058 साल
1: भदौ महिना 19
0: गते
1: मङ्गलबार।
0: जन्म समय भन्नु?
1: बिहानको 4:30
0: बिहानको 4:30 हो। उज्यालो भएको 19 गते हो?
1: हजुर।
0: ल ठिक छ, सुन्नुहोस् है ध्यान दिएर, कुन जिल्लामा जन्म भएको तपाईँको?
1: दार्जिलिङ।
0: दार्जिलिङ जिल्लामा
2: भएको।
0: ल सुन्नुहोस् है, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2058 साल असोज कृष्ण पक्षको द्वितीय तिथिमा जन्म कुम्भ राशि है तपाईँको।
1: कुम्भ राशि भन्नुभयो?
0: हजुर। नाम तपाईँको दयाराम भन्ने नाम आउँछ है। आदिनाडी नरगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, पढाइमा त्यति धेरै राम्रो देखिएन बाबुको है। सरकारी क्षेत्र सरकारी जागिर राम्रो छ, वैदेशिक क्षेत्रको लागि पनि राम्रो देखाउँछ। अहिले 7.5 छ, अन्त्य 7.5 चलिराखेको छ। अहिले काममा कार्यमा अलिकति बाधा आउने, झुटो आरोप लाग्ने है, मुद्दा मामिला पर्ने सक्छ। एकदम सावधान रहनु होला, यो समय तपाईँको लागि घातक छ है। अहिलेको लागि तपाईँलाई ग्रह चलिरहेको छ, सङ्कटा भन्ने ग्रह छ अर्को, अर्को बुध भन्ने ग्रह चलिरहेको छ तपाईँको। सङ्कटा पनि चलिरहेको छ, उतापट्टि राशिमा 7.5 पनि छ है, अन्त्य 7.5। अलिकति विचार गर्नुहोला, ख्याल गर्नुहोला। तपाईँले चाहिँ एकादशीको दिन व्रत बस्नुहोस्, एकादशीको दिन अन्न नखानुहोस्, तपाईँको लागि उपयुक्त हुन्छ। अहिलेको लागि शनि सङ्कटाको दशाको शान्ति गर्नुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। रिसलाई अलिक कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्। छिट्टो रिसाउने बानी रहेछ तपाईँको, हो कि होइन? पढाइमा रुचि त्यति धेरै देखिएन, कति पढ्नु भएको छ? हो, कतिको रुचि छ, कुन विषय लिएर पढ्नु भएको छ?
1: कमर्स
0: लिएर पढ्नु भएको छ। विषय त राम्रै लिनु भएको छ, पढाइमा अलिक जोड गर्नुहोस् है, अलि अल्छी अल्छी गर्नुहुन्छ हो कि होइन? त्यही त, त्यो ग्रह लागेछ क्या बाबुले। अहिले यो शान्ति गर्नको लागि चाहिँ बाबुले एकादशीको व्रत बस्ने, शनि सङ्कटा भन्ने ग्रहको शान्ति गर्ने, पण्डितजी राखेर, गुरुबाहरू पुरेत गुरुबाहरू राखेर त्यसपछि दशाको शान्ति गर्नुहोस्। तपाईँको लागि राम्रो हुन्छ, उपयुक्त हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। सरकारी जागिर खाने ग्रह छ, प्राइभेट जागिर पनि राम्रै छन्, ब्याङ्किङ क्षेत्रमा पनि राम्रै हुन्छ तपाईँको लागि। ठिक छ ग्रह, त्यस्तो आत्तिनुपर्ने ग्रह छैन। अहिले 7.5 गर्दाखेरि चाहिँ मन चञ्चल, जुन काम नहुनुपर्ने हो त्यो काम मन जान्छ बेसी, अनि त्यो कामबाट धोका मिल्ने, आफन्तबाट धोका हुने, दाम्पत्यमा बाधा आउने, यस्तो खालको कुण्डली परेको छ। विशेष ख्याल गर्नु होला है। दाम्पत्य जीवन यस्तो छ, तपाईँको कुण्डलीबाट चाहिँ त्यति नराम्रो छैन। अब कुण्डली चाहिँ दुवैजनाको हेर्नुपर्छ, श्रीमान श्रीमतीको सम्बन्धहरू हेर्ने हो। तर तपाईँको कुण्डलीबाट दुई विवाह हुने कुण्डलीहरू परेको छ होइन, त्यसको लागि चाहिँ आँखसँग विवाह गर्नुपर्छ। अर्क विवाह भन्ने हुन्छ हो, त्यो आँखसँग विवाह गर्नुभयो भने दोष मेटिन्छ, राम्रो हुन्छ, समस्या आउँदैन क्या है।
1: पढाइको यो सरकारी क्षेत्रमा कस्तो छ?
0: ठिक छ, सरकारी क्षेत्र राम्रै छ तपाईँको लागि त, स्पेसल छ सरकारीमा त। ग्रह शान्ति गर्ने, सङ्कटाको जाप गर्ने पण्डितजी राख्नुपर्छ क्या गुरुबाहरू, होइन? पण्डित राख्ने, शनिको जाप गर्ने 23,000 जाप गर्ने 7.5, अनि सङ्कटाको 8,000 जाप गर्ने होइन। त्यति गरिसकेपछि तपाईँलाई राम्रो हुन्छ। लगभग 30-31,000 जप गर्नुपर्छ, मन्त्र पढ्ने 30-31,000 जति मन्त्र हुन्छ, त्यो मन्त्र पढ्नुपर्छ शनि सङ्कटाको। अनि त्यसपछि तपाईँलाई रुद्री पूजा लाउने सत्यनारायणको पूजा लाउनुपर्छ, त्यही बेलामा भइहाल्छ एकैचोटि, एउटै खर्चमा हुन्छ हो। त्यसरी मिलाएर गर्नुहोस्। अब ग्रह शान्ति गर्दाखेरि लगभग तपाईँको खर्च 12-15 हजार रुपियाँ लागिहाल्छ, सामान पूजाको सामान। अब पर पाहुना बोलाउनु पऱ्यो, खुवाउनु पऱ्यो, हो कि होइन, त्यति लाग्छ। अब त्यति म्यानेज गरेपछि मलाई फोन गर्नुहोस् ल, गुरुबा मैले पैसा म्यानेज गरेका छु, ल मेरो ग्रह शान्ति गर्नुपर्ने छ, मैले पण्डितजीहरूलाई पनि भनेको छु, ल के गर्नुपर्छ भनेर भनिदिनुहोस् भन्नुभयो, म भनिदिउँला त्यो बेलामा पनि भनिदिउँ है। होइन, तपाईँको गाउँघरतिर पण्डितले गरिहाल्नुहुन्छ नि,
1: गाउँहरूको पण्डित भनेको त ब्राह्मण क्षेत्रीहरू के, हाम्रै समुदाय, हाम्रै चट्याङ समुदाय के हुन्छ?
0: होइन होइन, बाहुन क्या, बाहुनले जसले बाहुन भएर मात्रै भएन, फेरि पूजापाठ गर्ने बाहुन चाहियो कि।
1: हाम्रो यो धामी झाँक्रीले त मिल्दैन होइन,
0: धामी झाँक्रीले गर्दा शान्ति हुँदैन नि बाबु। बाहुनहरू लाउनुपर्छ के, बाहुन बाजेहरू कुनै मठ मन्दिरमा गएर सम्पर्क गर्नु, अब हुँदै भएन भने त्यो पनि म व्यवस्था गरिदिउँ ल तपाईँलाई। मैले त गराउँदैन, म भ्याउँदिनँ, म पण्डितजीहरू भन्न सक्छु, पण्डितजीहरूलाई भनिदिन्छु, त्यो देवघाटतिर आएर शान्ति गरे भइहाल्छ क्या है।
1: हुन्छ, म तपाईँलाई पछि सम्पर्क गर्छु।
0: हुन्छ, पछि सम्पर्क गर्नुहोस्, नभए सकभर आफ्नै घरै गरेको राम्रो हुन्छ है बाबु। हुन्छ, हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, आफ्नो विषयमा हेराउनुको लागि फोन गर्नुभएको थियो धादिङ गजुरीबाट। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै मित्र आइसक्नु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरिहालौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2081।
0: चैतको महिना 19 गते मङ्गलबार। जन्म समय भन्नुहोस् त।
2: 2 बजे।
0: ठिक 2 बजे हो? 2 बजे दिउँसोको कि रातिको?
2: रातिको
0: 2 बजे हो। उज्यालो भएको कति गते? 19 गते कि 20 गते हो?
2: 19
0: गते मङ्गलबार उज्यालो भएको हो। ल सुन्नुहोस् है, तपाईँको ध्यान दिएर है, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2081 सालमा जन्म भएको भन्नुभएको छ। असोज महिना के अरे, तपाईँको चाहिँ चैत्र महिनाको जन्म भन्नुभएको छ। मेष राशि आउँदो रहेछ, सोमबारको राति तपाईँलाई व्यथा लाग्यो, अनि मङ्गलबार चाहिँ छोरी जन्मियो होइन। मेष राशिमा जन्म नाम आउँदो रहेछ लुबाट, लुक कुमारी नाम आउँदो रहेछ, लुक लक्ष्मी लुक कुमारी नाम आउँछ। मध्यनाडी नरगण परेको छ, घातकमा तिथिहरू परेको छ, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ, शतमाङ्गलिक परेको छ नानी। तपाईँको प्रेम विवाह, तपाईँले प्रेम विवाह गर्नुभएको हो? हजुर। नानीको पनि त्यस्तै प्रेम विवाह हुने कुण्डली परेको छ। नानीको लागि चाहिँ आइतबारको दिन चाहिँ चोखो नित गराउनु, शुद्ध भोजन आइतबारको दिन। अलिकति नानीलाई पेट दुख्छ है, पेटमा अलिकति समस्या हुन्छ, खानपिनमा एकदम ख्याल गर्नु होला है। पानी अलिकति झोलिलो चिजहरू बेसी खुवाउनु होला, यी बिस्कुट पाउ बिस्कुटहरू अनि चाउचाउहरू अनि त्यसपछि तपाईँ पाउरोटीहरू यी चिज नखुवाउनुहोस्। छोरीलाई फेरि तपाईँको पछि गएर अल्सर हुन्छ अनि अपरेसन गर्नुपर्ने हुनसक्छ होइन, पाइल्सहरू हुनसक्छ। नानीको लागि चाहिँ एकदम ख्याल गर्नु होला। आइतबारको दिन चोखो नित गराउनुहोस्, मङ्गलबारको दिन पनि चोखो नित गराउनुहोस्। अब अहिले सानै छन् भनेर लापरवाही नगर्नुहोस्। आइतबारको दिन चोखो नित गर्ने, मङ्गलबारको दिन चोखो नित गर्ने भनेको माछा मासु लसुन प्याज अन्डाहरू नखाने हो, त्यो नखाँदा अरू कुरा खान सकिहालिन्छ हो कि होइन, त्यो गर्नुहोस्। वैदेशिक क्षेत्र राम्रो, पढाइमा पनि त्यति नराम्रो हुँदैन, राम्रो हुन्छ, कुण्डलीहरू राम्रो देखाउँछ। अहिलेको लागि चाहिँ शुक्र र अर्को भद्रिका भन्ने ग्रह चलेको छ, स्वास्थ्यलाई अलिकति असर गर्छ अहिले, अरू त्यस्तो नराम्रो छैन। अलिकति बिरामी हुने ग्रहहरू परेको छ, नानीको लागि चाहिँ अलिकति पानी र झोलिलो चिजहरू खुवाउनु भयो भने त्यो पनि राम्रो हुन्छ नानीको लागि, समस्या आउँदैन है। अरू केही छ सोध्न मन लागेको कुरा, केही छ समस्याहरू केही छ? मैले भनेको कुरा मिल्यो कि मिलेन त?
3: मिल्यो।
0: अलिकति विशेष ख्याल गर्नु छोरीको है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोलाई। उहाँले फोन गर्नुभएको थियो धादिङ बेसीबाट फोन गर्नुभएको उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला, र मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्नुहोला। भरतपुर चितवन जिल्लामा हाम्रो जतिसुकै कार्यालय रहेको छ, आएर तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। राधे राधे, काँडोको बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। शुभ नाम तपाईँको? जित बहादुर थापा। गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर? हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो लागि हजुर।
0: तपाईँको आफ्नै बारेमा जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
4: 10 साल।
0: 2010 साल भदौ महिना 6 गते। के बार पर्छ?
4: शनिबार।
0: जन्म समय भन्नुहोस्।
4: समय राति 8 बजे।
0: रातिको 8 बजे ठ्याक्कै हो कि अनुमानित हो?
4: ठ्याक्कै
0: 8 बजे हो। जन्म गोर्खा जिल्लामै भएको हो तपाईँको?
4: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आइडमा श्रीमती रामानुज आइडमा 2010 साल श्रावण शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म भएको रहेछ शनिबारको दिन है।
4: हजुर।
0: तपाईँको राशि मकर राशि आउँछ, नाम आउँछ जाबाट नाम आउँछ तपाईँको चाहिँ होइन, नाम तपाईँको जनक भन्ने नाम राख्न मिल्छ है, जनक।
4: हजुर,
0: जनक के अन्त्यनाडी नरगण, अन्त्यनाडी नरगण परेको छ। घातकमा तिथि 4, 9, 14 मङ्गलबार तपाईँलाई घातक हुन्छ। नम्बरमा 11 नम्बर राशिमा तपाईँको वृश्चिक राशि घातक छ। कुण्डली तपाईँको राम्रो छ, नराम्रो छैन, अलिकति चन्द्र ग्रहणको योग बनेको छ। कसैलाई छिटो झ्यापा विश्वास गरिहाल्ने बानी छैन। तपाईँको ज्येष्ठ सन्तान अनि सँग सम्बन्ध राम्रो हुँदैन, ज्येष्ठ सन्तानसँग ग्रह मिल्दैन, विचार मिल्दैन। फलाम सम्बन्धी काम कारोबार राम्रो, आर्मी पुलिसमा जागिर खानुपर्ने तपाईँले खानु भएन? आर्मी पुलिसमा जागिर खाने ग्रह राम्रो थियो तपाईँको। अब फलाम सम्बन्धी कारोबार गर्नुहोस्, फलाम सम्बन्धी बिजनेस गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। सरकारी जागिर खाने, आर्मी पुलिसमा भर्ती हुने ठुलो अवसर बन्ने ग्रह थियो, जाँदै जानु भएन जागिर खानलाई? हो, अब नगएपछि त भएन नि त होइन। अब अहिलेलाई तपाईँको ग्रह चलिराखेको छैन, विशेष गरी सङ्कटा तपाईँलाई अब 7 वर्ष सङ्कट चलिरहेको छ। एउटा ग्रह सङ्कट, अर्को शुक्र चलिरहेको छ। स्त्रीबाट अलिक टाढा रहनुपर्छ, स्त्रीले धोका दिने, पैसा खाइदिने होइन, यस्ता समस्याहरू हुनसक्छ, सावधान रहनुहोस्। विवाहमा दाम्पत्यमा तपाईँको बहुविवाह योगहरू परेको छ, अलिक छिटो रिसाउने भनेको अलिकति जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ तपाईँ। तपाईँले पूर्णिमाको दिन चोहोरी त गर्नुहोस्, पूर्णिमाको व्रत बस्नुहोस्, तपाईँको लागि उत्तम मानिन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
4: मेरो 36 महिनाको छोराछोरीबाट पाँचसम्म जगसम्म
0: ज्येष्ठ सन्तानसँग राम्रो हुँदैन, अरूसँग राम्रो हुन्छ? जेठोले पाल्दैनन्, अरूले पाल्छन्। छोरा जेठो छोरासँग ग्रहै मिल्दैन तपाईँको, हो कि होइन नानी भन्नुहोस् त?
4: सही
0: हो। अब अरू छोरासँग राम्रै हुन्छ, नराम्रो हुँदैन। अब तपाईँ अलिक खरो स्वभावको मान्छे हो नि त तपाईँ पनि, हो कि होइन? छोरीसँग सम्बन्ध राम्रै हुन्छ, जेठो छोरासँग पनि सम्बन्ध राम्रो बनाएको राम्रो हुन्छ नि त फेरि। यस्तो छ, सन्तान तपाईँको चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ कि 4 वटा देखाउँछ, कि 6 वटा देखाउँछ, कि 8 वटा देखाउँछ भनेर देखाउँछ। यहाँबाट हेर्दाखेरि चाहिँ तपाईँको छोराभन्दा छोरी अलिक धेरै हुने ग्रहहरू परेको छ तपाईँको लागि चाहिँ होइन। अब हजुर, हो त नि, त्यही त, छोरी धेरै हो नि तपाईँको, छोरी धेरै छोरा कम।
4: हजुर, हो।
0: त्यही तपाईँको जन्मविधि ठिक दिनुभएको छ मलाई, मैले बोलेको कुरा पनि ठिक हुन्छ क्या, फरक पर्दैन के। आयो तपाईँको राम्रो छ नराम्रो छैन, अहिले अब सङ्कटा चल्या छ, सङ्कटाको चाहिँ यसो शान्ति स्वस्तिहरू गर्नुहोस्, तपाईँहरूलाई राम्रो हुन्छ, समस्या आउँदैन है। ठिकै छ, घर व्यवहारहरू तपाईँको राम्रै छन्, घरको कुराहरू पनि राम्रै छ, ग्रह अलिकति मिल्दैन छोराछोरीसँग, छोरासँग विशेष ग्रह मिल्दैन, तपाईँको ग्रहबाट हेर्दाखेरि चाहिँ कुण्डली राम्रै छ नराम्रो छैन, दुःख पाउने कुण्डली, एक्लो हुने कुण्डली छैन, तपाईँको दुःख पाउनुहुन्न होइन, राम्रैसँग बसोबास र चाहिँ राम्रैसँग हुन्छ, त्यति धेरै आत्तिनुपर्ने कुण्डली छैन। पूर्णिमाको दिन व्रत बस्नुहोस् अथवा चाँदीको एउटा सिक्री अथवा केही कुरा चाँदीको लाउनुहोस् है, तपाईँको लागि उत्तम हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन है। दुर्गा पाठ गर्नुहुन्छ हजुर, सधैँभरि खानुहुन्न कि दुर्गा पाठ गर्दा खानुहुन्न? ए अब सधैँभरि नखाने हो कि फेरि खानु मन लाग्छ? हजुर माछा मासु नखानुहोस्, फलफुल खानुहोस्, त्यसको सट्टामा दुध दही खानुहोस् है।
4: हजुर
0: त्यति गरौँ, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्, ग्रह कुण्डली राम्रै छ है त। हुन्छ हुन्छ, आउनु न। हस् हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म अर्घाखाँचीबाट, कृष्टि नेपाली।
0: कृष्टि नेपाली अर्घाखाँची जिल्लाबाट?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म आफ्नै विषयमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त।
3: 2068 साल 2068, 10 महिना 20 गते,
0: 10 महिना 20 गते, जन्म समय भन्नु?
3: बिहानको 8:30
0: बिहानको 8:30 हो।
3: हजुर।
0: जन्म अर्घाखाँची जिल्लामै भएको हो? ल सुन्नुहोस् है, ध्यान दिएर।
3: हुन्छ।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2068 साल माघ शुक्ल पक्षको शुक्रबार एकादशी तिथिमा जन्म वृष राशि, रोहिणीको चौथो चरण नाम आउँदो रहेछ, तपाईँको बुबाट नाम आउँदो रहेछ बुद्धिमाया। तपाईँ छोरी मान्छे होइन? हजुर। बुद्धिमाया भन्ने नाम आउँछ, अन्त्यनाली नरगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर, राशिमा सिंह राशि घातक छ, कुण्डली राम्रो छ, चन्द्र ग्रहणको योग बनेको छ, शतमाङ्गलिक पर्नु भएको छ। अब विवाह गर्दाखेरि हेराएर जुराएर विवाह गर्नुपर्छ, आफै खोजेर आफै रोजेर विवाह गर्नु हुँदैन, प्रेम विवाह तपाईँको लागि घातक हुन्छ, राम्रो हुँदैन। पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ तपाईँको लागि, चाहिँ मोबाइलहरू नखेलाउनु होला, पढाइमा अलिक ध्यान दिनुहोस्, पढाइमा रुचि अलिक कम छ, पढ्न मन लाग्दैन तपाईँलाई? अलिक कम पढ्नुहुन्छ त, पढ्न मन नलाग्ने ग्रह छ त है, पढाइमा ध्यान दिनुहोस्, सरकारी जागिर खाने ग्रह राम्रो छ तपाईँको, आर्मी पुलिसमा भर्ती हुनको लागि कोसिस गर्नुहोस्, राम्रो हुन्छ अलिक ठुलो भएपछि। अहिले त अब 14-15 वर्षको हुनुभएको छ होइन, 18 कटिसकेपछि जागिर खान पाइन्छ, नागरिकता बनिसकेपछि, अनि तपाईँलाई राम्रो हुन्छ, समस्याहरू बाधाहरू आउँदैन। अहिले ग्रह तपाईँलाई चलिराखेको छ, सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को राहु भन्ने ग्रह चलेको छ, पढाइमा फिटिक्कै मन लाग्दैन, पढ्नै मन लाग्दैन, किताब समायो भने हाई हाई आउँछ, निन्द्रा लाग्छ, हो कि होइन? अनि कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ?
3: तैले 10 को एसएससी दिएर बसेथे।
0: हजुर, एसएससी दिनुभएको थियो, अनि
3: एउटा विषय लाग्थ्यो अस्ति, तपाईँले एउटा लाग्ने सम्भावना छ भने त्यो एउटा म्याथ ला।
0: हजुर, मैले भनेको त फरक पर्दैन नि त तपाईँलाई,
3: अनि फेरि रि इक्जाम दिएर बसेको कट लाग्यो के गर्ला
0: रि इक्जाम दिनुभएको छ भने कट्छ नातिनु अनि 11 पढ्दाखेरि चाहिँ अनि यस्तो लटपट पढेर हुँदैन अनि मजाले पढ्नुपर्छ मन लगाएर है
3: अरूमा त राम्रो छ त्यो म्याथको लागि समस्या भनेको अहिले रि इक्जामको नतिजा राम्रै आउँछ
0: राम्रै आउँछ नातिनु अनि मोबाइल कतिको चलाउनुहुन्छ तपाईँले
3: मोबाइल त त्यतिको धेरै त चलाउन
0: यो मोबाइल तपाईँको आफ्नै हो कि बाबाको मोबाइल हो यो
3: होइन मम्मीको मेरो मोबाइल त छैन
0: ए मोबाइल अलिक किन्नु हुँदैन नि तपाईँले हो कि होइन तपाईँले 18 तपाईँले 18 वर्ष कटेपछि बल्ल मोबाइल चलाउनु भयो भने पढाइ राम्रो हुन्छ सरकारी जागिर खान पाउनुहुन्छ हाकिम हुन पाउनुहुन्छ तपाईँ 18 वर्षभन्दा अगाडि मोबाइल चलाउनु भयो भने तपाईँ हाकिम हुन पाउनुहुन्न फेरि है त्यो भएर अब हाकिम हुनको लागि चाहिँ 18 वर्ष कटेपछि 19-20 वर्षपछि बल्ल मोबाइल चलाउँछु भन्ने मनमा लाग्नु पऱ्यो मम्मी बाबाको मोबाइल पनि मागेर धेरै चलाउनु भयो होइन अलि धेरै चलाउनुहुन्छ
3: होइन मोबाइल दिनु यस्तो त हेर्दिनँ
0: हजुर
3: त्यही पढेको त्यही म्याथ मात्र लागेको थियो अरूमा त राम्रै आएको थियो रिजल्ट पनि
0: हजुर नदिनुहोस् पास हुनुहुन्छ 11 पढ्न पाउनुहुन्छ है 11 पढ्न पाउनुहुन्छ नातिनुहोस् पढाइको तयारी गर्दै गर्नुहोस् पास हुनुहुन्छ तपाईँ राहु भन्ने ग्रह चलेको छ यो राहु भन्ने ग्रहमा चाहिँ पढाइ राम्रो हुँदैन रोकावटहरू आउने कुण्डली पर्छ त्यो भएर अलिकति सावधान हुनुपर्छ है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
3: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई अर्घाखाँचो जिल्लाबाट श्रेष्ठजीले फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क पनि गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ नमस्ते
5: हजुर नमस्कार
0: नमस्कार काँडोको बोल्दै हुनुहुन्छ
5: म सुनौलदेखि मन्जु बोलेको
0: मन्जुजी सुनौलबाट बोल्दै हुनुहुन्छ
5: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मन्जुजीले
5: मेरो बहिनीको विषयमा हो
0: बहिनीको जन्ममिति भन्नुहोस् त कति हो
5: 2050 साल 28 गते बिहान 6:10
0: हजुर के बार पर्दो रहेछ बिहिबार जन्म कुन जिल्लामा भएको हो
5: पाल्पा जिल्ला
0: र सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2050 साल माघ महिनाको 27 गते पर्दो रहेछ 28 गते भने पनि 27 गतेको चिन्ह बन्छ है हजुर बुधबारको राति उजाड भएको बिहिबार तपाईँको जन्म समयमा बिहानको 6:10 सूर्य उदय भएको थिएन है सूर्य उदय नभएपछि 27 गते राति उज्यालो भएको 28 गतेको चिना बन्छ बुधबारको राति उज्यालो भएको बिहिबार मकर राशि आउँदो रहेछ नाम आउँदो रहेछ तपाईँको बहिनीको खोबाट खोबाट है हजुर अन्तरणी देवगण परेको छ नानीको घातकमा तिथिहरू छ चौथी नवमी चतुर्दशी मङ्गलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक भन्ने राशि घातक छ नानीको लागि वृश्चिक राशि घातक छ नानीको कुण्डली ग्रह दशा सबै थोक राम्रो छ यिनको विवाह राम्रो छैन है यिनको महालक्ष्मी योगमा जन्म भएको छ भाग्यशाली हुन् तर विवाह र दाम्पत्यमा त्यति भाग्यवानी होइन अलिक छिटो रिसाउने घमण्डी अलिक स्वभावी छिन् क्या बहिनी हो कि नहाँटी भन्नुहोस् है हो त्यस्तो ग्रहहरू परेको देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ अहिले ग्रह चलिरहेको छ छोरीको के अरे तपाईँको बहिनीको लागि सङ्कटा र अर्को चलिरहेको छ यहाँबाट हेर्दाखेरि चाहिँ बृहस्पति अब शनि चल्छ माघ पुरा भएर फागुन लागेपछि शनि चल्छ झन् नराम्रो ग्रह हुन्छ है त्यो भएर अहिले बोल्दा चुपो लाएर बस्नुभयो धेरै बोल्नु भएन अहिले है मनमुटाव गर्नु भएन झैझडा गर्नु भएन यिनको विवाह दाम्पत्यमा बाधा छ लग्ने माङ्गलिक पनि परेकी छिन् यिनले माङ्गलिक नि केटा खोजेर बिहा गर्नुपर्छ यिनको सन्तानलाई पनि अलिकति बाधा आउँछ छोरासँग ग्रह नमिले छोरो नफापाउने ग्रह पनि परेको छ यिनलाई समस्या के छ भन्नुहोस् त
5: समस्या त दाम्पत्य जीवनमा समस्या छोरो छ एउटा अनि बिरामी भइरहने
0: हो त्यही छोरा नफापाउने ग्रह छ दाम्पत्य राम्रो छैन अब राम्रो बनाउनलाई के गर्नुपर्छ भन्नुहुन्छ भने त्यो पनि भन्छु म फेरि
5: हजुर भन्नु
0: अब माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग हो यो माङ्गलिकको रत्न कवच लाउने मङ्गलबारको दिन चोहो नित्र शुद्ध भोजन गर्ने गणेश चौथी मंगल चौथी को व्रत बस्ने है
5: हजुर
0: यति काम गर्न सकिन भने यिनलाई मालामाल हुन्छ राम्रो हुन्छ समस्या आउँदैन बाधा आउँदैन रोकावट आउँदैन दाम्पत्य जीवन पनि रत्न कवच लगाएको एक महिना डेढ महिनासम्म टिक्यो भने फेरि दाम्पत्य जीवन पनि राम्रो हुँदै जान्छ रसिलो हुँदै जान्छ समस्याहरू आउँदैन अलिकति बहिनी अलिक छिटो रिसाउने बानी नराम्रो क्या हो कि होइन अब आफ्नो मान्छे भएर
5: श्रीमानसँग
0: श्रीमानसँग तपाईँहरूसँग होइन श्रीमानको कुरा
5: श्रीमानले
0: पनि माया गर्नुहुन्छ नराम्रो होइन श्रीमानको पनि बहुविवाहको योग परेको छ होइन त्यही भएर सौता बेहोर्ने ग्रह छ क्या तपाईँको बहिनीको
5: अब आङसँग बिहा गरेर पहिला गरेको दुइटैले
0: ए अब नानीको त त्यसो दोष मेटे छैन नानीले चाहिँ रत्न कवच लगाइदिनुहोस् अब ज्वाइँको चाहिँ के छ मैले हेरेको छैन नानीको लागि चाहिँ रत्न कवच धारण गराइदिनु
5: भयो
0: ज्वाइँको जन्मिति र जन्म समय थाहा छ तपाईँलाई
5: हजुर 2045 10 महिना 27 गते 10 महिना दिउँसो 1 बजे
0: 27 गते दिउँसोको 1 बजे यिनीहरूको कतिको मिल्दो रहेछ के कुरामा कमी कमजोर रहेछ त्यो चाहिँ हेरिदिन्छु होइन ज्वाइँको कुण्डली कस्तो रहेछ ज्वाइँको गल्ती रहेछ कि बहिनीको गल्ती रहेछ कस्तो कमी कमजोर रहेछ भन्ने कुराको जानकारी म गराउँछु है पर्नुहोस् है त ल अब हाम्रो ज्वाइँ राजाको बिहिबारको दिन जन्मबार बिहिबार पर्दो रहेछ राशि मिन राशि पर्दो रहेछ होइन नाम चाहिँ आउँदो रहेछ दुर्गा भन्ने नाम आउँदो रहेछ अब यी दुईजनाको चाहिँ 29.5 गुण आएको छ सुन्नुभयो कति राम्रो गुण आएको 29.5 गुण आएको छ होइन तर माङ्गलिक मिलेन कुरा बुझ्नुभयो पढ्नुहोस् है एकछिन यिनी दुईजनाको कुण्डलीबाट हेर्दाखेरि चाहिँ नि माङ्गलिक पनि हुनुहुन्छ ज्वाइँ पनि सबै थोक मिलेको छ नमिलेको कुरा केही पनि छैन है अब तपाईँको चाहिँ औँसी हाम्रो बहिनी औँसी परे नि क्या कुरा बुझ्नुभयो के त के मिलेन भन्छु म फेरि औँसी परेन हाम्रो बहिनी यो औँसीले खान्छ अब समस्या बनाउँछ पहिला पहिला भन्थे कि भन्दैन थिए औँसीले औँसीसँग बिहा गर्नुपर्छ भन्थे नि होइन हो यो औँसीको रत्न कवच लाउने हो माङ्गलिकको होइन माङ्गलिकको होइन औँसीको रत्न कवच लाउनुपर्छ हाम्रो बहिनीले लाउने हो ज्वाइँले होइन अब यसबाट हेर्दाखेरि कुण्डलीबाट हेर्दाखेरि चाहिँ नि विशेष ज्वाइँ त एकदम तपाईँले चाहिँ देवता जस्तो ज्वाइँ पाउनु भएको हो साँच्चीकै भन्दा होइन अब माङ्गलिक परे मान्छे अलिकति जिद्दी स्वभावको त हुन्छन् नि तर बहिनी जस्तो जिद्दी होइन है यहाँबाट त देखिन्छ अरू जस्तो नराम्रो छैन चिन्ता नगरोस् औँसीको रत्न कवच बहिनीलाई लगाइदिनुहोस् राम्रो हुन्छ बहिनीले मङ्गलबारको दिन चोखो नित्र शुद्ध भोजन गर्नुपर्छ है मङ्गलबार किनकि लग्नमा मङ्गल छ छिटो रिसाउने बानी हुन्छ यसकै लागि लगाउने अरू त्यस्तो नराम्रो छ नि ठिक छ ग्रहहरू राम्रै छ
5: है त छोराको राम्रोको लागि
0: त्यसरी गरेर राम्रो भइहाल्छ कवचमा म त मिलाइदिउँ त्यसको लागि चाहिँ केही छैन है अरू सबै थोक राम्रो छ ज्वाइँकोबाट छोरा फाप्ने ग्रह छ बहिनीकोबाट त्यति राम्रो देखिँदैन होइन त्यसको लागि चाहिँ सबै थोक राम्रो छ नराम्रो छैन ठिक छ महालक्ष्मी योगमा जन्म पैसाहरू कमाउने पैसाहरू बचाउने त्यो हिसाबबाट त्यो क्षेत्रबाट लक्ष्मीकी हुने नि होइन अब तपाईँको बहिनीलाई विवाह गरेपछि राम्रो पनि भएको छ ज्वाइँलाई आर्थिक उसको हिसाबबाट चाहिँ तर बुढाबुढीको मन नमिलेपछि जतिसुकै आर्थिक राम्रो भए पनि मजा आउँदैन क्या हो कि होइन भन्नुहोस् त सबै थोक छ बुढाबुढीको ग्रहै मिल्दैन भने के मजा आयो त हो कि होइन हो त्यस्तो हुन्छ त्यही भएर एकदम विशेष ख्याल गर्नु सबै थोक राम्रै छ ठिकै छ है त
5: भविष्यमा जागिर खाने त योग छ
0: राम्रो छ सरकारी जागिर खाने योग राम्रो छ कुण्डली राम्रो छ अलिकति माङ्गलिक लग्नेश माङ्गलिक भएर अलिक कडा स्वभाव कि र औँसी परेको भएर औँसीसँग बिहा गर्नु पर्थ्यो यति गल्ती हो अरू केही पनि होइन क्या
5: अनि दिदी बहिनीसित सम्बन्ध
0: अरू सबै कुरा राम्रै छ पहिला ज्वाइँसँग सम्बन्ध राम्रो भयो सबै राम्रो भइहाल्छ नि हो कि होइन हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी चाहिँ नवलपुरबाट फोन गर्नुभएको थियो नवलपरासीबाट उहाँले चाहिँ सुनौलबाट बहिनीको विषयमा तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि फोन गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मडिकाम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaṭa संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरू।

0: नेपालको परराष्ट्र नीति राष्ट्रिय हित अनुकूल हुनुपर्नेमा परराष्ट्र मन्त्रीको जोड, दुल्ला जलविद्युत आयोजनाको निर्माण सुरु। बेसी सहर चामे र मध्यपहाडी लोकमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न। रोल्पा सुनसहरी चारको नौमूल्य टोल पूर्ण सरसफाई उन्मुख घोषणा। सरसफाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता। दाङको राप्तीमा सामूहिक धान रोपेर मनाइयो राष्ट्रिय धान दिवस। दाङको घोराईको मेयरमा गणेश बेलवासी स्वतन्त्र उम्मेदवारी घोषणा। र कतार बैठक बस्ने कुनै तालिका तय नभएको इरानद्वारा स्पष्ट। फिफा विश्वकप फुटबलमा ब्राजिलको पुनरागमन, जित चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो।
1: बाजे के भो? किन गालामा हात?
2: ना दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर हाम्रा
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास लगाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौँ। नेपालको परराष्ट्र नीति राष्ट्रिय हितकुल हुनुपर्नेमा परराष्ट्र मन्त्रीको जोड सम्बन्धी प्रसङ्गबाट। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिदो वैश्विक परिस्थिति अनुसार परिमार्जित र सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ। सोमबार हिजो काठमाडौँमा आयोजित प्रधानाध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खलाको 5 संस्करणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। नेपालको परराष्ट्र नीति भू राजनीतिक र भू आर्थिक प्रविधिहरूको मार्गनिर्देशन विषय कार्यक्रमलाई मन्त्री खनालले अन्तर्राष्ट्रिय वातावरणमा भइरहेको गहन परिवर्तनहरू, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपाल जस्ता राष्ट्रका लागि चुनौती र अवसर दुवै सिर्जना गरेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालले यी परिवर्तनलाई स्पष्टता, आत्मविश्वास र विवेकपूर्ण ढङ्गले सामना गर्नुपर्ने बताउनु भएको छ। मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र शान्तिपूर्ण सह अस्तित्वमा दृढ रहेको पुनरावृत्ति गर्नुभएको छ। असंलग्नतालाई निष्क्रियताका रूपमा बुझ्न नहुने तर्क गर्दै उहाँले यसलाई राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने सक्रिय नीतिका रूपमा परिभाषित गर्नुपर्ने बताउनु भएको छ। मन्त्री खनालले भन्नुभयो, नेपालको वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जरोसम्म गेम होइन। हामी सबै

मित्र राष्ट्रहरूसँग सन्तुलित र रचनात्मक सम्बन्ध कायम राख्न चाहन्छौ। उहाँले हालको कूटनीतिक परिणाममुखी र विकास केन्द्रित हुनुपर्ने भन्दै विदेश स्थित नेपाली नियोगहरूलाई आर्थिक कूटनीतिक व्यापार प्रबन्धन लगानी आकर्षण र पर्यटन विकासमा परिचालन गरिएको जानकारी दिनुभएको छ। भू राजनीतिलाई केवल अवरोधका रूपमा मात्र नहेरी यसलाई जोड्ने पुलका रूपमा सदुपयोग गर्नुपर्ने मन्त्री खनालको भनाइरहेको छ। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख, राहदानी छाप्ने ठेक्का पाएको जर्मनी कम्पनी मयुल बाऊ आर आईडी सर्भिसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई 5 लाख धरौटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्यालसहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड 4 लाख 61 हजार 477 रुपियाँ बिगो कायम गरेको छ। सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभएको छ। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थायी सहभागिता र विदेशी वित्तीय स्रोतको समायोजनमा निर्माण हुने देशकै नमुना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनमा साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सडक ट्र्याक र 10 वटा बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता पाएको छ। नेपालगञ्जबाट डोल्पा पुग्न 3 दिनभन्दा धेरै लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि सङ्घ प्रदेश र पालिकाले झन्डै 68 करोड रुपैयाँ रोयल्टी पाउनेछन्। आयोजनामा झन्डै 16 अर्ब 66 करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ। लमजुङको बेसी सहर चामे र मध्यपहाडी लोकमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम भएको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी सहर चामे सडक मध्यपहाडी लोकमार्गमा गाडी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाडी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बेसी सहर चामे सडकको बेको हो लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बेसी सहर चामे सडकको बेसी सहरबाट मनाङ जिल्लाको सिमानासम्म

0: म 10 घण्टा गाडी चलाउन रोक लगाएको जानकारी दिनुभएको छ। बेसी सहरबाट मनाङको सिमाना मार्दी खोलासम्म 35 किलोमिटर पर्छ भने बेसी सहरबाट चामे मनाङसम्म 65 किलोमिटरको दूरी रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। थोरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्माक, बाढी, पहिरो, कटान, ग्रेगान, बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन 1155 विपदमा मद्दत माग्न 1149 नेपाल प्रहरी, 100 र 17 प्रहरी बल नेपालको 1114 हेडलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न आग्रह गरेको छ। यसपालि नेपालमा मनसुन जुन 19 तारिक अर्थात् असार 5 गते भित्रिएको हो, तर अझैसम्म पुरै देशभर फैलिएको छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसुनी बाँकी विभागमा पनि फैलने क्रममा रहेको छ। यस्तो बेला ठुलो वर्षासँगै कतै कतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। अकस्मात बाढी, पहिरो, कटान, ग्रेगान, बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा समिति बैठक सम्पन्न। रोल्पा सुनसरी 4 को नौमूल्य टोल पूर्ण सरसफाई उन्मुख घोषणा। सरसफाईलाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गाटिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गए कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधे सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ, खटिरा, गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।

डॉक्टर अमीर हुसैन, संपर्क नंबर 9851094141 र 9812690118। अब दाँत को बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईको सोच

महानगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगरी स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा

गर्न आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। रोल्पाको सुनसरी गाउँपालिका चार अन्तर्गत सिउरी स्थित नौमूल्य टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ। सुनसरी गाउँपालिका वडा नम्बर चारको आर्थिक सहयोग तथा नौमूल्य टोल विकास संस्थाको आयोजनामा सिउरीवासीको प्रतिबद्धतामा पूर्ण सरसफाई एकबद्धता भन्ने मूल नारासहित आयोजित विशेष समारोह बीच आइतबार टोललाई

हिजो राप्ती गाउँपालिका कृषि शाखाको आर्थिक सहयोगमा जय गुरूबाबा कृषि सहकारी संस्थाको आयोजना तथा राप्ती प्रेस मञ्चको सहकार्यमा 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो। राप्ती गाउँपालिका 7 छोडकी सुसनिया स्थित कृषक राम अवतार चौधरीको 10 कट्ठा जमीनमा सामूहिक धान रोपाई गरिएको हो। राप्ती गाउँपालिकाले प्रत्येक वर्ष कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ। गाउँपालिका कृषि शाखा प्रमुख वर्षाथी गडरियाले एक पटक पनि कृषक सहकारी संस्थासँग सहकारी गरेर धान दिवस मनाइएको जानकारी गराउनु भएको छ। संस्थाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षता एवं राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका सदस्य रण बहादुर पुजालीको प्रमुख आतिथ्यतामा

फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो। अमेरिकी कांग्रेस सदस्य सांसद रसिदा तेलेबले लेबनानमा इजरायलले गरेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गर्नुभएको छ। डेमोक्रेटिक पार्टीका सांसद तेलेबले इजरायलको रङ्गभेदी शासन, जातीय सहार र क्षेत्रीय विस्तारको अभियान वा अमेरिकी संलग्नता अन्त्य गर्नको लागि आफूले संसद कङ्ग्रेसमा पुनः मतदानका लागि दबाव दिने बताउनु भएको छ। लेबनानमा इजरायली सैन्य कारवाहीका कारण अहिलेसम्म 4,250 भन्दा बढी सर्वसाधारणको नरसंहार भइसकेको दावी गर्दै सांसदले तेलेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप पनि लगाउनु भएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राबिएल मार्टिनेलीले निर्णय गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाएका थिए। जापानको पेनाल्टी क्षेत्रमा बुर्नो गिमा रेस्तको पासमा मार्टिनेलीले गोल गरेका हुन् यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका दानी लोको कमजोर पासलाई काइसु सोनाले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै 1-1 बराबरीमा ल्याएका थिए। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। त्यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे र आइभेरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै 4 विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एसी सोले हेड मार्फत गोल गर्दै पराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावे डजले गोल गर्दै जर्मनीलाई 1-1 गोलमा बराबरीमा फर्काएका थिए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पराग्वेले ऐतिहासिक जित हात पार्यो। पराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुङ्गिएको छ। विश्वकप फुटबलमा अहिले बिहान नेदरल्यान्ड्स र मोरक्को बीच खेल भइरहेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। नेपालको परराष्ट्र नीति राष्ट्रिय हित अनुकूल हुनुपर्नेमा परराष्ट्र मन्त्रीको जोड। राहदानी छपाईको भ्रष्टाचार मुद्दामा महानिर्देशक सहित 5 धरोटीमा छाड्न आदेश। जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सुरु। बेसी सहर चामी र मध्य पहाडी लोकमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सावधानी अपनाउन आग्रह। रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न। रोल्पा सुनसरी 4 नौमूल्य टोल पूर्ण सरसफाई उन्मुख घोषणा। सरसफाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता। दाङको राप्तीमा सामूहिक धान रोपेर मनाइयो राष्ट्रिय

दिवस दांकु घराईमा मेयरमा गणेश बेरबासेको स्वतन्त्र उम्मेदवारी घोषणा र कतार बैठक बस्ने कुनै तालिका नभएको इरानद्वारा स्पष्ट फिफा विश्वकप फुटबलमा ब्राजिलको पुनरागमन जित चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
3: वन डढेलोले हाम्रा आवश्यकताका घाँस

0: गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चरा चुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: खाने दिन्न भा दुखेको दुखी गर्छ तिन रात अनि गालामा हुन्न त गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा।

0: नगरों बिना किती दुख मन पर।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
6: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो।

0: 아버지 이게 뭐예요?
1: 거기 이게 알겠어? 에 이렇게 버티 아세요 로한 사마직 선전 마을에 이렇게 버티 오는 벌써다 밑에로 브라막 수준 나오는 섭사 이제 나한테나 이제도 졸린 얘기 안 사니
0: 아예? 밑에 브라막 먼저 기우요 오늘 보자
1: 팀라 다 되나?
0: 다 되나?
1: 순어 미타 수준을 보내고 앞에 타하는 거 봐야고 그라 리크니 와 허일라운이 그라오 아니 브라막 수준을 보내고 이제 자니 자니 니엇버스 앞으로 파이다 와 스와트가 라디 허일라운이 걸럿 수준을 이스타 수준을 해 사마즈라이 브라밋 보나오차 컨딧 파르차 니라사 보나오차 이러 어비스파스 보니 수준을 알아서
0: 오호 त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निभावी मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204 र 9849793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: नमस्ते डाक्टर सर
8: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
8: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घ असर गर्छ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
8: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड
10: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
12: हेलो
8: हजुर, हेलो,
12: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
7: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: हेलो हेलो, भन्नुहोस् त।
12: हेलो हजुर,
7: हजुर,
12: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भनेर छ, के हो, के भयो?
7: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल, किन दिन्छ?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेलाडी मारुका लागि त सुनसरी गाउँपालिका योनी मस्तज जरुरी सूचना। झुङ बेला खिम्रिदे गरम ओगोली जेउ बेला सुनो फुरी बेला ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेत जस्तो खिम्नादे वातावरण मिले बेला खेता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
16: वन
15: जङ्गल सर मेरा आइरुरी बाली एमएल एमए सोथा मेला लिउसोकर पोतरालाई पार जोगे हटे
16: सलाई लाइटर स्याउला ले सचाउने चिजरालाई हुजा बाङ्जा र यामा देने पोल घेने या किटौ चिज र रहे वन जङ्गल याल के बाबा या
15: पिकनिक वनभोज बाको चाँसु छिन्ने मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओछो छाम्नु चुरो विधि ओरे पनि
16: नाङथाङ नामलो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चौसौकी दिए
15: गेसो छानेला खोरेल चाउसी खोरिए होलिदे तरिङकाई गेसो मेके लाइजु अब नैजिले बनाए गेङ गेल गेसो मेके नलाए औले नायुके
16: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी ने चाउसो सैरेकी खेले
15: वन जङ्गल मेलाकी गेमाइए मेला किनी पाँचजना खरनामा मिलिदिए भने सानो छ मे के
16: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेकी सताङ्कीले हेन अक्षम छिन्नी ने चाउसो के सही
15: मेलाकी निमिताई के मलाई के बसिए सोनो अरूले भने के बस
16: के छ छामला पोयाल मेलाकी किसन किनी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
15: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटौ कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
5: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ,
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्। के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
15: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
15: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
13: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
16: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: डिभिजन वन कार्यालय रोल्पाको अपील।
15: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
14: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
13: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
14: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
15: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
14: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
15: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
19: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
20: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
19: के रे, नानी त भर्खर 17 की लागि होइन र?
20: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
19: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
21: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
22: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
21: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
21: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
21: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
22: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
20: खै जन्मदर्ता दिनुहोस् त।
23: जन्मदर्ता गरेको छैन नि म्याडम।
20: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
23: ए, पहिला कसैले भनेन?
24: दिदी मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
22: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
24: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
22: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Tanaka Tuklu San Megha.
1: Zalzala Time Check. यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: यो
1: बाजे के भो किन जालामा हात
0: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7141 9905 94 14 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
1: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
5: क्विन केयर क्रिम रे होइन के हो यो
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
2: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका चार रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निभावी मावि र शिक्षक लाइसेन्स
1: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
8: खाना खानु नि सक्दिन
9: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
6: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
6: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिग्नेचर दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: ती ओरे पनि कोबाजेनको माथि
1: नान्थाङ नामलो लिजेउ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाललै छ अनुगमन दुने व्यवस्था चौसठी दिए
0: गेसो छामेला खोरे ल चाउसी कोरिए हरिदे तरिङका गेसो मेके लाइजु अब नैजुले बनाए गेन ये ल गेसो मेके मालाए औले नायो के नाइ हे
1: वन जंगल स जुडिसि गेन बारी ल बालीनाली कुचुला चुली यात्रा र सकाउसु छिनी ने चाउसो सैले के खेले हे
0: वन जंगल मेला के के नाइ हे ने ओला जति नि पाँच जना खर्नान बारे मिलि दे बनाए सानो जने गेसो हे
1: बतास उचुली जु बेला को हिजिम के कोटल ने के सतांकी ने हेन अछु मछिनी ने चाउसो के सय हे
0: ने लागि नि निताई के मने के पछि सोनो अरुले मने के पछ या
1: के छ थामला पोयाल ने लागि के सन्किनी के छ का ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका नि कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सेवा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: अब सुन्नुहोस् पूरा समाचार
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रस्तुतित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
2: मद्यपान र धूम्रपान सेवन नगरौं
3: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
4: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
6: के रे नानी त भर्खर 17 की लागि होइन र
7: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
6: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
9: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
10: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
12: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
13: नेपाल

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र? होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खासकुस पुऱ्याउँदैछ? के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किन आँखा मिसेको मिसै गरेको
14: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
13: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोफोन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अध्ययारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझिस।
13: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
15: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लागे रे?
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
18: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी,
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
4: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: हो भो ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु। हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेट भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन नि। हेर त।

0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: आज त तिमी धेरै मलिन थकिदेखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
1: मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए रामु अँध्यारो छ चर्च बालेर जाऊ
8: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
1: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
11: खोरी दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो पनि
10: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
11: बाटो बन्छ समयमै भन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, म त निस्किसक्नुहोस्। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
10: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन,

0: विज्ञापन हो।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ, यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट।

0: वृक्षलाई लाइटर नलैजाऊ। वनमा रहेका रूख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगा बिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौं।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौं। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौं।
2: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
5: सम्पर्क मोबाइल 98578121105
4: 98479802
5: 98095826005
4: र 98103940
6: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: यदि त्यसो हो भने आउनुहोस् चाँग बालरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
8: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिफोर फोरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
6: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
6: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251960
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
9: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
10: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त फाइल्सले साह्रै दुःख दिया छ
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
11: अरे काका यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
12: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
13: हमला सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो जुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
14: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
13: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
14: विकल्प आयुर्वेद क्लिनिक घोराई गाउँ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
15: खैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
16: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
16: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
17: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
13: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
14: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
13: ल उसो भए म सामान लिन गइहाले
18: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
18: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका
19: मृतकको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुफद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कामर ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुनौला 1000 दिनका आमालाई पोषण के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: पोषणयुक्त खाना खानु पर्छ, आमा बच्चा स्वस्थ।

0: सुनौला हजार दिन का आमालाई पोषण के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पर्यो।
1: बाजे के भो किन गालामा हात?
0: दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98 095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
8: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका चार रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स,
1: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रहरी युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849793412
9: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
10: खाना खानु नि सक्दिन
11: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
11: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
11: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
7: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमु बेला खिमरिजे गरम ओबोजी जेउ बेला सुनो भोरी पचास ओचुली जेउ आउ बेला क वन जंगल लिए लागिने मस्त ज सम्भावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र सक्षेत्र ज सक्षम नारे वातावरण मिलेने लख्यता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना जे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले लिए लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिंदगी को फैल मेला की नाते जन धनी में जैसा छिपिता उठो होकाई
1: छान
2: बनलाइटरे
1: वन जंगल
0: पिकनिक वन भोज बासो छिन्नी चाउसो सैदेखि खेनाइ वन जंगल ओसो छान्ने बारी को चुरो विधि ओरे बनाई कुबाज
1: नान्थाङ नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छानेला खोरेल चाउसी खोलिए होइदे तरिकाई गेसो निकेलाई जु अब नजिरे बनाई गेम गेल गेसो निकेमा लाए औले लाए के नाइदे
1: वन जंगल छ जुडिसी हो गेम बारी ल बाली नाली कुचिला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सैदे के खेले
0: वन जंगल मेला के नाइए मेला
1: बतास उचली जु बेला त झिझिम्केको टल मेके सताङ्किने हेन अखिम छिन्ने ने चासो के
0: छाम्ला
1: पोयाल ने लाग्यो कि सन्किने गेत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
0: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासको कुरा आउँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेच्नु त्यति गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: किन आँखा मिसेको मिसै गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
15: धेरै समय मोबाइल चलाइसिक्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
16: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मन्जु, तिमी त धेरै सानो लाग्यौ रे।
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने गर्ने दिदी।
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बनाउन मदत गर्ने,
1: नरम मुलायम र चम्किलो छाला बनाउने,
0: राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडिखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627, राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
4: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडा हिटाङ।
5: आइया मम्मी दाजु, क्यों म त खाना खान नि सक्दिन।
6: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: अरे भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
6: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए, के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
6: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
6: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9558743122 र 9558743123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे, गरम ओबोदरी जेउ बेला सुनो, भुरी बतास ओचुलुरी जेउ आउ बेला क, वन जङ्गल ल घे लागिने मस्तज सम्भावना ताए, आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिले।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
9: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
8: सम्पर्क मोबाइल 98578121105
9: 98479802
8: 98095826605
9: र 98103940
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाजोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
12: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
10: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
12: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यातिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 98578443123 98478443773 र ल्यान्डलाइन फोन नम्बर 08251967
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
13: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
14: होइन के भएको र तपाईँलाई
13: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
15: अरे काका यस्तो लागि त घोराई डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
16: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
17: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
18: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
17: विस्तृत जानकारीका लागि 85 63 8 93 95 45 44 83 83
18: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: सधैँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

हज अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

कार्यक्रम हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्याउँछौं। तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखिएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जालजाला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टर जालजाला प्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालजाला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यदि मात्र होइन, तपाईले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झिल्लिनी 104.7 MHz भिंगरी प्युठान बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलिङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, सामुदायिक रेडियो कुटुम्ब 97.8 MHz तामसेन पाल्पाबाट तिलु राणा भट्ट।

राई सामुदायिक रेडियो कपिलवस्तु 104.3 MHz कपिलवस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट, विजय गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुबाट, सन्देश चौडाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकेबाट, सुदेव कुमार थारू रेडियो भोटे ओडार 90.5 MHz लमजुङबाट, प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.5 MHz बन्दीपुर तनहुबाट, भूमिका श्रेष्ठ रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट, दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट, प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोसीपारीबाट, नकुल घरती रेडियो मौराखारा 106.5 MHz गुम्पस्तिमबाट, ज्ञानी खड्का रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz, विनुमाया राई रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहारीमा 90.4 MHz, मनिषा डागी रेडियो लालीगुराँस 105.2 MHz, धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट, खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसैक्रममा रेडियो झन्कार 97.5 MHz रानीछापबाट साइली अनिताले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो मनसरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, यसै क्रममा रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो भरोसा 104.9 MHz दाङघोराईबाट ईश्वरी पुन रेडियो, यसै क्रममा हामीलाई रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा र रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष पराजुली, रेडियो मध्यपहा 88.2 MHz सल्यानबाट साथ मिलिराखेको छ। प्राविधिक साथी विवेक ओली र गोरख डागीको साथ मिलिराखेको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै आइरहनु भएको छ। आज मंगलबार व्यवसायी हामीसँग 1 देखि 8 नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरू रोज्नु भयो भने हामी गीतका क्लिप्सहरू बजाउँछौ र सो गीतका क्लिप्सहरूमा तपाईलाई हामी प्रश्न सोध्नेछौ र सही जवाब दिनुभयो भने तपाईले साथीहरूलाई सम्झिन पाउनुहुनेछ। गलत जवाब दिनुभयो भने हामी यत्तिकै तपाईलाई विदा गर्नेछौ। आउनुहोस् 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला, नम्बर तपाईका लागि खुला गरेका छौ। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। हामी कार्यक्रम लोकसारथीमा छौं। हरिगिरी विमर्श र हरिगिरी विमर्शी र देवी घरतीको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोड्यौं र यति बेला 9868309440 पहिलो साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म स्वागत गरे। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? तेराथुम फेदाबाट। दिलु कार्की लजालु है, साह्रै लजाउने मान्छे होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौं तपाईँलाई?
1: सात
0: नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर सात यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर सात,

0: लभन्नुहोस् यो गीतको गायिकाको नाम के हो?
1: सुनिता
0: सुब्बा भन्नुहुन्छ, लग गरौं? हुन्छ, सुनिता सुब्बामा लग गर्छौ, हेरौं जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदाय गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तेह्रथुमबाट, उहाँले मिलाउन सक्नु भएन, पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? ओखलढुङ्गाबाट आशु मगर है, के छ ओखलढुङ्गातिरको हाल खबर आशु? यतातिर त अहिले पनि घाम लागेको छैन, त्यस्तै त्यस्तै भन्नु, घरि पानी आउने घरि अलिकति घाम लाग्ने, त्यस्तै त्यस्तै भइरहेछ क्या अरे, होइन? हुन्छ, आशुले प्रश्न सुन्नु भएको छ कि छैन? प्रश्न बजाउनु पर्छ कि जवाब भन्नुहुन्छ? भन्नुहोस् त। सुनिता थेजिङ लग गरौ, हुन्छ हामी लग गर्छौ, हेरौं जवाब मिल्छ या मिल्दैन। बधाई छ, तपाईँले दिनुभएको जवाब मिलेको छ, अब साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा आशु मगर आउनु भएको थियो ओखलढुङ्गाबाट, उहाँले सही जवाब दिनुभएको छ। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँकी।

चेतन राई र सुनिता थिजिङको आवाज तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज तपाईको प्रश्न तपाईको उत्तर हाम्रो प्रश्न रहन्छ। हामीले यताबाट गीतका क्लिप्सहरू बजाउँदै तपाईँलाई प्रश्न गर्छौं र तपाईले सही जवाब दिनुभए पनि साथीहरूलाई सम्झिन पाउनुहुन्छ र गलत जवाब दिनुभए पनि स्वतः तपाईलाई हामी विदा गर्नेछौ। अर्को साथी 9868 6040 40 मा नमस्ते हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? सोनी लिम्बुको आवाज किन सानो आइराखेको छ आज? अनि के छ, के गर्दै हुन्छ सोनीले? कार्यक्रम सुनेर बसिरहनु भएको छ। कति नम्बरको प्रश्न राखौँ यहाँलाई? ल, छ नम्बरको प्रश्न होइन त? हुन्छ, तपाईँको लागि प्रश्न नम्बर छ यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर छ,

0: कपाल गिरी को तुक्कै भाइयो भुतुक्कै ल भन्नुहोस् यो गीतको गायकको नाम के हो खेम गुरुङ भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ ल हामी लग गरौँ है त तपाईँले दिनुभएको जवाब मिलेन विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँले दिनुभएको जवाफ मिलेन सोनी लिम्बू धनकुटाबाट फोन गर्नुभएको थियो धनकुटा जोरपाती छथरबाट उहाँले फोन गर्नुभएको हो पालो तपाईँको हो फोन गर्नुहोला 9868-3940 मार्का सहभागी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट उदयपुरबाट नाम के भन्नुभयो निरम राई ए निरन राई है के छ निरनजी खबर
1: एकदम ठिक ठाकै छ हजुर
0: अनि यति बेला के गर्दै हुनुहुन्छ
1: यतिखेर
0: गोठाला गरिरहनु भएको छ गोरु चराइरहनु भएको छ पानी कतिको पर्यो आज उदयपुरतिर
1: हाम्रोतिर त परेको छैन धेरै नै भइसक्यो मकै सारिसकेपछि खडेरी कुरा धान मात्रै लागिरहेको
0: छ ओहो है रोल्पातिर त हिजोदेखि लगातार पानी परेको परेछ फेरि होइन
1: त्यो पानी चाहिँ यता पठाइदिए चाहिँ राम्रो हुन्थ्यो हाम्रो त मकैहरू मरिसक्यो
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ हाम्रो प्रयत्न रहनेछ है
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज प्रश्न सुन्नु भएको छ महेश बुढा थोकी हो कि जस्तो लाग्यो भन्नुहुन्छ के गरौँ लग गरौँ हुन्छ हामी लग गर्छौ हेरौँ जवाब मिल्छ या मिल्दैन महेश बुढा थोकी एकदमै सही जवाब दिनुभएको छ तपाईँले अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
1: विशेष गरी तपाईँहरूलाई
0: हजुर धन्यवाद
1: यो कार्यक्रम सुनेर रेडियोबाट सुनेर बस्नु सम्पूर्णको लागि भन्दै
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो निरन भाइ उहाँसँग कुराकानी गरिसकेका छौँ महेश बुढाथोकी र

सिन्धु मल्लको आवासमा रहेको काफल गेरीको टुक्कै भयो भुतुक्कै असाध्यै राम्रो मलाई असाध्यै मनपर्ने पूर्वेली गीतहरूमध्ये मलाई साह्रै अहिलेसम्म एकदमै अहिलेसम्मकै अत्याधिक मन परेको गीत चाहिँ यो पनि हो काफल गेरीको टुक्कै भयो भुतुक्कै। यो गीत तपाईँको लागि राख्छौ, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ। महेश बुढाथोकी र सिन्धु मल्लको आवाजलाई यहाँबाट स्थान दियौं र यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट? जीवन साङ्गीतिक मगर के छ जीवन हालखबर तपाईँको? एकदम सन्चै छु। यति बेला के गर्दै हुनुहुन्छ जीवनजीले? कार्यक्रम सुनेर बसिरहनु भएको छ है?
1: हजुर।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
1: मलाई एक नम्बरको लागि।
0: एक नम्बरको है? हुन्छ, तपाईँको लागि प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर एक,

0: ल भन्नुहोस् यो गीतको गायिकाको नाम के हो?
1: झकाएर खाल्नु पर्यो सिन्धु मल्ल भन्नुहुन्छ।
0: सिन्धु मल्ल भन्नुहुन्छ है?
1: हजुर।
0: कतिको ढुक्क हुनुहुन्छ?
1: ढुक्क छैन, झकाएर माथि हाने।
0: हुन्छ, लग गरौँ।
1: हजुर।
0: हुन्छ, लग गर्छौ। हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन है। हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा जीवन साङ्गीतिकमा गराउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ, मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 70। नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नु भयो कहाँबाट? सदीक्षा तामाङ धनकुटाबाट है। के छ सदीक्षा, हालखबर तपाईँको?
2: खबर सबै ठिकै छ।
0: के गर्दै हुनुहुन्छ नि यति बेला?
2: यति बेला कार्यक्रम सुन्दै बसिरहेको।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ। आज प्रश्न सुन्नु भएको छ यहाँले?
2: सुनेको।
0: जवाब के होला?
2: अन्जु गौतम भन्छु है।
0: अन्जु गौतम भन्नुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ?
2: जस्तै लाग्यो
0: है। के छ जवाब परिवर्तन गर्ने विकल्प पनि छ? के छ, परिवर्तन गर्नुहुन्छ कि यसैमा लग गर्नुहुन्छ?
2: नगर्ने।
0: ए, नगर्ने। ल हामी लग गरौँ है त। तपाईँले दिनुभएको जवाफ एकदमै सही छ। अब साथीहरूलाई सम्झिने मौका पाउनुभयो है तपाईँले।
2: सुन्छ, अब बस्ने भाका सुनाउनु पर्छ त हजुरलाई, अनि टेक्निक फर्मबाट साथीले पनि बस्ने भाका सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि त्यस्तै गरी जति साथीहरू यति बेला कार्यक्रम लोकतारा सुनेर बसिराख्नु भएको छ, सबैलाई सुनेर इन्जोय गर्नु है भन्दै भेट्नुहुन्छ। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, अब गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि।

भानु ओली र अंजु गौतमको आवाजलाई यहाँबाट हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला

0: कार्यक्रम लोक सारथीमा छौ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? 9867340 40 मा नमस्कार हजुर। पिताम्बर रोका भन्ने मान बोल्दै हुनुहुन्छ, के छ पिताम्बरजी खबर तपाईँको?
1: एकदम ठिकै छ मेरो, अनि मौसमको हुनु पर्छ अब एकदम चिसो चिसो मौसम छ, घाम लागेको छैन, पानी पनि परेन,
0: विनाश पारेको छ, रमाइलो छ होइन?
1: हजुर रमाइलो छ।
0: ल पिताम्बरजी, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? एक नम्बर गयो अनि छ सात नम्बर गएको छ, क्यारे अब चार नम्बर त बाँकी छ। हुन्छ म चार नम्बर राख्छु है, त
1: चार नम्बर
0: यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: झोरले हजुर झोरले यो भर्खरै आएको गीत हो, एकदमै उत्कृष्ट गीत पनि हो, र यो गीतको गायकको नाम के हो? यो एकजनाको मात्रै भन्नुहोस्, गायकको नाम मात्रै भन्नुहोस्। पुरुष आवाज,
1: पुरुषको आवाज भनेपछि यो चाहिँ भन्नु पर्दाखेरि बाबु, बाबु के परियार पछि हो, ल परियार परियार होइन बाबु हो सुनाम पनि
0: बाबु परियार भन्नुहुन्छ।
1: बाबु अनि अलिकति बिचमा थियो तर बिच जस्ट बाबु परियार बाबु नै भन्नु लाग्छ मलाई
0: चाहिँ। होइन मैले त केटाको सोधिरहेको छु नि त, होइन
1: हजुर केटाको भन्नुभयो ठिकै छ, बाबु परियारै भन्नु पर्यो ल,
0: बाबु परियार लग गरौँ,
1: लग चाहिँ गरौँ तर अलिकति मिस्टेक गरेर चाहिँ ठिकै छ।
0: हुन्छ हामी लग गर्छौँ है त।
1: हुन्छ
0: मिलिना अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी पिताम्बर रोकाती रथमबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9268603940 अर्का सहभागी। नमस्कार हजुर।
2: नमस्ते दाजु।
0: नमस्ते, को बोल्नु भयो कहाँबाट? निशा, धेरै धेरै हराउने मान्छे, आज बल्ल दर्शन पाइयो तपाईँको है?
2: हजुर, म रेडियो सुन्न पाएको थिएन, यता बुटोलतिर गएको छु।
0: ए, बुटोलतिर जानुभयो होइन?
2: हजुर। पानी आएको छैन दाजु आज त।
0: ए, आएको छैन, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ?
2: हजुर।
0: जवाफ के होला?
2: बाबु कृष्ण परियार।
0: बाबु कृष्ण परियार भन्नुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ?
2: एकदमै ढुक्क नै छु।
0: ल हामी लग गरौँ है त। हुन्छ, चेक गर्छौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ। अब बाबु कृष्ण परि, अब साथीहरूलाई सम्झिनुहोस्।
2: सर्वप्रथम त हजुरको लागि अनि मलाई चिन्नु नचिनु सम्पूर्णलाई सम्झिँदै बिदा भए।
0: नमस्ते। टेलिफोन सम्पर्कमा मालिकाबाट निशा ठकुरी आउनु भएको थियो, उहाँले सही जवाब दिनुभएको छ। बाबुकृष्ण परियार र विष्णु माझीको आवाजमा रहेको गीत, बाबुकृष्ण परियारकै लय तथा शब्दमा आधारित गीत बाबुकृष्ण परियार युट्युब च्यानलबाट तपाईँ सुन्न सक्नुहुन्छ। गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

सुटुक्का दिल चोर्यो मेरो चोरले झोरले हजुर झोरले यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। 39 मिनट गएको छ 4 बजेर है यति बेला साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट सीता भण्डारी तेह्रथुमबाट है कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ हजुर 8 नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर 8 यस प्रकार छ ध्यान दिएर सुन्नुहोला प्रश्न नम्बर 8

0: लभन्नो सियो धुन कुन गीतको हो? यो धुन कुन गीतको हो? सीताजी, चिन्न सक्नु भएन? हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा सीता भण्डारी तेह्रथुमबाट आउनु भएको थियो, चिन्न सकिन भन्नुभयो। पालो तपाईँको हो, तपाईँ पनि फोन गर्नुहोला, हामी तपाईँसँग पनि तपाईँलाई पनि चिनाउँछौ। अझै दुईजना साथीलाई यो धुन चिनाउनै बाँकी छ, होइन त? यति बेला अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते हजुर,
0: को बोल्नु भएको? चञ्चल घर्ती। चञ्चलजी, के छ खबर? अनि कुन रेडियोबाट सुन्नुभयो प्युठानमा हामीलाई? रेडियो जलजला भएको छ। ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ, धुन सुन्नु भएको छ उसो भए त? लमजुङ जाने दाई जस्तै लाग्यो, होइन? के छ, लग गरौ? लग गर्छौ, हेरौ जवाब मिल्छ या मिल्दैन। मिलेन क्यारी, उहाँ फोन पनि होल्डमा राखिदिनु भयो, विदा पनि भइसक्नु भयो। ल, ठिक छ, गाह्रो छ मलाई साथीले फोन गर्नु। 40-40 फोन डायल गर्नुहोला। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि सही गीत तपाईँको लागि राख्छौ। यति बेला साथी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। अब एकजना साथीले चिनाउँछ, हामी त्यसपछि गीत राख्नेछौ। 98-60-60-39-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौ। पालो तपाईँको हो, अर्को साथी। नमस्कार हजुर। नमस्कार। नमस्कार हजुर। गोकुल बुढाथोकी ओखलढुङ्गाबाट?
2: एकदम ठिक छ मेरो।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला?

0: बसिरहेको छु।
1: अनि प्रश्न सुन्नु भएको कि छैन?
0: हजुर,
1: प्रश्न सुन्नु भएको कि छैन?
0: छैन।
1: ल, हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोस् ल।
0: हुन्छ।

0: ल भन्नुहोस् यो गीतको यो धुन कुन गीतको हो?
1: गायकको नाम भन्नुपर्ने,
0: यो धुन भन्ने हो, यो कुन गीत हो भन्नुपर्ने, हामीले धुन मात्रै बजाएका छौँ, यो कुन गीतको धुन हो भन्नु पर्यो। चरी रुखाइमा लग गरे है त। तपाईँले दिनुभएको जवाब मिलिन, बिदाई गर्छौ, नमस्ते।
1: नमस्ते।
0: अब राजु परियार र बिमा कुमारी दुराको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ, गीतबाटै सुन्नुहोस् है त, कुन गीत रहेछ भन्ने कुरा गीत तपाईँको लागि।

0: दमौली महफूल राजु परियार र बीमा कुमारी दुराको आवाज तपाईको लागि प्रस्तुतिमा जोडेका हौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँ देखिको हुनुहुन्छ? अझै केही साथीहरूसँग हामी कुराकानी गर्न सक्छौ आउनुभयो भने 9867309940 को नम्बरमा फोन डायल गर्नुहोला। तपाई भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने देशैभरिका विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारण भइराखेको छ कार्यक्रम लोकसारथी। 4 बजेदेखि 5 बजेसम्म आउँछ र तपाईले फरक दिनमा फरक प्रस्तुतिको साथमा सुन्न पाउनुहुन्छ। यति बेला साथी नमस्कार। हजुर
1: नमस्कार दादा,
0: को बोल्नु भयो, कहाँबाट? मुना घिमिरी कान्छे, गोर्खा हजुरकोटबाट। कुन रेडियोबाट सुन्नुभयो गोर्खामा? रेडियो बन्दीपुरबाट सुन्नुभयो। कति नम्बरको प्रश्न राखौं तपाईलाई?
1: दुई नम्बर
0: हुन्छ। तपाईँको लागि प्रश्न नम्बर दुई यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई, हामी के छ, प्रश्न बजेन?

0: कास्कीतिर घर छ मलाई गुलमेली मायालु साह्रै मन पर्छ यो गीत तुकेको नाम के हो हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले के भन्न खोज्दै हुनुहुन्थ्यो फोनै काट्दिनु भयो साथीहरूको हतार मेवानी क्या हतार गर्ने बानीले लतारसम्म पुर्याउँछ है हतारमा 62 37 39 40 मा फोन डायल गर्नुहोला कास्कीतिर घर छ यो गीतको गायिकाको नाम सोधिरहेको छु मैले असाध्यै सजिलो प्रश्न छ यो होइन अब साथीहरू आउनुभयो भने मिलाउनुहुन्छ चर्चित आवाज नै हो यो र 98 68 39 40 मा फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको कल मिलिन सकेनौ पालो तपाईँको हो 98 68 39 40 को नम्बर तपाईँको लागि यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सबिन तामाङ खोटाङबाट है
1: हजुर
0: के छ सबिनजी खबर तपाईँको
1: मेरो ठिकै छ
0: ठिक छ कार्यक्रममा आउनु भएको छ प्रश्न सुन्नु भएको छ कि छैन
1: मैले सुनेको छु सुन्नु त म एकचोटि गीत गर्छु नि
0: भन्नुहोस् त
1: यो सीमा नेपाली हो कि जस्तो लाग्यो
0: सीमा नेपाली हो कि जस्तो लाग्यो कि त हो भन्नु पर्यो कि त जवाब परिवर्तन गर्नु पर्यो के गर्नुहुन्छ ल भन्नुहोस्
1: हो भने
0: ल हुन्छ हामी लग गर्छौ हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेको छ साथीहरूलाई सम्झिनुहोस्
1: हस् हुन्छ फर्स्टमा त हजुरलाई सम्झिन चाहन्छु र रेडियो जलजल टिमलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा धेरै हुनुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छु नमस्ते
0: नमस्ते कास्कीतिरै घर छ सीमा नेपाली र महेन्द्र भण्डारीको आवाजलाई यहाँबाट स्थान दिन्छौ त्यसपछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

महेन्द्र भण्डारी सीमा नेपालीको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। 9868 60 39 40 मा अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, टेलिफोनको साथी। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अझै हामीसँग कति कति नम्बर बाँकी छन् म जानकारी गराउँछु। 3-5 नम्बर बाँकी छ, जम्मा 3-5 नम्बर मात्रै बाँकी रहेछ है। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। छैन भन्नु, साथीको आगमन छैन भन्नुभएको छ। ए साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, हेलो। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न सकेनौ। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। 53 मिनट भइसकेको छ 4 बजेर। ल त अब अन्तिम गीत बद्री पङ्गिनी र सुमित्रा कोइरालाको आवाजमा रहेको गीत, जो कि टिकटकमा एकदमै भाइरल छ होइन, एकदमै टिकटकको ट्रेन्डिङ

पनि छ, दोहरीमा पनि बेला बेलामा लाइभ दोहरीमा पनि गाइन्छ यो गीत। परीक्षा लिनौ र यो गीत छोड्दै कार्यक्रमबाट विदा हुन्छौ र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई, फोन गर्नुभयो तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईका कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया छ, तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, तपाईँलाई कार्यक्रम कतिको मनपर्छ अथवा केही कमी कमजोरी पो छ कि भन्नुहोला, फोन गर्नुहोला, म्यासेज गर्नुहोला, सिधै मलाई फोन गर्नुहोला। मेरो मोबाइल नम्बर हो 98644917298 98644417298 मा फोन गर्नुहोला। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामूहिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: जलजला ट्रायल चेक। यति बेला हाम्रो
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78

बेलुकी 5 बजेको थाहा अपडेटमा माधवको नमस्कार। सरकारले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 कर्मचारीसँग स्पष्टीकरणमा गएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी विदा समाप्त भएपछि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नहोई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि
0: त्यही त नि मेरो हालत पनि त्यस्तै त

0: यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
1: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
2: क्विन केयर क्रिम रे, होइन के हो यो?
1: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: निशुल्क पढाइ
8: नन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषा त कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निवाबी, मावी र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479312।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
0: ए के के न ठुलै छ, हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न। त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैक हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा नारायणपुर बुधौ, 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओभोदिरी जेउ बेला सुनो भुरी बेला ओचुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्तक सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुक वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सछामेला लिउ सोतर पोतरालाई पार जगे हटे
5: सलाई लाइटर स्याउला मे सछाङ्ने चिस्रालाई पूजा बाङ्जा र यामा दिने पोल गेने यहाँ इतो चिज र रहे वन जङ्गल यहाँ के भावा यहाँ
4: पिकनिक वनभोज बाट मे सचाङसु छिन्ने मे नै चाउ सोसाइदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोट विधि ओरे बनाइ कोबाजेन
5: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाललाई छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
4: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिले बनाए गेङेल गेजो मेकेमा लागे औलिङ नायोजना हिजे
5: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली कुचिला चिउली यात्रा हो सकाउँछु छिमी मे चाउसो सैदेखि खेले यहाँ
4: वन जङ्गल मेला दुखेमा हिजे भेला
5: कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर गिरी।

0: वातावरण सजा विपद व्यवस्थापन समिति।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ।
1: अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन हो।
4: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
4: ल जानी होला, कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ला तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण खाई ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार अझिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा।

0: कम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजी फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478070
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: मन्जु तिमी त धेरै सानो लाग्यौ रे।
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी,

0: कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: किन आँखा मिचेको मिचेको गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति पोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: दीदी फोन आयो
1: दीदी
2: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ
3: कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ
2: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
3: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
2: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्याथिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
2: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमछमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
3: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
2: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ
3: सम्पर्क मोबाइल 98578211105
2: 98479802
3: 98095682605
2: र 98103940
4: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा
5: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
6: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन् त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ
5: यसका साथै स्वस्थ रहनका लागि के गर्ने
6: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने फलफुल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने खानामा नुनको प्रयोग कम मात्रामा गर्ने गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने पर्याप्त मात्रामा सफा पानी पिउने नियमित रूपमा शारीरिक परिश्रम गर्ने परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: सुनौला हजार दिनका आमालाई पोषण के हो
6: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ
5: अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दाल सागपात तथा फलफूल पशुजन्य खानेकुरा जस्तै दुध अन्डा माछा तथा मासु समेटिने गरी खानु पर्दछ
6: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक बाट खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
6: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ।

0: साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
0: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
0: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
0: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
3: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोडाउन दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
0: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार जोर्नी तथा नसा रोग विशेषज्ञ
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
0: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
0: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08251967।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या।
6: अरे काका, यस्तो लागि त धोराले जान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
9: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
9: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
16: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
16: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
17: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825563367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? यतै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 3500।

0: FM 잘하는 토플로 쌓은 메가.
1: 저절한 딸째. 이때 벨 함으로 스튜디오고 가리마 벨루키고 쳐버지요.
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली दिलोतमा 5 मिलीग्राम रूपन्देही
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बांगिने एलर्जी छाला रोगका समस्या पुराना रुघाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हातखुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्नी मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मुत्रोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
4: विदेशी आवासीय अनुमति लिएका कर्मचारी संघ सरकारको स्पष्टीकरण माग 15 दिनभित्र चित्त बुझ्दो प्रमाण सहित सफाई पेश गर्न अनुरोध।
5: सिलिचोङमा पहिरोमा विस्थापितको संख्या 28 पुग्यो। विद्युत सेवा अवरूद्ध 600 घर अन्धकारमा।
4: पाठ्यक्रम सुधार गर्न कार्यदलले देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह।
5: पाकिस्तानमा अस्पतालहरू बन्द गरेर चिकित्सक सडकमा उपचार नपाउँदा हजारौं बिरामी मर्खामा।
4: र महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज भिड्दै।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा सरकारले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी विदा समाप्त भएपछि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास रहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको हो उनीहरूले अस्थायी आवासीय अनुमति स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ निजामती कर्मचारीले पदमा बहाल नहुँदै विदेशी मुलुकको आवासीय अनुमति दिन र स्वास्थ्यका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा एन विपरीतको कार्य गरेकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको हो मन्त्रालयका अनुसार निजामती सेवा एन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अगाडि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्तबुद्ध आधार र प्रमाणसित सफाई पेश गर्न भनिएको छ
4: संखुवासभाको सिरिचोङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर विस्थापित भएका छन् वर्षासँगै बाढ़ी पहिरोबाट तेनछोङमा हालसम्म विस्थापितको संख्या 28 पुगेको छ तल्लो र माथिल्लो तेनछोङमा 28 घर परिवार विस्थापित भएका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोले तेनछोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ पहिरोबाट बस्ती माथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थल पुगेको छ सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ सिलिचोङ स्थित दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 भन्दा बढ़ी घर परिवार अन्धकारमा बस्न बाध्य छन् सिसुवामा 60 किलोवाटको सिसुवा खोला लघु जलविद्युत र 30 किलोवाटको चट्टेकमा लघु जलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष भूपाल राज मेवाहाङले बताउनुभयो सिसुवा खोलामा आएको बाढ़ीले दुई विद्यालयमा क्षति पुगेपछि पठन पाठन समेत बन्द भएको छ पहिरोको जोखिम बढ़दै गएपछि स्थानीयवासी आफन्त कहाँ आश्रय लिएर बसेका छन्
3: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 5 वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागि र त्यसका लागि विज्ञसँग सुझाव संकलन गर्न लागि शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले आज आयोजना गरेको विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सरकारवालाको दृष्टिकोण सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक रूपमा सुझाव संकलन गरिने बताउनुभयो पाठ्यक्रम विकास र मूल्यांकन परिषदको गत वैशाख 11 शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो
4: कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन् हुलाक सेवा विभागले आज काठमाडौँमा आयोजना गरेको उच्चस्तरीय सम्वाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भट्टराईले उक्त माग गर्नुभएको हो उहाँले आफूहरूलाई संचार मन्त्रालय अन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालय अन्तर्गत हो भन्ने विषयमा पनि स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनु हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई थियो उहाँले नेपालको निर्यात क्षेत्रमा 60% भन्दा बढ़ी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था समेत नभएको गुनासो पनि गर्नुभयो। अध्यक्ष भट्टराईले सरकारले आफूहरूको मागको सुनवाई नगरेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो। अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरूको आवत जाउ 24 घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभिसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा आज र भोलि बेलुका 5 बजेदेखि पर्सि बिहान 5 बजेसम्म कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन हुन आग्रह गरिएको छ। नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको सूचना अनुसार भोलि र पछि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गेग्रान बहाव, बाढ़ी तथा नदीमा जल सतह बढ़ने सम्भावना रहेको छ।
3: धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकै खेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार विगत 3 वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा 68,000 मेट्रिक टन मकैको उत्पादन घटेको छ। चालू आर्थिक वर्ष 2082-83 283,187 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो। उहाँले जिल्लामा 46,125 हेक्टर जमीनमा किसानले मकै खेती लगाएको जानकारी पनि दिनुभयो।
4: आज पनि शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। नेप्से परिसूचक 24.63 अङ्कले ओह्रालो लागेर 2600 को बिन्दुमा सीमित भएको छ। आज कुल 365 कम्पनीको शेयर 3,25,87,58,014 मूल्यमा खरिद बिक्री भएको छ। कारोबारका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। महिला सहकर्मीमाथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीड़ित भएका छन्। लामो समयसम्म ओपीडी सेवा बन्द हुँदा धेरै नागरिक नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएको पाइएको छ भने अधिकांश महिला बालबालिका तथा वृद्ध वृद्धहरू प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएशन पीएमए क्वेटा जोन र यंग डाक्टर एसोसिएशन वाईडीएको संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन 21 दिनमा प्रवेश गरेको छ। आपतकालीन सेवाहरू, अपरेशन थिएटर र डायलासिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलोअपका लागि आएका हजारौं बिरामी चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन्। विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले एसिड आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
4: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ। खेल ओभल स्टेडियममा नेपाली समय अनुसार बेलुकी 7:15 शुरू हुनेछ। अस्ट्रेलिया समूह 1 विजेता र वेस्ट इण्डिज समूह 2 उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। अस्ट्रेलिया जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ। वेस्ट इण्डिज पनि अस्ट्रेलियालाई हराएर फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ। अर्को सेमी फाइनलमा पर्सी इंग्ल्याण्ड र साउथ अफ्रिका बीच खेल हुनेछ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: विदेशी आवासीय अनुमति लिएका कर्मचारी संघ सरकारको स्पष्टीकरण माग। 15 दिनभित्र चित्त बुझ्दो प्रमाण सहित सफाई पेश गर्न अनुरोध।
3: सिलिचोङमा पहिरोमा विस्थापितको संख्या 28 पुग्यो। सेवा विद्युत सेवा अवरूद्ध, 600 घर अन्धकारमा।
4: पाठ्यक्रम सुधार गर्न कार्यदलले देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह।
3: पाकिस्तानमा अस्पताल बन्द गरेर चिकित्सक सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्कामा।
4: र महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
8: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
9: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर, काठमाडौँ।

0: back is bonus pal. Vi ska ta till Nordisk Hån. Kärs och matcha hit och att mig hån. भरपूर मनोरंजन सहित मात्र रु 979 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outside

0: अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्ड वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.com
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: नमस्कार।
1: घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवन।
4: एकदम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
6: ओहो,
5: नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha-khabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा।
10: उकाली ओराली गाउँ बेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
11: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका।
10: कार्यक्रम हाम्रो भाका
11: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
10: कार्यक्रम

0: джазова неладобута. Лапатика Санимару Айдбар, чего Непал Васе джазо неладобута. Сотая Тахабар Дунга Нядифай неладобута. Радио Тахасанса 99.4 МГц ДЗК.
1: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हातपारे र पालनदेखि देउडा र टप्पासम्म
2: कार्यक्रम सुसेली सुसेली
1: लोकगीत लोकसाहित्य र लोकसंस्कृतिको संगम
3: कार्यक्रम सुसेली
1: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
3: कार्यक्रम सुसेली
4: सुसेली सुसेली
5: विचार तीतो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि the news plus रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरुबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियता को अभ्यास

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: तपाईको रेडियोमा तपाईकी आवाज
2: कार्यक्रम आवाज
3: अब तपाई आफै बोल्नुहोस्
4: आवाज
1: आवाज
4: आवाज

0: नमस्कार, कार्यक्रम आवाजमा तपाईंलाई स्वागत छ। म ओम भण्डारी। हामी साझा सरकारको विषयमा रेडियो संवाद चलाउँछौ। सूचना, विचार, जानकारी प्रसारण हुन्छ। तपाईले सुन्नु भएर र टेलिफोन गरी आफू पनि कार्यक्रममा बोल्नु भएर सहभागी हुन सक्नुहुन्छ। तपाईको प्रत्यक्ष टेलिफोन सहभागिताका लागि हामीसँग स्टुडियोमा 01-5367-279 र 01-5368-803 टेलिफोन लाइन छन्। पाए पनि फोन लाइन मार्फत तपाई पनि आउन सक्नुहुन्छ, आफ्ना वरपरका महत्वका कुरा सुनाउन सक्नुहुन्छ। कम्तीमा एक दिन बिराएर टेलिफोन गर्न निवेदन छ। यो निष्पक्ष सक्रियताको अभ्यास हो। वर्तमान समयलाई र संचार प्रविधिलाई सदुपयोग गर्ने प्रयत्न चाहिँ जारी छ। तपाईँको सहभागिता सधैँ निष्पक्ष सक्रियताको अभ्यास गर्दै ठिक ठिक थाहा बाँड्नको निम्ति अनुकूल छ। भ्याउनुहुन्छ त टेलिफोन गरी कार्यक्रममा तपाईँ पनि आउनुहोला, नभए सुनेर सँगै रहनुहोला। हामी चाहिँ हाम्रो वरपरका, हाम्रो घर चुलो आटो पिँढी दलान मजेरी, हाम्रो खेतबारी, हाम्रा वरपरका छरछिमेकसँग सम्बन्धित विषय खोज्ने गर्छौं जो हामीसँगै निकट हुने गर्दछ। ठुल्ठूला लाग्ने र रातो तातो लाग्ने राजनीतिका अरू धेरै विषय त अरू बेला प्रसारित भइरहेकै छन्, हुन्छन् नै। तर यी सार्वजनिक महत्वका सामाजिक विषयहरू चाहिँ कम प्रसारित हुन्छन्, तिनलाई नै खोजौं भन्ने अभिप्राय पनि हो। त्यसैले त यहाँको त्यही सकारात्मक उद्देश्य सहितको सहभागिता चाहन्छौ। यहाँको स्वेच्छाले अनुकूल लाग्छ भन्नुपर्ने विषय ठान्नु भएको छ भने तिनै कुरा सुनाउन कार्यक्रममा आउनुहोला। हामी तपाईँको सहभागितालाई चाहिँ पहिलो प्राथमिकतामा राख्ने गर्छौं। अब वर्षा लाग्यो होइन, असारको 15 पनि कट्यो। असारे महिना कामकाजको महिना भनेको खेतीपाती लाउने महिना, विशेष त सबभन्दा बढी प्रयोग गर्ने हाम्रो चामल खाद्य, यो चाहिने खाद्यान्नमा धान खेती गर्ने महिना हो। र खासमा भन्यो भने अब बाढी पहिरो गइहाल्ला कि, यसका निम्ति हामीले तयारी के गर्ने भनेर सरकारले पनि तयारी गर्छ, समुदायगत हिसाबमा हामी पनि त्यसको तयारी गर्छौं। र हाम्रा गाउँघरदेखि शहर बजारसम्म पनि ढल पानीका निकासहरू खोलेर व्यवस्थित राख्ने अनि गाउँघरमा भल कुलेसाहरू बेलामा काटिराख्ने कामले हामीलाई हुन सक्ने ठूल्ठूला क्षतिबाट पनि कहिलेकाहीँ जोगाउँछ। त्यसैले अब वर्षा लागिसक्यो, हाम्रो घर करेसामा पानी जाने निकास छ कि छैन, कुल यो पुल पुलेसाहरू हाम्रा पानीका निकासहरू व्यवस्थित छ कि छैनन्, त्यसको अनुगमन गरौं, नभए त्यसलाई व्यवस्थित राख्ने गरौं। सानो छेकबारले पनि ठूलो जोखिमबाट जोगाउँछ। त्यसो त शहर बजारहरूमा जहाँ ढलको व्यवस्थापन भएको छ, कतै ढल जाम भएको थुनिएको पो छ कि, पाइपहरू बन्द भएका पो छन् कि, त्यसलाई निगरानी गरौं। अन्यथा ठूलो वर्षा हुँदाखेरि त्यहाँ पानी थुन्यो भने कहीँ पानी जम्न सक्ने अनि जमेको पानीले कतिपय त्यस्ता कमजोर भूधरातरहरूलाई लडाउन पल्टाउन सक्ने, अनि कहीँ पानी जमेर त सवारी दुर्घटनादेखि साना बालबच्चा, वृद्ध वृद्धा अनि अबोध जनावरहरू पनि फसेर कहीँ घाइते कहीँ ज्यानै जान सक्छ। यो पूर्व सतर्कता र सावधानी अपनाऊ। अनि सरकारले सधैँ भन्ने गर्दछ, सरकारले भयभरको शक्ति सामर्थ्य यो मनसुनजन्य विपदबाट जोगाउन तयारी राख्ने गर्दछ र राखेको पनि होला। त्यस्तो तयारी अझै चुस्त दुरूस्त होस्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अब पानी पर्ने दर विस्तारै बढ़दै जानेछ। हुन त असार 15 हाम्रो खेत रोप्ने मात्रा धेरै हुनुपर्ने, त्यो यसपटक चैत वैशाखमै जेठमै प्रशस्त पानी पर्यो, असारमा त्यति पानी नपर्दाखेरि रोपाई हुन सकेको छैन। ठाउँ ठाउँमा रोपाईका निम्ति आकाशबाट पानी पर्ला, खोलामा पानी बढ़ला, अनि कतिपय ठाउँमा त आकाशै पानीलाई नै थुनेर रोपाई गर्नुपर्छ। ती ठाउँका कृषि क्षेत्रहरूले, किसानहरूले पर्खिरहनु भएको छ। अब मनसुन थपिँदै गयो भने रोपाई होला र अपेक्षा राखौं गत वर्षको भन्दा यो वर्ष धान उत्पादन बढ़ोस् र बढ़ाउनुपर्छ। तर विडम्बना हामीले समाचारै सुन्यौं कि यो वर्षको मकै उत्पादन चाहिँ प्रक्षेपण घट्ने रहेको छ, घट्छ कि भन्ने चिन्ता छ। अन्न उत्पादन घट्यो भने हामीले आयात गर्ने धान चामलदेखि मकै कोदो पनि आयात बढ्छ, आयात बढेपछि हाम्रो पैसा खर्च अझ हुने भयो र हाम्रो आर्थिक नोक्सानलाई यसले अझ बढ़ाइदिन्छ। अनि वर्षा लागेपछि काठमाडौँमा चाहिँ एउटा अर्को समस्या छ, त्यो अघि नै भने चाहिँ ढल थुनिने, ठाउँ ठाउँमा डुवान हुने, अनि नदी किनारका बस्तीहरूमा बाढी र पहिरो जाने एउटा समस्या, पहिरो भन्दा पनि बाढी जाने, अनि अर्को समस्या चाहिँ काठमाडौँ उपत्यकाभित्र पर्याप्त खानेपानीको व्यवस्थापन छैन। बल्ल तल्ल आएको बेलम्चीमा जति बेला त्यहाँको खानेपानी काठमाडौँमा वितरण शुरू भयो त्यसै वर्ष केही महिनापछि त्यहाँ बाढी गएर मुहान क्षेत्र छेदविच्छेद भयो। अहिले पथान्तरण अथवा अस्थायी पाइप राखेर पानी ल्याउने गरिएको छ। बेलम्ची खोलामा ठूलो पानी आउने बित्तिकै, बाढी आउने बित्तिकै यता आउने पानी बन्द गरेर राख्नुपर्ने स्थिति छ। अनि बर्खा लागेपछि काठमाडौँमा चाहिँ खानेपानीको अभाव हुने हो कि भन्ने चिन्ता छाइरहन्छ, किनकि त्यहाँ स्थायी पुननिर्माण भइसकेको छैन। काठमाडौँ उपत्यकामा वर्षायामभरि मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उत्पन्न हुने अभाव परिपूर्ति गर्न वितरण हुने बागमतीको पानी क्षमता बढ़ाइने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बागमती नदीदेखि सुन्दरी जल स्थित पानी प्रशोधन केन्द्रसम्मको 500 मिटर दूरीमा 500 मिलिमिटर व्यास भएको एसडीई पाइप बिछ्याउन लागेको छ। लिमिटेडका प्रबन्धक तथा प्रवक्ता प्रकाश कुमार राईका अनुसार अहिले दुईवटा पाइपबाट सानो क्षमतामा पानी ल्याउने गरिएको छ, त्यसको क्षमता बढ़ाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। यो अस्थायी प्रबन्धका लागि हो, उहाँ भन्नुहुन्छ हिमोदियाममा स्रोत बन्द हुनेछ। लिमिटेडले पूर्वाधार विकास मन्त्रालय मार्फत कृषि वन तथा पर्यावरण मन्त्रालयमा सो पाइप पिछ्याउने कार्यको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको छ। सो प्रतिवेदन अनुसार ग्राभिटी फ्लोबाट सञ्चालन हुने आयोजनाका लागि बागमती नदीको पानी प्रयोग हुनेछ। पाइपलाइन बिछ्याउने कामका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जग्गा उपयोग गरी सुन्दरी जल पानी प्रशोधन केन्द्रसम्म ल्याइनेछ। बागमतीको पानीलाई पानी प्रशोधन केन्द्रसम्म ल्याउन सोही स्थानमा केयूकेएलले अहिले दुईवटा पाइप खुला रूपमा बिछ्याएको छ। ती दुई पाइपमाथि 500 मिलिमिटर व्यास भएको एक थान एटीई पाइप राखेर खापेर क्षमता बढ़ाउने योजना छ। अहिले वर्षायाममा यी दुईटा पाइपबाट दैनिक 4 करोड़ लिटर पानी आउने क्षमता छ। नयाँ थप हुने पाइपबाट मात्रै दैनिक 6 करोड़ लिटर पानी संकलन हुने लक्ष्य राखिएको छ। यसरी तीनवटा पाइपबाट समग्रमा वर्षायामभरि दैनिक 10 करोड़ लिटर पानी प्रशोधन केन्द्रमा झार्न सकिने अनुमान केयूकेएलको छ। प्रतिवेदन अनुसार निकुञ्जभित्र चट्टानी क्षेत्रमा पाइप खुला राख्ने र निकुञ्ज बाहिरको क्षेत्रमा भने जमीन मुनि गाड्ने योजना छ। अहिले रहेका दुई थान पाइप सुन्दरी जल पानी प्रशोधन शाखा कार्यालय र सड़क किनारमा पर्ने क्षेत्रमा 150 मिटर दूरीमा जमीन मुनि गाडिएको छ। 365 मिटर भने खुल्ला अवस्थामा छ। नयाँ बिछ्याउने पाइपलाई समेत सोही अनुसार व्यवस्थापन गर्ने प्रतिवेदनमा उल्लेख छ। यसरी वर्षायाममा मेलम्चीको पानी प्रभावित भएपछि हुन सक्ने काठमाडौँको खानेपानी अभावलाई परिपूर्ति गर्न भर्थेक गर्नका निम्ति नै वर्षायामभरि उपत्यकामा बागमतीको पानी वितरण क्षमता बढ़ाइने विधि केयूकेएलले काम थालेको छ। यसो भयो भने कम्तीमा केही राहत होला, किनकि काठमाडौँ उपत्यकामा ठूलो जनसंख्याको बस्ती छ, यहाँ पानीको सधैँ अभाव हुने गर्दछ। अपेक्षा त्यही मेलम्चीको थियो। मेलम्चीको पानी पनि वर्षायाममा बन्द गर्नुपर्ने त्यहाँको प्राविधिक बाध्यता छ। त्यसो नगरे टनेलमा अथवा सुरुङमा लेदो पसेर थुनिन सक्ने, अन्य थप क्षति हुन सक्ने भन्दै पानी बन्द गरिने गर्छ। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर 2 दानसाको खोलामा निर्माण गरिएको बेली ब्रिज सञ्चालनमा आएको छ। लामो समयदेखि बढ़ीमालिका नगरपालिकाको बुढ़ी गंगा नदीमा थन्किएको बेली ब्रिज दानसागु खोलामा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो। बढ़ीमालिका नगरपालिका वडा नम्बर 6 जडाङदा स्थित बुढ़ी गंगा नदीमा रहेको उक्त बेली ब्रिज दानसागु खोलामा सारेर सञ्चालनमा ल्याइएको बुढ़ीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले जानकारी दिनुभयो। दानसागु खोलामा पुल नहुँदा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई बेली ब्रिज सञ्चालनमा आएपछि बर्खायाममा आवत जावत गर्न सहज भएको उहाँले बताउनु भएको छ। नगर प्रमुख बोहराले उक्त खोलामा बेली ब्रिज सञ्चालनमा आएपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रका 4 स्थानीय तहका साथै हुम्ला र मुगु जिल्ला लगायत छिमेकी जिल्लाहरूका नागरिकलाई समेत यातायातमा सहज भएको बताइन्छ। उक्त बेली ब्रिज करिब 2 करोड़ रूपियाँ बढ़ीको लागतमा जडाङ्गाबाट मार्तडी कोल्टी सड़क अन्तर्गत दानसागु खोलामा सारिएको सड़क डिभिजन कार्यालय अछामले जनाएको छ। बेली ब्रिज निर्माणको ठेक्का डीएस जनकल्याण जेवी काभ्रेले पाएको थियो। चालू आर्थिक वर्षको असार मसन्तभित्र निर्माण कार्य सक्ने गरी भ्याग बाहेक 2 करोड़ 1 लाख 10 हजार 814 रूपियाँमा ठेक्का सम्झौता गरी काम शुरू गरिएको थियो। जडंगा स्थित बुढ़ी गंगा नदी में पक्की पुल बनेपछि वर्षौंसम्म उक्त बेलीबीज प्रयोगविहीन बनेको थियो। स्थानीय बासिन्दाले लामो समयदेखि दानसाङ्गु खोलामा पुल निर्माण गर्न माग गर्दै आउनु भएको थियो। यो बल्ल यो वर्ष बेलीब्रिज सारेर दानसाङ्गु लगेर सञ्चालनमा आएको छ। यसले स्थानीय लगायत वरपरका जिल्लाका बासिन्दालाई पनि खोलो साँगु वार पार गर्न सजिलो भएको छ। कार्यक्रमका कोही साथी, हेलो, नमस्कार
1: हजुर,
0: के कुरा लिएर आउनुभयो सुनाउनुहोस्।
1: अब हजुरले अहिले भर्खरै मकैबाली घट्नेको हो भन्नुभयो नि त।
0: हजुर,
1: मकैबाली अब पहाडतिर हुने हो, अनि धान तराईमा हुने हो, अनि तराईमा धान हुँदैन भन्नु भने अब पानी पर्दैन, पानी नपरे झुट्नु हुन्छ, मल छैन भन्दैछन् कृषकहरूले, अनि पहाडमा मकै छ।
0: यो वर्ष पनि किसानले मल नपाएको गुनासो छ र
1: आउँदैछु
0: समाचारमा। अब अघिल्लो दुई तीन वर्ष यता सरकारले त रटान गरा गरै छ मल अभाव हुन दिन्नम भनेर, तर किसानले वास्तवमा खेतबारी हाल्ने बेला मलै छैन है त्यसो।
1: अहिले पनि त्यही हो, अहिले पनि त्यही हो, अनि मकै किन नगर्दा सर, अलिअलि लगाइदिएको बाँदरले चरा चुरो खाइदिइहाल्छ, मान्छेले कृषकले खेती पनि गर्न छोड्यो नि घर, अब बरु त्यो खेती गर्नुभन्दा भेडा चराउनु जानु नै फाइदा हुने भयो। अलिअलि बरु पैसा पऱ्यो, छोराछोरीले राम्रो पर्छ, उनीहरू राम्रो ठाउँमा जान्छ नि, बाबुले दुःख गर्छ, अब मकै छरेर किसान गरेर त फाइदै छैन। अब के रोग लाग्ने, कहिले किरा लाग्ने, कहिले के लाग्ने, अनि त्यो हैरान भएर मान्छेहरूले त्यो पनि गर्न छोड्यो हो। रुख लगायो, जङ्गल लगायो, त्यो केही पनि छैन। अब त्यो कुरा त्यति के हो सर, अब यस्तै हो हाम्रो देशमा, नेताहरूले पनि अब खासै परिवर्तन पनि गर्न खोजेनन्। अब राजधानीहरू राख्ने चाहिँ ठुल्ठुलो बारम्बार म उठाइराखेको छु, बिस्तारै जग्गामा लगेर राजधानी राख्न पर्ने हो। अब खेतीको जमिनतिर लगेर बोर्डरको छेउमा राजधानी राख्छन्, खेती एकदम धान उत्पादन भएको ठाउँमा राजधानी राख्छन्, पूर्व पश्चिम त्यस्तै भएको छ। अनि त्यो धानहरू उब्जनी हुने ठाउँमा पोखरा जस्तो घर बनिहाल्यो, अब गर्मी कसले गर्छ त्यो, उनीहरू बरु अब चौधतिर जान्छ, लेखतिरको मान्छेहरू काम गर्दैन, यस्तो भयो सर। अब खुसीको कुरो अहिले भर्खरै बेली बिरेज भन्नुभयो हजुरले, अब दार चुलामा एउटा पुल बनाउनु नजान्ने त्यहाँको मान्छेहरूले अब हर्क साम्पाङ गएर पुल त बनाइदिनु भयो नि, राम्रो कुरो कसैले पनि सराहना गर्दैनन् उता हर्क साम्पाङलाई, उसले राम्रै काम गरेको होला नि त, पुल बनाइदियो, त्यहाँको मान्छेहरू खुसी भएका छन्। त्यहाँको मान्छेहरू दुईजना बुढापाकाले भन्नुहुन्थ्यो, आउँछन्, हेर्छन्, सर्वे गर्छन्, जान्छन्, अनि त्यो त्यतिकै हुन्थ्यो। तर यो एउटाले चाहिँ भन्नुभयो, उहाँ चाहिँ आउँछ तिमीले यस्तै होला, हेर्छन्, जान्छन् भनेर भने, एकजनाले भन्नुभयो, उहाँले श्रम गरेको देख्दा र काम गरेको देख्दा मलाई चाहिँ विश्वास लाग्छ उसले गर्छ भन्ने लाग्थ्यो र गर्नुभयो भन्नुभयो नि त उहाँले। अहिले अब उद्घाटन हिजो भयो भएन थाहा भएन, हर्क साम्पाङ जानुभएको थियो, पाँच छ दिन भयो भनेर भन्दै हुनुहुन्थ्यो। अनि मलाई के के लाग्यो भने नि सर, अब उहाँले उहाँ जानुभयो उता दार्चुलामा पुल विकास गर्न, सांसद धरानको हुनुहुन्छ कोशी प्रदेशको, अनि त्यहाँनिर फेरि अब स्मार्ट बस पार्क बनेको थियो क्या सर,
0: हजुर,
1: स्मार्ट बस पार्क चाहिँ उद्घाटन उनीहरू मेघाले गर्नुभयो नि, अब त्यहाँनिर विवाद गरिदिनुहुन्छ कि हाम्रो साथीभाइहरूले पनि नि, अब त्यो विवाद गरेको छ, मेघाले पनि त्यहाँ काम त गर्नुभएको छ नि त, उपमेयर हुँदाखेरि उहाँले गरेको थियो स्मार्ट त्यो बस पार्क चाहिँ तुरन्त बनाउनुपर्छ तपाईँहरूले भनेर, उहाँले उपमेयर हुँदाखेरि, हर्क साम्पाङ मेयर हुँदाखेरि, उहाँ चाहिँ उपमेयर हुँदाखेरि त्यहाँ जाइरहनु हुन्थ्यो कि, मैले देखेको हो। अनि अहिले चाहिँ उहाँले उद्घाटन गर्दाखेरि विरोध भइरहेको छ कि सर, यो हाम्रो नेपालीको कस्तो कन्सेप्ट होला, हर्क साम्पाङ उहाँ आफ्नो ठाउँमा जानुभयो, उहाँलाई नै मान्यता उद्घाटन गराउनुपर्छ भन्ने त छैन नि, जसले पनि गर्नु, उहाँ पनि एउटा जिम्मेवारी व्यक्ति हुनुहुन्छ, उहाँले पनि गएर त्यहाँ पहल गरिरहनु भएको थियो, यो विवाद नल्याउँ के हामीले, जसले भए पनि उहाँले गर्नुभयो उद्घाटन। अनि मेयरले उहाँ उपमेयरले भन्दै हुनुहुन्थ्यो, यो मैले मात्रै गरेको होइन, यो पहिलादेखि गर्दै गर्दै गर्दै आएर अहिले हाम्रो मात्रै सफल भएको हो भनेर भन्दा पनि उहाँलाई डर छैन कि, त्यसै खेलो नखनाउ कि, काम गर्दाखेरि गरिरहेको मान्छेहरूलाई गर्यो भन्नुपर्छ, सिक्छ भन्नुपर्छ, किनभने उहाँको आफ्नो जिम्मेवारी, उहाँ श्रमदाताहरू उहाँ जानुभएको थियो झोलुङ्गे पुलमा, उहाँ गएर उद्घाटन गर्नुभयो, उहाँले त्यहाँ उद्घाटन गर्दा के फरक पर्यो त, उहाँ पनि त्यही धरानकै मान्छे हो नि त, उहाँ दार्जिलिङ उता सिलगढीको मान्छे आएर गरेको होइन होला. यो चाहिँ मलाई एकदमै मन पर्दैन कि जो मान्छेलाई समर्थन गरियो भने नि त्यसले गल्ती काम गर्यो भने त्यसले ठिक गर्यो भने हाम्रो नेपालीको कस्तो खालको भेडो बुद्धि हो मलाई अचम्म लाग्छ. गल्ती कामलाई गल्ती गरेर त भन्नु पर्यो नि हामी सबैले. त्यो राम्रो काम गर्यो भने राम्रो काम गर्न भन्नु पर्यो. त्यो चाहिँ एक अर्कालाई तल झार्ने आफूले माथि जाने आफ्नो मान्छे चाहिँ माथि लाने काम चाहिँ नहोस्. मान्छे माऱ्यो भने पनि र कुनै गल्ती काम गर्यो भने पनि त्यसलाई चाहिँ समर्थन गर्ने र लुकाउने काम चाहिँ गर्यो भने फेरि पनि त्यही हुन्छ. यो चाहिँ काम बन्द गर्नुपर्छ. हामी नेपाली सबैले बुझ्नुपर्ने चाहिँ बेला आएको हो. सर नमस्कार.
0: हस् नमस्कार. धन्यवाद बाबुराम भट्टराईलाई चावेलबाट टेलिफोन गर्नुभएको थियो. वास्तविकतालाई मात्रै बोलाउँ, निष्पक्ष सक्रियताको अभ्यास गरौं नै भन्न खोज्नुभयो. हामी पनि त्यही त अनुरोध गरिरहेका छौं. ठिक ठिक थाहा बाँडौं. गुण र दोषको आधारमा समर्थन र रचनात्मक विरोध हुनुपर्दछ. हामी दागै बसेनौं भने, हामी सचेत भएनौं भने हामीलाई जहाँ जतिखेर पनि लडाउन सक्छन्, पछार्न सक्छन्, जोखिमहरू जहीँ पनि आउन सक्छ. त्यसकारण हामी सबै सचेत भएर अघि बढ्नुपर्छ. अझै पनि हाम्रा नेपालीका साझा दुश्मनहरू छन्, त्यो भनेको गरिबी हो, बेरोजगारी हो, अशिक्षा हो, हामीलाई घाँसपास कपासको अभाव हो, शिक्षा स्वास्थ्य रोजगारीको अभाव हो. त्यसैले यी अभावहरूसँग चाहिँ जुझ्न हाम्रो साझा शक्ति लाग्नुपर्दछ. कार्यक्रम आवाज प्रसारणमा छ, तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ. यहाँको स्वेच्छाले 01-5377-279 वा 5368-03 अनि आउँदा पनि यहाँले सकारात्मक विषय प्रसंग सुनाउनुहोस् भनेर हामी अनुरोध गर्दछौ. अफ्रिकन स्वाइन फिभरबाट गोर्खा जिल्लामा 250 भन्दा बढ़ी सुंगुर बुंगुर मरेका छन्. अहिले काठमाडौँ लगायतका धेरै जिल्लामा चाहिँ यो बर्ड फ्लू रोगको संक्रमण बढ़िरहेको छ. हटस्पटको रूपमा काठमाडौँ शहर रहेको भनेर भनिन्छ र विगतको तुलनामा यसको जोखिम बढ़्यो भनेर विज्ञहरू भन्नुहुन्छ. यसको कारण चाहिँ पहिले ठूल्ठूला कुखुरा फर्महरूमा बर्ड फ्लू लाग्ने गर्दथ्यो. अहिले चाहिँ यो खुला रहेका पंक्षीहरूमा, कागमा, चराचुरुङ्गीमा पनि बर्ड फ्लू देखिएकोले यसको संक्रमण जोखिम चाहिँ वात्तै बढ्ने हो कि. त्यसकारण सचेत रहन र सतर्क रहिराख्नको निम्ति सबैलाई यो विज्ञहरूको सुझाव छ र हाम्रा पालिएका पंक्षीहरूको खोरलाई, त्यसको फर्महरूलाई हामीले सुरक्षित राख्ने हरेक किसिमका जैविक र रासायनिक प्रविधिहरू अप्नाइरहौं र सार्वजनिक पंक्षीहरूबाट पनि हामी सचेत र सतर्क रहौं. कतै बर्ड फ्लूका कारणले मरेका कुखुराहरू छन् भने तिनलाई खुला ठाउँमा नफ्याँकौं, यसलाई गाडेर गहिरो खाल्डो खनेर गाडेर राखौं. त्यही जथाभावी फाल्दा तिनै मरेका कुखुराहरू काग लगायत चराचुरुङ्गीहरूले खाएर, विशेष त कागले खाएर चाहिँ उनीहरू उडेर विभिन्न ठाउँमा बर्ड फ्लू फैलिएको हो कि भन्ने आशंका विज्ञताबाट निस्किएको छ. अहिले हामीले भनेको चाहिँ अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा सुंगुर बंगुर मरेको कुरा. दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म गोर्खामा 250 भन्दा बढ़ी सुंगुर बंगुर मरेको जिल्ला स्थित भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ. केन्द्रका प्रमुख अनन्त कोइरालका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र सोही क्षेत्रका जुना रेग्मीको फार्मका 10 बंगुर मरेका छन्. त्यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 बंगुर 2 अवधिमा मरेका हुन्. बाँकी अन्य किसानका फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्. अहिलेसम्मको तथ्याङ्क अनुसार गोर्खा नगरपालिका 6 वडा नम्बर 7 र वडा नम्बर 8 तथा शहीद लखन गाउँपालिका 7 फार्ममा रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ. उहाँका अनुसार गोर्खा जिल्लामा यो रोगको संक्रमण पहिचान भएको करिब 2 मात्रै भएको छ. अहिलेसम्म यो रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ. त्यसैले संक्रमण भएपछि सुंगुर बंगुर मर्नु निश्चित जस्तै हुन्छ. संक्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधि मार्फत पनि यो रोग सर्न सक्ने उहाँले बताउनु भएको छ. उहाँका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एकमात्र विकल्प हो. अफ्रिकन स्वाइन फिभरको कारण धमाधम सुंगुर बंगुर मरेको जानकारी जिल्लामा सम्बन्धित विज्ञतामा आइरहेको छ, केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ। उहाँले रोगबाट बच्न संक्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन पनि सुझाव दिनुभएको छ। किसान धनकुमार गुरूका अनुसार संक्रमण भएपछि सुँगुर बंगुरमा उच्च ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा दाग धब्बाहरू देखिने तथा करिब एक साताभित्र सुँगुर बंगुर मर्ने जस्ता लक्षण देखिएको छ। त्यसैले यस्ता लक्षण छ भने सचेत र सतर्क रहिरहन सबैलाई सम्बन्धित पीड़ित किसानहरूले अरू किसानलाई पनि अनुरोध गर्नुभएको छ। अब राहदानीको कुरा गरौं। यो पासपोर्ट अहिले यो निकै ठूलो र महत्वको विषय बन्ने गरेको छ, किनभने पासपोर्ट बनाएर विदेश जानेहरूको चर्को चाहिँ इच्छा लाइन देख्न सकिन्छ पासपोर्ट विभागमा, र विदेश जानेहरूको लर्को हेर्ने हो भने त एयरपोर्टमा बिहानदेखि 24 घण्टा भनौँ न मानिसहरूको ठूलो घुइँचो हुने गर्छ। यसले हामीलाई कता कति लाज लाग्ने जस्तो हुन्छ, देशमा रोजगारी नभएर यत्रो युवा शक्ति चाहिँ विदेश जान तयार छ, लामबद्ध छ, त्यसैका निम्ति पनि पासपोर्ट बनाउन अर्को समस्या छ। राजधानी विभागसँग राजधानीको मौजदात घट्दै गइरहेका बेला विद्युतीय राजधानी इस पासपोर्टको आपूर्ति अझै अन्यूलमा छ। विभागसँग अब 38,000 प्रति राजधानी मात्रै मौजदात छ। यस्तो अवस्थामा नयाँ राजधानी अहिलेदेखि छाप्ने भन्ने विषयमा, कहिलेदेखि छाप्ने भन्ने विषयमा सरकारी निकायहरू नै अलमलमा देखिएको देखिन्छ। यही अलमल भइरह्यो भने अब यो एकदम कम मात्रा 38,000 प्रति मात्रै राहदानी छ, बेलामा राहदानी छापेर ल्याउन सकिएन भने नयाँ पासपोर्ट बनाउन पनि अर्को समस्या खड़ा हुने देखिन्छ। विदेश नजाउँ जान नपाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ, अनि घरका अरू सदस्यलाई पनि, आफ्नो घरका सदस्यलाई कसैलाई पनि विदेश नपठाउन पाए भन्ने लाग्छ। तर आर्थिक अभाव, गरिबी, बेरोजगारी आदि इत्यादि कुराहरूले गर्दा विदेश जानुपर्ने धेरैलाई बाध्यता परेको छ। कमै नेपाली विदेशमा पढ्नको निम्ति घुमफिर गर्न, व्यापार व्यवसाय गर्न जानुहुन्छ, त्योभन्दा धेरै संख्या चाहिँ वास्तवमा सामान्य रोजगारीको निम्ति नै गएको पाइन्छ। अहिले त कति नेपालीहरू विभिन्न देश खोजेर स्थायी रूपमा बसाई सरेरै विदेश गएको पनि देखिन्छ। त्यही पनि नजान पाए हुन्थ्यो, नपठाउन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्दा लाग्दै जान खोज्दा पनि पासपोर्ट बनाउन पनि ढिला सुस्ती भयो, समस्या भयो। अब त्यहीँ पनि हामीले सुन्यौं नि बेला बखतमा, अहिले यो नमिठो शब्द छ बीचमा रहेर काम गर्ने, जसलाई बिचौलिया भन्ने गरिन्छ, उनीहरूको साथ सहयोग नभई कतिपय चाहिँ एकदम सेवाग्राहीको चर्को भिड हुने ठाउँमा कामै नहुने। पछिल्लो पटक सरकारले त्यसरी बीचमा रहेर काम गर्ने गैर कानूनी रूपमा व्यवसाय गर्नेहरू उप कडाई त गरेको छ, र त्यो कडाई गरेसँगै काम पनि व्यवस्थित भयो, सरकारी कर्मचारीहरूले नै आफ्नो क्षमता योग्यता प्रदर्शन गरेर निष्पक्ष ढंगले काम गरिदिनु भयो भने त सेवाग्राही लाभै होला। अब त्यो त त्यो काम पनि भएन, अनि काममा पनि ढिलासुस्ती भएको साधन स्रोत पनि कमजोर बन्यो भने चाहिँ त्यसले झन मानिसमा निराशा खड़ा गर्न सक्छ। सरकारले मूल्य अभिवृद्धि करमा 30% अग्रिम कटीको व्यवस्था खारेज गरेको छ। अर्थ मन्त्रालयले हिजो नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो कर कटी खारेज गर्ने व्यवस्था गरेको हो। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रकाशन गरेको सूचनामा मूल्य अभिवृद्धि कर भ्याट नियमावलीको नियम 6 ग र अनुसूची 9 खारेज गर्दै त्यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ। कुनै पनि सरकारी निकायमा सम्बन्धित परामर्शदाता, आपूर्तिकर्ता वा निर्माण व्यवसायीले बिल पेश गर्दा लागत अंकमा भ्याट जोडेर पेश गर्थे, बिलमा उल्लेखित भ्याट रकम तिर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने हो। तर यसअघि भने यसरी भ्याट बापत उल्लेख गरिएको रकमको 30% रकम कटाएर मात्रै सरकारी निकायले भुक्तानी गर्दै आएको थियो। यस्तो भुक्तानी सम्बन्धित सरकारी संस्थाले नै रकम उक्त कम्पनीको स्थायी लेखा नम्बरमा जम्मा गरिदिने गरिएको थियो। तर यसो गर्दा कम्पनीहरूले भ्याट फिर्ता लिन समस्या बने गरेको व्यवसायीहरूको गुनासो रहँदै आएको थियो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे 30% अग्रिम भ्याट कट्टा गर्दा पछि फिर्ता पाउनुपर्ने हकमा कार्यालयले दिन गाह्रो मान्ने गरेको बताउनुहुन्छ। यो व्यवस्थासँगै सबै भुक्तानी खातामै आउने भएकाले यस्तो समस्या समाधान हुने उहाँको भनाइ छ। यसरी भ्याटमा 30% अग्रिम कटीको व्यवस्था खारेज गरिएको छ। निर्माण व्यवसायीको वर्षौंदेखिको एउटा माग सरकारले पूरा गरिदिएको छ। यसले व्यापार व्यवसायमा केही सहज हुने अनुमान गरिन्छ। ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको छ। करिब 7 वर्षसम्म अलपत्र परेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केवी मार्की चोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। 7 वर्षसम्म अलपत्र परेको आयोजना निजी क्षेत्रले 1.5 वर्षभित्रै सम्पन्न गरेसँगै अब जलविद्युत उत्पादन मात्र नभएर पूर्वाधार निर्माणमा पनि सफलता हासिल भएको छ। सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अलपत्र परेपछि निजी क्षेत्रका जलविद्युत प्रयोगकर्ताहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गर्नुभएको छ। ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक निजी साझेदारीको सफल नमूनाका रूपमा हेरिएको छ। प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा पारेको थियो। तर 7 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि कम्पनीले 84 वटा टावर मध्ये केवल 35 वटाको फाउण्डेशन र 10 वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो। निर्माणको गति अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले 2081 साल मंगिर 5 गते स्वनिर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो। 81 साल मंगिर 9 गते मर्स्याङदी करिडोरका 7 जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढ़ाउने निर्णय गरेका थिए। करिब 4,96,95,000 रूपियाँ लगानी गर्ने गरी विभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। प्रसारण लाइन निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमिटेडका अध्यक्ष मोहन विक्रम कार्की रहेको समिति निर्माण गरिएको थियो। यसरी लामो समयको प्रतीक्षापछि लामो समय अलपत्र मर्स्याङदी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। अब निजी क्षेत्रले ऊर्जा उत्पादन मात्रै होइन पूर्वाधार निर्माणमा पनि अर्को सफलता प्राप्त गरेको छ। विद्युतसँगै जोडिएको अर्को सन्दर्भ, औद्योगिक क्षेत्रको झण्डै 42.5 करोड़ रूपियाँ भाड़ा व्यवक्ता 2 साताभित्रै असूल भएको छ। वर्षौंदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिनुभएको थियो। लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि अहिलेसम्म 42,45,54,38,000 रूपियाँ बकेता रकम संकलन भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले विक्रम सम्बत 2045 सालदेखि नै कतिपय उद्योगले भाड़ा तिर्न बाँकी राखेको बताउनुभयो। केही दिन अघि 635 उद्योग तथा कार्यालयलाई भाड़ा तिर्न सार्वजनिक सूचना जारी गरिएको र अधिकांशले धमाधम बकेता चुक्ता गरेको उहाँले जनाउनु भएको छ। तोकिएको समयभित्र भाड़ा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न मन्त्री यादवले निर्देशन दिनुभएपछि लिमिटेडले कड़ा कदम चालेको हो। शुरूमा 200 भन्दा बढ़ी उद्योगको लाइन काटिएकोमा भाड़ा तिरेपछि धेरैको लाइन पुनः जोड़िएको छ। तर अझै भाड़ा तिर्न बाँकी रहेका 45 वटा कम्पनीहरूको विद्युत लाइन काटिएको प्रबन्धक ओली बताउनुहुन्छ। बकेता पूर्ण रूपमा चुक्ता नभएसम्म लाइन नजोड्न मन्त्री यादवले स्पष्ट निर्देशन दिनुभएको छ। यसरी भाड़ा नतिर्ने 45 उद्योगको लाइन काटिएको छ। 2 सातामा मात्रै 42 करोड़ बकेता असूल भएको छ। यसरी प्राधिकरणले सम्बन्धित निकायले ताकेता गरेपछि धेरै काम भएका छन्। त्यसकारण हामीसँग भएका विधि नियमहरूलाई चाहिँ कड़ी कड़ापूर्वक पालन गर्नुपर्ने रहेछ। त्यो पालना नगर्दा कानूनहरू कार्यान्वयनमा नल्याउँदा पनि धेरै खालका समस्याहरू खड़ा भइरहेका छन्। त्यसैले हामीसँग भएका विधि नियम नियमावलीहरूलाई प्रयोगमा ल्याउनु पर्दछ। त्यसो भयो भने हाम्रो भौतिक निर्माणको कामले पनि गति निदो रहेछ। वर्षात शुरू भएसँगै नारायणगढ़ मुगलिङ सड़क खण्डमा पहिरो पन्छाउनको लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको बेला पहिरो खस्न सक्ने जोखिम रहेको स्थानमा पहिरो गई सड़क आवागमन अवरूद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखी आवश्यक उपकरण राखिएको हो। उहाँका अनुसार मुगलिन क्याम्पस एक लोडर, सेती दोवान क्याम्पसमा एक एक्सकाभेटर र एक लोडर अनि एक ब्ल्याक होलोडर पहिरो पन्थाउनको लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एउटा ब्ल्याक होलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखिएको छ। यसरी नारायणगढ़ र मुगलिङ सड़क खण्डमा पहिरो पन्चाउनको निम्ति यन्त्र उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। हामी सबैलाई थाहा छ, केही वर्ष अगाडि पनि गत वर्षमा पनि राजमार्गमा बर्खाको बेलामा वर्षातको बेला बाढ़ी पैहराको कारण धेरै ठूल्ठूला र दुखद सड़क दुर्घटनाहरू भएका छन् जसमा धेरैले ज्यानै गुमाउनु परेको छ। त्यसैले राजमार्गमा हुन सक्ने मनसूनजन्य विपत्तिबाट रोक्नको निमित्त सबै ठाउँमा यस्तै चुस्त दुरूस्त व्यवस्थापन होस्। कतिपय बेला चाहिँ बेलामा उद्धार कर्मीहरू पुग्न सक्दा ससाना यन्त्र उपकरण मात्रै पनि त्यहाँ राख्न सक्दा हुन सक्ने ठूलो जोखिम र क्षतिलाई टार्न सकिन्थ्यो। त्यसकारण त्यति संवेदनशील जोखिमयुक्त क्षेत्रहरूमा यो प्राविधिक हिसाबले भौतिक हिसाबले हाम्रा तयारीहरू व्यवस्थित हुन सकुन्। नवलपरासी पश्चिमको सुस्ताका सयौं उत्पीड़ित वासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौँ आइपुग्नु भएको छ। सुस्ता बचाओ अभियानको आयोजनामा माइतीगर मण्डलमा आयोजित धरना कार्यक्रममा उहाँले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नु परेको उत्पीड़नका विरूद्ध एकताबद्ध स्वर उराल्नु भएको हो। काठमाडौँको तातो कालोपत्रे सड़कमा निधारमा रातो टीका र हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर बस्नुभएका वृद्ध महिला र आमाहरूको दृढ़ अनुहारले सिंहदरबार र संसद भवनलाई सिधै झकझकाइरहेको दृश्य देखिन्थ्यो। लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोगी जमीन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नो देशको सरकारले लालपूर्जा नदिँदा उहाँहरू असुरक्षित भएको सुरक्षाविहीन बनेको बताउनु भएको छ। धरना कार्यक्रममा सहभागीहरूले सरकारसँग मुख्य तीनटा माग राख्नु भएको छ। नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावना अनुसार सीमांकन गर्न प्रभावकारी कूटनीतिक पहल गर्न सुस्तावासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन र तेस्रो र पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको जमीनको नापजाँच गरी तुरन्त लाल पूर्जा वितरण गर्न माग भएको छ। काठमाडौँको सड़कमा आँसु र आक्रोश बोकेर सुस्तावासी उत्रिनु हुँदा धेरै काठमाडौँवासीहरूले एकबद्धता समेत जनाउनु भएको देखिन्थ्यो। दया होइन न्याय दे लेखेको प्लेकार्ड बोक्नुभएका आमाको रुवाई र हामी खेती गर्छौं यसको स्वामित्व हाम्रो हो लेखेको बोर्ड समातेका सुस्ताका युवाहरूको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको दृश्य आज काठमाडौँको माइतीघरमा देखिन्थ्यो। कार्यक्रम आवाजको आजको निर्धारित समय सकियो। कार्यक्रम सुनिदिनु हुने तपाईलाई धन्यवाद छ। भोलि फेरि भेटौँला। नमस्कार।
2: थाहा संचार 99.4 निष्पक्ष।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
5: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन्? छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741 318
0: 9800594652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
0: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
7: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
6: क्विन केयर क्रिम रे होइन के हो यो
7: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
8: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
0: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निभावि मावि र शिक्षक लाइसेन्स
0: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू: आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
9: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
10: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: नैतिकता निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोर्ड शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले नि

0: दात भर्ने, जरैदेखि दात भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: निर्णय मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना जुमु पेला खिमरिदे गरम ओभोदिरी जेउ पेला सुनो भुरी कतास ओचुदिरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्पा असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमे लापरवाही सुनो चाउस खेलगेमा रूप जिन्दगीको ठयल मेला कि नाटे जन धनी मे खेप्पा छिटी ताउ खोकाई वन जङ्गल सर मेरा आइरी बानी एमएल एमएला लिउ सोतर पोतरालाई पार जगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जबाङजा र यामा देने पोल गेने या इत्यौ चिज्र रहे वन जङ्गल याल गे बाबा या
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चाउ सोसाइदे कि खेनाले वन जङ्गल ओसो छाम्नु दैके बारीको चुरोट विधि ओरे बनाई कोबाजे
3: नान्थाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ एल गेजो मेकेमा लाए अरूले लायो के लाइए
3: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा जस्तो चाउसो छिमी ने चाउसो सैदेखि खेल
2: वन जङ्गल मेलाइ गेमाइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि

0: दूरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
2: र घोराहाका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाइदाङ।
3: सम्पर्क मोबाइल 98-578-21-105,
2: 98-479-802,
3: 98-095-82-605
2: र 98-10-93-39-40।
1: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
0: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
4: वरिष्ठ हाजुली तथा नसा रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाडजोर्नीमा समस्या, हाडजोर्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
0: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा भिडियो एक्सरे सेवा,
4: साथै यहाँ अत्याधुनिक मेसिन द्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
0: मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र को अगाडि दाङ। थप जानकारी का लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दाङ।
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार स्वयं सेविका दिदी।
10: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुहार, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
13: मुहार महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहार, पहिलाको जस्तो छैन अहिले।
14: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् प्राण बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको
8: समस्या यौन अंग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
9: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
8: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
9: जेनेरल मेडिसिन फिजिसियन डाक्टर शङ्करको केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
11: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
10: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
10: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
11: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
10: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
10: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ
11: सम्पर्क मोबाइल 98578211105
10: 98479802
11: 98095826005
10: र 98103940
12: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा हजुर हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
13: वरिष्ठ हाड जोडी तथा नसा रोग डाक्टर द्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा भिडियो एक्सरे सेवा
13: साथै यहाँ अत्याधुनिक मेसिन द्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
12: मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दाङ।
14: लौ लौ चटाइन पर्ने आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
19: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
20: 3 दिन भयो।
19: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिलावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ, कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
20: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्, अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ, यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ, कस्तो नबुझेको?
19: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
22: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
6: हुन्छ,
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM 자료도 두플로 쌀 메가 जोजोला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
3: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट आज भने प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz सँगै इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रमा रेडियो जलजला सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ, सुन्दै आइरहनु भएको छ। र कार्यक्रम गुड नाइटको आज हामी मंगलबारी बसाईमा छौं र मंगलबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज मंगलबारी बसाईमा आज हामी तपाईँसँग गाउँ खाने कथाको रमाइलो खेल खेल्छौं र गाउँ खाने कथालाई सही जवाब दिनुभयो भने उतैबाट गाउँ दिनुपर्ने हुँदैन, हामीले यतैबाट गाउँ दिनुपर्ने हुन्छ भने गलत जवाब दिनुभयो भने तपाईँले हामीले तपाईँले उतैबाट गाउँ दिनुपर्नेछ र सही जवाब दिनेहरूमध्ये एकजनालाई हामी विजेता पनि बनाउँछौ र विजेताले प्राप्त गर्न सक्नुहुन्छ पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ। अमर बुढा मगरको तर्फबाट पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ जो कि छेटाघाट नगरपालिकाको 6 नम्बर वडा को कार्यालय सहयोगीको रूपमा काम गरिरहनु भएको छ र उहाँ एकदमै राम्रो व्यक्ति पनि हुनुहुन्छ होइन। उहाँले प्रायोजन गर्नुभएको छ, तपाईँहरूलाई पुरस्कारको व्यवस्था गर्नुभएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। गाउँ लिने र गाउँ दिने बसाई गाउँ खाने कथाको बसाईमा हामी छौं र आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा हामी कुन कुन रेडियोबाट प्रसारणमा छ त्यो पनि जानकारी गराउनु पर्छ होइन। सामुदायिक रेडियो स्काई 90.4 MHz तमघाट गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो देवघाट नभएर सामुदायिक रेडियो हापुरे 89.4 MHz हापुरे दाङ र सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। लौ त अब कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ, गीत प्रसिद्ध भाइको माझमा फेरि आउँछौ तपाईँ भने तपाईँको लागि।

0: युथ प्रसतबालाई फेरि पनि स्वागत छ। झुटो रहेछ यो पिराती, यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। र कार्यक्रम गुड नाइटको आज गाउँखानी कथाको बसाई हो। र यति बेला साथी हुनुहुन्छ, पहिलो साथी आउनु भएको छ। नमस्ते हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो कहाँबाट?
1: पशुपति खनाल, मालारानी गाउँपालिका खनाबाट।
0: खनाबाट पशुपति खनाल होइन?
1: हजुर।
0: के छ पशुपतिजी, खबर तपाईँको?
1: ठिक ठाक छ भन्नुपर्छ हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला त हजुरलाई सुन्दै बस्दै।
0: हामीलाई सुन्दै बस्दै होइन?
1: हजुर।
0: आज गाउँखानी कथा खेल्नका लागि आउनु भएको छ?
1: हजुर।
0: ल म तपाईँलाई प्रश्न राख्छु है। अब तपाईँले सही जवाब दिनुभयो भने हामीले यताबाट गाउँ दिनुपर्छ, गलत जवाब दिनुभयो भने तपाईँले उतैबाट गाउँ दिनुपर्छ है। अड्किने ताउलीको खड्किने भात, ख्यारखुर पारी एकै घाँस, क्या हो?
1: बेलौती।
0: बेलौती भन्नुहुन्छ। कतिको ढुक्क हुनुहुन्छ?
1: एकदम ढुक्क छु।
0: लग गरौं? लग गर्छौ, हेरौं जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, गाउँ दिनुहोस्।
1: हाम्रो खाना गाउँ तपाईँलाई।
0: ल खाना गाउँको राम्रो राम्रो जति मलाई भयो, नराम्रो बिग्रिएको भत्केको सबै तपाईँलाई है।
1: हुन्छ
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त रेडियो होल युनिटमा सम्पूर्णलाई, अनि त्यसपछि अनि पहिलो प्रथम हजुरलाई, त्यसपछि रेडियो हल युनिटलाई, अनि मलाई पशुपति खनाल भन्दा चिन्ने नचिन्ने सम्पूर्णको लागि।
0: हुन्छ, विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। माइकको लेभलमा हल्का घटाउनुहोस् त, हल्का घटाउनुहोस् त माइकको लेभललाई। अहिले ठिक छ। 9868309440 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? गंगादेव गाउँपालिकाबाट। के डागी भन्नुभयो?
2: विनिता
0: डागी बोल्नुभयो। के छ विनिता, हालखबर तपाईँको? के गर्दै हुनुहुन्छ? कति क्लासमा पढ्नुहुन्छ? नाइन क्लासमा पढ्नुहुन्छ होइन? ल म तपाईँलाई गाउँ खाने कथा राख्छु, ध्यान दिएर सुन्नुहोस् ल। अड्किने ताउलीको खड्किने भात, ख्यारखुर पारी एकै घाँस, ल भन्नुहोस् के हो? मही पारेको भन्नुहुन्छ। कतिको ढुकाउनुहुन्छ? खना गंगादेवको कुन ठाउँमा आउनुहुन्छ तपाईँ? कुन ठाउँ भन्नुभयो?
2: गैरानीटा।
0: हुन्छ, हामी चेक गर्छौँ है त, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है। अब गुड नाइटको शब्दहरू राख्नुहोस् भन्दा पनि अब ए गाउँ दिनुहोस्, गाउँ दिनुहोस् ल। ल गैरनेटाको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रिएको भत्केको सब तपाईँको है त। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्, गुड नाइट भन्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई, अनि त्यहाँ प्राविधिक दिदीलाई, अनि मसँगै भएकी मेरी दिदीलाई, र मलाई चिन्ने नचिन्ने सँगसँगै
0: सम्झिँदै बिदा। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गैरानेटाबाट, गैरानेटा गाउँ दिनुभएको छ। खना र गैरानेटा चाहिँ हाम्रो भयो होइन? खना र गैरानेटा हाम्रो भयो। पालो तपाईँको हो, फोन गर्नुहोला, आउनुहोला 9868309440 अर्का सहभागी। नमस्कार हजुर।
3: नमस्ते भाइ।
0: को बोल्नु भयो कहाँबाट? लक्ष्मण सुनार। गुल्मी कुन ठाउँबाट? धुर्कोटबाट बोल्नु भयो होइन? के छ धुर्कोटतिरको हालखबर? ठिक छ। गाउँखाने प्रश्न सुन्नु भएको छ? जवाब के होला?
3: भात भन्नुहुन्छ।
0: कतिको ढुक्का हुनुहुन्छ? तपाईँ धुर्कोटको कुन ठाउँमा हुनुहुन्छ? हजुर, खेल मैदान। ल हामी लक गरौँ है त। हुन्छ, हामी लक गर्छौँ। तपाईँले दिनुभएको जवाब भात मिलेन। अब धुर्कोटको खेल मैदान चाहिँ हाम्रो भयो है त। राम्रो राम्रो जति हाम्रो, नराम्रो राम्रो बिग्रीको भत्केको सबै तपाईँको। गुड नाइटको शब्द राख्नुहोस्।
3: फर्स्ट अफ अल दाजुलाई गुड नाइट आउँछ, दाजुलाई हेलो गुड नाइट, अनि मेरो घर फ्यामिलीको लागि हेलो गुड नाइट भन्ने बिदा। नमस्ते भाइ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा लक्ष्मण सुनार आउनु भएको थियो। अब मैले यसको सही जवाब भनिदिनु पर्ने हुन्छ। यसको सही जवाब रहेको थियो ओखर। ओखर कतिको खानु भएको छ? अड्कौली अड्किलो अड्कीको ताउलीको खड्कीको भात, घ्यार घुर पारी एकै घाँस भन्छ नि होइन, यो ओखर हो। ओखर यसको सही जवाब हो। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला। र अब अर्को एउटा गीत राख्छौ। गीत त्यसरी बाइक मासमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: योग्यत्व तपाईँलाई फेरि पनि साथी जेन्द्रको टिकटक आइडीबाट पनि सुन्दै हुनुहुन्छ। त्यहाँबाट पनि एकजना साथीलाई जोड्नु भएको छ हाम्रो प्राविधिक मित्रले, उहाँलाई हामी स्वागत गर्छौ। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। हेलो, नमस्कार हजुर।
1: हेलो, नमस्कार सर। नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
1: म चाहिँ रोल्पा सुनसरी गाउँपालिका वडा नम्बर 3 भारेगाम घर चाहिँ हाल चाहिँ म अनि अफ्रिका युरोपदेखि है सर।
0: तपाईँको नाम भन्नुहुन्छ?
1: मेरो चाहिँ नाम चाहिँ नवीन बीएम हो, घर अनि गाउँको नाम छ दार्जिलिङको डिल भन्ने गाउँ, भारेगाममा छ दार्जिलिङ भन्ने गाउँ छ, त्यसको लागि त्यहाँदेखि आइडी नाम राखेको सर है।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी तपाईँको राख्दैन, हामी तपाईँसँग नाम
1: सुनसरी गाउँपालिका गाम हो,
0: ए गाम होला, म तपाईँलाई गाउँखाने कथा छु, ध्यान सुन्नुहोस् है त।
1: हजुर सर,
0: म तपाईँलाई गाउँखाने कथा सोध्छु, ध्यान दिएर सुन्नुहोस् है त। नमिनजी।
1: हजुर सर।
0: फुलुक बुर्लुक पुच्छर छैन निश्चय, ल भन्नुहोस् के हो
1: सर? यसमा हावा हो सर।
0: तपाईँले दिनुभएको जवाब मिलेन, एउटा गाउँ दिनुहोस्, कुन गाउँ दिनुहुन्छ?
1: अनि सुनछरी गाउँ गाउँ नै सर है त,
0: सुनछरी गाउँको गाम गाउँ होइन?
1: हजुर सर।
0: हुन्छ, बाहिर गामको सबै राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब सुधार्नु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: अनि मेरा चाहिँ सम्पूर्ण चाहिँ गाउँका अनि चाहिँ मेरा चाहिँ छर छिमेकका सम्पूर्ण मेरा आफन्तजन अनि चाहिँ अनि मेरो चाहिँ अनि अङ्कल हुनुहुन्छ अनि बुवा मम्मी हुनुहुन्छ अनि त्यसपछि यहाँ चाहिँ मेरो श्रीमती अनि चाहिँ लक्ष्मी बिएम र गाउँका यसमा सम्पूर्ण साथीहरूलाई चाहिँ अनि म सासुबन्ध पारी भए पनि अनि साँझको गुड नाइटमा ए रेडियोमा चाहिँ अनि उहाँ सञ्चारकर्मी दादाहरूले जो दिनुभयो खुसी लाग्यो यो भन्दै अनि गुड नाइट शब्द
0: अहिलेको लागि
1: चाहन्छु। फेरि चाहिँ अनि
0: विदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो प्रियाजीले टिकटकबाट जोड्नु भएको थियो, उहाँले मिलाउन सक्नु भएन, पारो तपाईँको हो। अब फोन कलको साथीलाई म लिन्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। टेलिफोन सम्पर्कमा फोन कलमा के छ साथी हुनुहुन्छ? ए हुनुहुन्न भन्नुभएको छ। 9868309440 फोन डायल गर्नुहोला, तपाईँको लागि नम्बर खुला गरेका छौं, फटाफट कुराकानी गर्नेछौ, यसलाई म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला। यदि बेला साथी हुनुहुन्छ मिस कल चाहिँ नगरिदिए, फोन डायल मात्रै गर्नुहोला। यदि बेला साथी हुनुहुन्छ आउनु भएको थियो, बारम्बार भनिराखेको छु मिस कल नगर्नुहोला, अझैसम्म कसैले पनि सही जवाब दिनुभएको छैन, त्यो कारणले गर्दाखेरि तपाईँले सही जवाब दिनुभयो भने तपाई पुरस्कारको भागीदार हुनु। यदि बेला टेलिफोन सम्पर्क हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? नाम भन्न मिल्छ? गीता ओली भन्नुभयो होइन? दाङको कुन बाटो हो गीता चाहिँ? हापुरेबाट बोल्दै हुनुहुन्छ होइन? आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ? कति क्लासमा पढ्नुहुन्छ गीताजीले? ल म तपाईँलाई गाउँखाने कथा राखेँ है त। हस्तिया मिलेन, गाउँ दिनुहोस्, कुन गाउँ दिनुहुन्छ?

0: हापुरे को राम्रो आम जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईको है दा हुन्छ अहिलेको लागि गुड नाइट को शब्द राख्नुस् धन्यवाद
1: अनि प्राविधिकमा बस्नुभएको मित्रलाई अनि मेरो मम्मी दादा सम्पूर्णलाई अनि मलाई नचिन्ने सम्पूर्ण दादालाई गुड नाइट भन्ने नमस्कार
0: नमस्कार ट्रेन सम्पर्कमा आउनु भएको थियो गीता ओली दाङ हापुरीबाट उहाँसँग कुराकानी गरिसकेका छौं हामी मिलाउन सक्नु भएन हापुरे गाउँ दिनुभएको छ हामीलाई हामीले कतिवटा गाउँ पायौं भनेपछि धुरकोटको खेल मैदान अर्घाचीको खना सुनसहरीको गाम अनि गरिनेटा पनि पायौं अनि दाङको हापुरे यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नु भयो कहाँबाट मदन ओली के छ मदनजी खबर ब्याकग्राउन्ड टोन अलिक कम गर्नु होला के छ मदनजी हाल खबर
2: एकदमै ठिक
0: ठाक हाम्रो पनि एकदम ठिक छ गाउँखाने कथा प्रश्न सुन्नु भएको छ
2: फेरि एकचोटि भनिदिनुहोस्
0: न उर्लुक्क चरी बुर्लुक्क पुच्छर छैन निच्चै ल भन्नुहोस् के हो हजुर ढिकी भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ जटारो हानेको होइन के गरौं लग गरौं
2: हजुर
0: लग गरौं भन्नुभएको छ ढिकी भन्नुभएको छ तपाईँको नाम के हो मदन ओली होइन
2: हजुर
0: हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ मिल्दैन मिलेन कुन गाउँ दिनुहुन्छ हजुर डाँडा गाउँ यो कुन गाउँपालि गाउँ पर्छ डाँडा गाउँको राम्रो राम जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त यसको सही जवाब हो तपाईँले ढेकी मात्रै भन्नुभयो ढेकी कुटेको भन्नुभएको चाहिँ मिल्थ्यो है हजुर ढेकी कुटेको भन्नुभएको चाहिँ मिल्थ्यो है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो मदन ओली उहाँले डाँडा गाउँ दिएर जानु भएको छ हामीलाई नम्बर गीत राख्छौ कि फोन लिन्छौ ल अब गीत राख्छौ गीत प्रसिद्ध भएको मासमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: मलाई बाँसुरीले रुवायो साइलाना बजाऊ बाँसुरी, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम खेल खेलाइराखेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते भाइ,
0: को बोल्नु भएको हो?
1: लक्ष्मी
0: घरती भन्नुभयो, आइरहेछ यता। अनि लक्ष्मीको के छ हालखबर?
1: एकदम ठिक छ, तपाईँको नि?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ लक्ष्मीले, कतिमा पढ्नुहुन्छ?
1: म दसमा पढ्छु।
0: दसमा पढ्नुहुन्छ, ल म तपाईँलाई गाउँ खाने कथा राख्छु है त। गाउँ खाने कथा यस प्रकार रहेको छ, गहिरो पोखरीमा चाँदीको थाल, ल भन्नुहोस् के हो? जुन भनेको के हो?
1: चन्द्रमा।
0: चन्द्रमा भन्नुहुन्छ, कति गाउनुहुन्छ? ल ढुक्कै हुनुहुन्छ भने लक गरौँ है त। हुन्छ, हामी लक गर्छौँ, हेरौँ चन्द्रमा। चन्द्रमा, तपाईँले दिनुभएको जवाब एकदमै सही छ, मिलेको छ है। अब तपाईँले गाउँ लिनुपर्ने भयो, डाँडा गाउँ, रोल्पाको डाँडा गाउँ लानुहुन्छ कि गंगादेवको गैरानेटा लानुहुन्छ कि सुनसरीको गाम लानुहुन्छ कि अनि त्यसपछि धुरकोटको खेल मैदान लानुहुन्छ कि खेल मैदान गाउँ लानुहुन्छ कि खसीको खना लानुहुन्छ, ल भन्नुहोस्।
1: म खेल मैदान।
0: नाम जति तपाईँको भयो, नराम्रो बिग्रेको भत्केको सब लक्ष्मणजीले सुधार्नुहुन्छ है त। अहिलेको लागि
1: तपाईँलाई प्राविधिकमा बस्नु भएको दिदी प्रसाद दाईलाई, त्यसपछि मसँग मिल्ने मेरो प्यारो साथी समीक्षालाई र मेरो आमा बुवालाई सम्झिँदै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा लक्ष्मी घरती आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, सही जवाब दिनुभएको छ लक्ष्मीजीले, धेरै धेरै बधाई छ लक्ष्मीजीलाई सही जवाब दिन सफल हुनु भएकोमा। र अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हेलो हजुर, नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: रोल्पादेखि नवीन डागे।
0: रोल्पाबाट नवीन डागे भन्नुभयो?
2: हजुर।
0: अनि के छ नवीनजी खबर तपाईँको?
2: एकदम ठिक छ, अनि तपाईँको?
0: एकदम, हाम्रो पनि ठिकठाक छ। कार्यक्रममा छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ होइन? ल म तपाईँलाई गाउँ खाने कथा राखेँ है त। आमा लुत्री छोरी चाहिँ चुच्ची, ल भन्नुहोस् के हो? छुत्री छोरी चुच्ची, ल भन्नुहोस् के हो?
2: म चाहिँ खुर्सानी भन्छु।
0: खुर्सानी भन्नुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ? ल हामी लक गरौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन। गाउँ दिनुहोस्, कुन गाउँ दिनुहुन्छ?
2: म चाहिँ दलसिङे।
0: हजुर,
2: दलसिङे।
0: दलसिङे
2: हजुर,
0: कुन जिल्लामा पर्छ यो?
2: यो रोल्पा जिल्लामा पर्छ।
0: कुन गाउँपालिका? ल दलसिङेको राम राम जति मेरो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त। अहिलेको लागि बिदा गर्छौ, नमस्ते भन्दा पनि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई अनि प्रवित मित्र अनि मेरो साथी शिव डाली अझै ओली भूपेन नानीलाई सम्झिँदै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा नवीन डागी आउनु भएको थियो, उहाँले डलसिङे गाउँ दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
3: हजुर नमस्कार।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट?
3: सुनसारीबाट, जुनमाया ऋषिकर्मा बोल्दैछु है।
0: के छ जुनमाया, खबर तपाईँको?
3: एकदमै बेसी ठिकठाक छ भन्नुपर्छ।
0: यति बेला के गर्दै हुनुहुन्छ नि?
3: कार्यक्रम सुनेर बसिरहेको छु है।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ अब प्रश्न सुन्नु भयो होला, क्यारे जवाब भन्नुहोस्।
3: चुच्ची करेला भन्छु है।
0: के चुच्ची करेला भन्नुहुन्छ? कतिको ढुक्क हुनुहुन्छ?

0: झटारो फालेको है झटारो हानेको होइन झटारो फालेको भने बारीमा जान्छ मिल्यो भने बुटामा जान्छ होइन ल हुन्छ हामी चेक गर्छौ हेरौ जवाफ मिल्छ या मिल्दैन सही जवाफ दिनुभएको छ तपाईँले है हुन्छ गाम लग्नुहुन्छ कि अनि त्यसपछि सुनको गाम लग्छ केटा लग्नुहुन्छ कि होइन अनि अर्को दल सिंहे लग्नुहुन्छ कि त्यसपछि कुन गाउँ छ भनेपछि खन लग्नुहुन्छ कि होइन ल गामको राम्रो राम्रो जति मेरो होइन तपाईँको भयो नराम्रो राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा जुन भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अब अर्को एउटा गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ
1: हेर हेर लाज शरम नभाकी बिहे अगाडि नै कसको भुँडी बोकेर आएछ यस्तालाई त गाउँ बस्नै दिनुहुन्न गाउँ निकाल गरिहाल्नु पर्छ यस्तालाई

0: योग्यत्व सिद्ध बाला फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं तपाईं यतिबेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र यतिबेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए आउनु भएको छैन अरे साथी हैन फोन डायल गर्नुहोला 9868 7040 को नम्बर तपाईंका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने भाग्यमानी अब दुई जनाले त विजेता बनाउन मिल्दैन दुई जनाले सही जवाफ दिनुभएको छ हैन एउटा लक्ष्मी गर्ती एउटा जुनमाया बीसी अब पालो दबाईको यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
1: नमस्ते हजुर नमस्ते
0: को बोल्नु भएको यहाँबाट
1: म पुरानी मान्छे पशुपति खनाल
0: पशुपति खनाल दुईचोटि फोन गर्न पाइन्न नि
1: अर्को पशुपति हुँ नि त
0: यो मिलेन यो मिलेन है मिलेन यो फोन काटिदिनु होला आजले म चिनिहाल्छु अर्को पशुपति न यो यसरी एकजना मान्छेले दुई तिनचोटि फोन गर्न चाहिँ पाइन्न है म तपाईँलाई आग्रह गर्छु र आइसकेपछि अर्को चोटि चाहिँ फोन गर्नेछौ यो क्रममा तपाईँलाई जानकारी गराए तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला यहाँबाट लिइराखेको छु अर्को साथी हुनुहुन्छ म स्वागत

0: गरी नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नु भयो कहाँबाट
1: म रुल्पा नगरपालिका
0: जी जी खबर तपाईँ
1: के छ बताउनुहोस्
0: हाम्रो पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई गाउँखाने कथा नै राख्छु है त गाउँखाने कथा यस प्रकार रहेको छ चाँदीको ठेकी सुनको बिर्को ल भन्नुहोस् के हो सुनको बिर्को ल भन्नुहोस् के हो तपाईँले दिनुभएको जवाब मुला मिलेन है
1: हजुर
0: कुन गाउँको राम्रो अर्थ तिमीहरू नराम्रो बिग्रेको भत्केको शब्द तपाईँको अहिलेको लागि गुड नाइटको शब्द राख्नुहोस्
1: ओके सर्वप्रथम त हाम्रो वीरेन्द्र गिरीलाई अनि अनि मलाई प्रदीप विषय भनेर चिन्ने नचिन्ने ओके गुड नाइट शुभ सपनी नमस्ते
0: राइट टेलिफोन सम्पर्कमा प्रजित विषय आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो फटाफट फोन डायल गर्नुहोला 9868309440 नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ फटाफट फोन डायल गर्नुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्था हुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेका छौ लिइराखेको छु भनौँ न प्रश्न सजिलो छ है प्रश्न सजिलो छ जवाब दिने प्रयास गर्नुहोला म तपाईँलाई आग्रह गरे 9868309440 फोन गर्नुहोला चाँदीको ठेकी सुनको बिर्को ल भन्नुहोस् के हो यो जवाब तपाईँले दिनुपर्ने हुन्छ चाँदीको ठेकी सुनको बिर्को यसको जवाब तपाईँले दिनुपर्ने हुन्छ 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट ऋषिराम पाण्डे प्युठान कुन ठाउँबाट हजुर बोल्दै हुनुहुन्छ होइन ल कार्यक्रममा आउनु भएको छ म तपाईँलाई गाउँखाने कथा राखिहालेँ होइन चाँदीको ठेकी सुनको बिर्को होला भन्नुहोस् के हो मध्ये एउटा भन्नुहोस् पाकेको केरा होइन लग गरौँ हुन्छ हामी लग गर्छौ हेरौँ जवाब मिल्छ या मिल्दैन मिलेन हजुर गाउँ दिनुहोस् ऐरावती कुन गाउँ ऐरावती त पालिका भोक्यो अरे गाउँ भन्नुहोस् न गैरेनी ल गैरेनीको राम्रो राम्रो जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो ऋषिराम पाण्डे उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो अर्को सहभागी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
3: नमस्ते
0: को बोल्नुभयो कहाँबाट रविना शेर्पाली के छ रविना खबर के गर्दै हुनुहुन्छ त्यो भन्दा अगाडि के गर्नु भएको थियो दिनहरू कसरी बिताउनु भयो ए अरू खासै पढ्ने काम गर्नुहुन्न क्या हो ल ठिक छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई प्रश्न राखेँ है त चाँदीको ठेकी सुनको बिर्को ल भन्नुहोस् के हो आइसोले हो के भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ जटारो हान्नुभएको लग गरौँ हुन्छ लग गर्छौँ

तपाईले दिनुभएको जवाफ एकदमै सही छ, आइसोलेट नै हो होइन। अब कुन गाउँ लग्नुहुन्छ? हाम्रो ऋषि राम पाण्डेजीले ऐरावती दिनुभएको थियो, ऐरावतीको गाउँ लग्नुहुन्छ कि अनि रोल्पाको डा गाउँ लग्नुहुन्छ कि होइन, त्यसपछि एउटा के गाउँ घल सानो हो कि के गाउँ पाइएको थियो कि गंगादेवको, त्यो लग्नुहुन्छ कि गैरानेटा लग्नुहुन्छ कि कुन गाउँ लग्नुहुन्छ? ल डाँडा गाउँको राम्रो हुन्छ, त्यो तपाईँको नराम्रो बिग्रेको भत्केको हाम्रो मदनजीले सुधार्नुहुन्छ है त। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। तपाईँको नाम के भन्नुभयो? रबिना शेर्पाली। ल हुन्छ रबिनाजी, अहिलेको लागि बिदा गर्छौँ है त। नमस्ते। टेलिफोन सम्पर्कमा रबिना शेर्पाली आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अहिले हाम्रो स्टुडियोको घडीमा कति बज्यो? 54 गइसकेको छ। अब हामी कुनै पनि साथीको कल लिन सक्दैनौँ र सही जवाब दिने साथीहरू मध्येको कसले सही जवाब दिनुभयो भने लक्ष्मी घरती आउनु भएको थियो, उहाँले पनि सही जवाब दिनुभएको छ। जुनमाया विष्टीले पनि सही जवाब दिनुभएको छ। रबिना शेर्पालीले पनि सही जवाब दिनुभएको छ। अर्को एकजनाले पनि सही जवाब दिनुभएको थियो। अर्को एकजनाले पनि सही जवाब दिनुभएको थियो। मैले टिप्ना अलि अर्को एकजनाले पनि सही जवाब दिनुभएको थियो र उहाँले कुन गाउँ लग्नु भएको थियो भनेपछि उहाँले चाहिँ खेल मैदान लग्नु भएको थियो होइन। नवीनजीले त होइन, लक्ष्मीजीले सही जवाब दिनुभएको थियो, गंगादेवबाट आउनु भएको थियो। त्यसपछि ल ठिक छ, हामी चारवटा गोला बनाउँछौ, चारवटा गोला मध्ये कुन गोलामा पर्छ है? चारवटा गोला बनाउँदाखेरि आजको विजेता हुन सफल हुनु भएको छ। एउटा चाहिँ अननोन भनेर गोला बनाएका छौँ, अननोन भनेर हामी गोला बनाएका छौँ भने तीनवटा मैले जुन नाम भनेको छु त्यो गोला बनाएका छौँ। र विजेता को हुनुभएको छ भने आजको विजेता रबिना शेर्पाली हुन सफल हुनुभएको छ। बधाई छ रबिनाजी, तपाईँ आजको विजेता हुन सफल हुनु भएकोमा। रबिनाजी तपाईँ कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ, धेरै धेरै बधाई छ। र तपाईँ कार्यक्रम सकिए लगत्तै मलाई फोन गर्नुहोला, 98644 नम्बर टिप्नुहोला है, 98644 17298 फोन गर्नुहोला, 98644 17298 फोन गर्नुहोला। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ, फोन गर्नुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। घर बाहिर कुनै सामान छोड्नु भएको छ कि अन्तिममा जाँदा जाँदै घरभित्र ल्याउनु पर्ने, घर बाहिरै छोड्नु भएको छ कि बिर्सनुभयो भएको छ कि धोएर लुगा कपडाहरू सुकाउनु भएको थियो होला, उठाउनु भयो कि उठाउनु भएन, भान्सा कोठामा खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो कि नाइ, खानेपानी आफूसँगै लिएर त सुत्नु भएको छ नि, भान्सा कोठाको अथवा अन्य कोठाको बत्तीहरू विद्युतीय उपकरणहरू बन्द गर्नुभयो, बन्द गर्नु भएको छैन भने बन्द गर्नुहोला, अनि औषधि खाना बिर्सनु भयो कि सम्झिनुहोला, औषधि खानुहोला, समयमै औषधि खानुहोला। कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ, कार्यक्रम मनपर्छ भने कहाँ कहाँबाट सुन्दै गर्नुहुन्छ हामीलाई भन्नुहोला। हामीलाई गीताले सुन्दै रहेको जानकारी दिनुभएको थियो होइन, उहाँले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको थियो, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। तर गीता मात्रै लेखेर पठाउनु भएको थियो, आफ्नो पूरा नाम लेख्नुहोला भन्दै एथेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै 98644 17298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।